0: क्षेत्रमा योग्यता तथा अनुभव मागेको थियो। सरकारी कूटनीतिक निजी गैर सरकारी वा सार्वजनिक संस्थामा नेतृत्वदायी अनुभवलाई पनि योग्यताका रूपमा समेटिएको थियो। तर विदेशी सहायता प्राप्त गैर सरकारी संस्थामा हाल कार्यरत व्यक्ति भने आवेदनका लागि अयोग्य हुने व्यवस्था गरिएको थियो।
1: संयुक्त राष्ट्र संघ युएनको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल आज न्यूयोर्क प्रस्थान गर्दैछन्। महासभाको उच्च स्तरीय सत्रमा सहभागिता जनाउन परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल भने यही असोज 6 गते मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत आयोजना हुने विभिन्न उच्च स्तरीय बैठक मन्त्री स्तरीय कार्यक्रम तथा साइड इभेन्टमा सहभागिता जनाउनेछन्। न्यूयोर्क बसाएका क्रममा उनले विभिन्न मुलुकका समकक्षी तथा अन्तर्राष्ट्रिय समुदायबाट विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ। नेपालले यसपटक महासभालाई आफ्नो परराष्ट्र नीति अन्तर्राष्ट्रिय सम्बन्ध तथा बहुपक्षीय चासोका विषयलाई अन्तर्राष्ट्रिय मंचमा प्रस्तुत गर्ने अवसरका रूपमा उपयोग गर्ने तयारी गरेको छ। प्रधानमन्त्री शाहले 8 असोज अर्थात सेप्टेम्बर 24 संयुक्त राष्ट्र संघको महासभाको उच्च स्तरीय सत्रलाई सम्बोधन गर्नेछन्। प्रतिनिधि मण्डलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई लगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् भने यसपटक संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको संख्या 14 रहेको छ। महासभामा नेपालको प्राथमिकता उठाइनेछ भने महासचिव गुटरेससँग भेटवार्ता, द्विपक्षीय भेटवार्तामा जोड, मन्त्री स्तरीय कार्यक्रम र साइड इभेन्टमा सहभागिता लगायतका कार्यतालिका छन्। परराष्ट्र मन्त्री खनाल आज न्यूयोर्क जाँदै शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
0: पाठ्यक्रम परिमार्जनमा सुझाव, एआई र जलवायु परिवर्तनमा चासो शीर्षकमा गोर्खापत्र खबर लेख्छ। विद्यालय शिक्षाको अब बन्ने पाठ्यक्रममा विश्वको बदलिदो परिवेश र नेपालको घरेलू आवश्यकताको सम्बोधन हुने विषय समेट्न सरकारवालाहरूले सुझाव दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जन गर्न लागेपछि यस्तो सुझाव आएको हो। पाठ्यक्रममा नैतिक शिक्षा, संस्कार, कृत्रिम बौद्धिकता, एआई, कोडिङ, जलवायु परिवर्तन, सिप तथा उद्यमशीलता जस्ता विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव आएको छ।
1: सोशल मीडियामा उपहार र चिट्ठाको लोभ दिन प्रतिदिन फस्ते प्रयोगकर्ता शीर्षकमा खबर छ। फेसबुक म्यासेन्जर, टिकटक, वाट्सएप, टेलिग्राम, इन्स्टाग्राम, भाइबर लगायत सामाजिक सञ्जालको बढ़दो प्रयोगसँगै साइबर स्क्याम र ठगी गैर कानूनी गतिविधि पनि बढ़दै गएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार 5 वर्षमा मात्रै साइबर ठगी सम्बन्धी 72,000 बढ़ी उजुरी परेका छन्। यस्तै ब्यूरोका अनुसार सबैभन्दा धेरै उजुरी दिनेमा 18-35 वर्ष उमेर समूहका व्यक्ति छन्। आर्थिक वर्ष 2081-82 18-25 वर्षसम्मबाट 5,827 र 26-35 वर्ष समूहबाट 6,113 गरी कुल 1,940 निवेदन परेका थिए। आर्थिक वर्ष 2082-83 यही दुई उमेर समूहबाट क्रमशः 6,918 र 6,556 निवेदन परेको तथ्याङ्कले देखाउँछ। दुवै समूह जोड्दा 13,474 हुन्छ। यसले साइबर अपराधबाट ठगिनेमा युवा तथा सक्रिय डिजिटल प्रयोगकर्ता उमेर समूहको इच्छा ठूलो रहेको देखाउँछ। तर निवेदनको संख्या मात्रैका आधारमा कुनै उमेर समूह नै साइबर अपराधको बढ़ी पीड़ित हो भन्ने निष्कर्ष भने निकाल्न मिल्दैन। चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा पनि 18-35 वर्ष समूहका 1,588 जनाले साइबर ब्यूरोमा निवेदन दिएका छन्। 18 वर्ष मुनिका भने 16 जना मात्र रहेका छन्। सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, टिकटक, वाट्सएप, टेलिग्राम, इन्स्टाग्राम, इमेल, भाइबर, इमो, युट्यूब, विच्याट, ट्वीटर, गुगल, ई सेवा, खल्ती बैंक खाता, एसएमएस तथा अनलाइन शपिङ लगायत माध्यममा साइबर ठगी तथा अपराध सम्बन्धी निवेदन परेका छन्। आर्थिक वर्ष 2082-83 मात्रै फेसबुक म्यासेन्जरबाट 7,123, टिकटकबाट 6,776, वाट्सएपबाट 3,105 र टेलिग्रामबाट 1,031 निवेदन परेको नेपाल प्रहरीको तथ्याङ्क छ। आर्थिक वर्ष 2082-83 को तथ्याङ्कलाई विश्लेषण गर्दा विभिन्न विद्युतीय माध्यमबाट ठगिनेमा पुरूषको संख्या धेरै छ, जसमा 10,184 जना पुरूषले आफू ठगिएको भन्दै ब्यूरोमा निवेदन दिएका छन्। त्यस्तै बालक 275, बालिका 409, महिला 8,726, संघ संस्था 932 गरी जम्मा 20,526 जनाले आफू ठगिएको भन्दै साइबर ब्यूरोमा निवेदन दिएका छन्। फोटो सपिङ, विभिन्न व्यक्तिको तस्विरमा अरूको अनुहार जोडेर अनलाइनमा प्रसारित गर्ने, रिभेन्ज पार्न अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने जस्ता प्रकृतिका अपराध बढ़दो क्रममा रहेको समेत जनाइएको छ। बलियो पासवर्ड प्रयोग गर्ने, अक्षर अंक र विशेष संकेत मिसाएर बलियो पासवर्ड बनाउने र एउटै पासवर्ड सबै खातामा प्रयोग नगर्ने जस्ता उपायहरूबाट साइबर अपराधबाट बच्न सक्ने उपाय सुझाइएको छ।

हजुर एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। संविधान दिवस तथा राष्ट्रिय दिवस 2083का अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीहरूले संविधानको कार्यान्वयन, संरक्षण र सुधारबारे फरक फरक सन्देश दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म कार्यान्वयनमै देखिनुपर्ने बताएका छन्।
2: यस वर्ष महान चाड़ दशैं तिहार छठ सर्वसाधारणका लागि निकै बोझिलो बन्ने भएको छ किनभने गत वर्षको तुलनामा महँगी उहातै बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2083-84 पहिलो महिनाको तथ्याङ्क अनुसार साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% रहेको छ।
1: पुनर्गठन बहस चलाएको एमाले धमाधम बैठकमा केन्द्रित छ। नेकपा एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक शनिबार बिहान 9 बजे बस्ने भएको छ। पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासनमा कार्यदलको बैठक बस्नेछ। शनिबार 4 बजे बस्ने भनिएको कार्यदलको बैठक प्रस्तावित प्रतिवेदनको अध्ययनका लागि सदस्यहरूले समय मागेपछि सारिएको हो।
2: नेपाल चीन सीमानाको लेन्दे खोला हुँदै भोटेकोशी नदीबाट रसुवागढ़ी नाकामा आएको बाढ़ीले सड़क सञ्जाल अवरूद्ध भएपछि आमा छोदिङ

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: खुशीको कनेक्शन सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईँको नाम ठेगाना मोबाइल नम्बर पेसा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब विदेशका खबर अमेरिकामा 3 वटा संचार माध्यममाथि प्रतिबन्धको घोषणा गरिएको छ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासन सम्बन्धी समाचारप्रति असन्तुष्टि जनाउँदै सीएनएन एमएस नाउ र पोलिटिकोका पत्रकारलाई व्हाइट हाउसमा प्रवेश गर्न रोक लगाउने घोषणा गरेका छन्
5: अब खेल खबर एशियाको सबैभन्दा ठूलो बहुराष्ट्रीय खेलकुद महोत्सव विश्व एशियाली खेलकुद एशिया र शनिबार जापानको आइची नागायोमा भव्य उद्घाटनसँगै औपचारिक रूपमा शुरू भएको छ जापानको नागोया शहर स्थित नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा आयोजित उद्घाटन समारोहमा एशियाका 45 राष्ट्र तथा एक शरणार्थी टोलीका खेलाड़ीले मार्च पास गरेका थिए
4: अब विचार विश्लेषणको पालो सम्पन्नताको छोटो बाटो शीर्षकमा डाक्टर प्रेमराज नेउपानेको विचार गोर्खा पत्रमा छापिएको छ प्रकृतिले दिएको खनिज द्रव्यको विशाल भण्डार हामीसँग छ यो अनमोल सम्पदातिर राज्यको ध्यान जान सकेको छैन राज्यले खनिज उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्छ नदीको बालुवा चाल्दा सुन निस्कन्छ नदी सुनखानी हुँदै बगेकाले बालुवामा सुन पाइएको हो
5: रस्व बाढ़ीले कति बढ़ाउँछ गरीबी शीर्षकमा डाक्टर लोकनाथ भूषालको विचार अभियान दिल्लीमा छापिएको छ शिक्षा स्वास्थ्य रोजगारी आवास खाद्य सुरक्षा सामाजिक सम्मान र अवसरका पहुँचको कमी वा अभाव पनि गरीबीका महत्वपूर्ण आयाम रहने पछिल्ला अनुसन्धानको निष्कर्ष छ विपद जोखिम नक्साङ्कन गरी सुरक्षित बस्ती विकास गर्नुपर्छ नदी किनार पहिरोको उच्च जोखिम भएका क्षेत्र तथा असुरक्षित भूभागमा अनियन्त्रित बस्ती विस्तार गर्नुपर्छ हालैको प्राकृतिक विपद गरीबी निवारण र समग्र मानव पूँजी विकासमा समेत बाधक बनेको छ
4: हस्त अहिलेलाई नेपाली खबर यति नै यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: नजिकै घर
1: रङ्गाउ घर यतै पाली मौका पाइने एक जोडीलाई घुम्न जान पाली।
2: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर। प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
2: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
1: फोन नम्बर 01-5670-924, 5670-925।
3: काया खैरनमा अब खबरको सिलसिला। भोटेकोशी र त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढ़ीबाट प्रभावित भएकाहरूलाई राखिएका होल्डिङ सेन्टरमा झाडा पखाला, रुगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा हिजोसम्म 88 जनामा झाड़ा पखाला देखिएको छ भने 270 जना भन्दा धेरैमा रुगाखोकी र ज्वरोको समस्या छ। मन्त्रालयका अनुसार झाडा पखाला देखिएका 88 मध्ये 60 नुवाकोट, 20 रसुवा, 10 काठमाडौँ र 8 जना धादिङका होल्डिङ सेन्टरमा रहेका प्रभावित हुन्। त्यस्तै रुगाखोकी र ज्वरोको समस्या नुवाकोटका होल्डिङ सेन्टरमा अलि बढ़ी देखिएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा मात्रै 200 जनामा रुगाखोकी र ज्वरो देखिएको छ। त्यस्तै रसुवामा 50 र काठमाडौँमा 20 जना बाढ़ी प्रभावितमा पनि रुगाखोकी र ज्वरोको समस्या देखिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार अहिलेसम्म देखिएको संख्या रोगको प्रकोप घोषणा गर्नुपर्ने अवस्था भने भइसकेको होइन। बाढ़ी प्रभावित क्षेत्रमा केन्द्रबाट 100 भन्दा बढ़ी विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिएको थियो। त्यसमध्ये 70 जना फर्किसकेका छन्। 30 जना अझै रसुवा, धादिङ र नुवाकोट क्षेत्रका अस्पताल तथा अन्य स्वास्थ्य

0: शिविरमा खटिएका छन्। होल्डिङ सेन्टर तथा त्यस आसपासमा रहेका स्वास्थ्य शिविरबाट प्रभावितको स्वास्थ्य परीक्षण र उपचार भइरहेको मन्त्रालयले जनाएको छ। झाडा पखाला, रूगाखोकी र ज्वरोका बिरामी देखिन थालेपछि स्वास्थ्य कर्मीले विशेष गरी सरसफाई, खानपान र खानेपानीमा ध्यान दिन समेत आग्रह गरेका छन्। स्वास्थ्य मन्त्रालयले विशेष गरी खानेपानी र बसोबासमा सावधानी अपनाउन आग्रह गरेको छ। होल्डिङ सेन्टरमा फैलिँदै झाडा पखाला र रूगाखोकी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: यसैबीच रसुवाको भोटेको सिउँदै आएको विनाशकारी बाढ़ीले घर व्यवसाय र जमीन समेत बगाएपछि बैंकबाट लिएको कर्जाको अवस्था के हुन्छ भन्ने प्रश्न उठेको छ। बैंकको ऋणको मुख्य आधारका रूपमा रहेको धितो नै नष्ट भएपछि कर्जा असुली कसरी गर्ने भन्ने चुनौती बैंकिङ क्षेत्रमा देखिएको छ। बैंकहरूको प्रारम्भिक अनुमान अनुसार बाढ़ी प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले झण्डै 2,42,00,000,000,000 रूपियाँ कर्जा लगानी गरेका छन्। यसमध्ये जग्गा धितो राखेर कर्जा लिएका ऋणीहरूको पनि उल्लेखीय छ। घर धितो राखेर लिएको कर्जामा सामान्यतया घरको बीमा हुने भएकाले क्षति भएको अवस्थामा बीमाबाट केही रकम प्राप्त हुन सक्छ, तर जग्गाको बीमा नहुने भएकाले बाढ़ीले जग्गा नै बगरमा परिणत गरिदिएको अवस्थामा बैंकको धितोको मूल्य नै हराउने अवस्था छ। यस्तो अवस्थामा ऋणीबाट कसरी कर्जा असुल गर्ने भन्ने प्रश्न पेचिलो बनेको छ। भोटेपछि बाढ़ीबाट प्रभावित ऋणीको अवस्था पनि अझै स्पष्ट भइसकेको छैन। कतिपय ऋणीको घर नै बगाएको र कि व्यक्ति तथा परिवार सम्पर्कविहीन रहेका उनीहरूसँग कर्जाका विषयमा छलफल गर्ने अवस्था नै नरहेको एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउनुहुन्छ। ऋणीको घर व्यवसाय र अन्य सम्पत्ति नष्ट भएको अवस्थामा कर्जाको वास्तविक जोखिम यकिन गर्न बैंकरहरूलाई समय लाग्ने देखिएको छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरूप्रसाद पौडेलका अनुसार प्रभावित क्षेत्रमा ठेगाना भएका सबै ऋणीको परियोजना त्यही क्षेत्रमा नरहेको हुन सक्छ। कतिपयले बाहिरको सम्पत्ति धितो राखेर हुन सक्ने भएकाले प्रभावित ऋणीको कर्जालाई एउटै आधारमा हेर्न नमिल्ने उहाँको भनाई छ। बैंकहरूले आफ्नो तहबाट समग्र मूल्याङ्कन गरेपछि मात्रै कुल नेट लस कति हो भन्ने यकिन हुन्छ, पौडेलले भन्नुभयो। बाढ़ीले घर र जमीन दुवै बगायो, के हुन्छ बैंकको ऋण? कारोबारमा खबर छ।
0: चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा नेपालमा 6,35,00,000,000 रूपियाँ भन्दा बढ़ीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार भदौमा स्वचालित मार्ग अर्थात अटोमेटिक रूट र स्वीकृति प्रक्रिया मार्फत गरी कुल 6,35,15,00,000,000 रूपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको हो। यस अन्तर्गत 136 उद्योग तथा परियोजना स्वीकृत भएका छन्। यो अघिल्लो आर्थिक वर्षको भदौको तुलनामा कम हो। विभागको प्रतिवेदनमा अघिल्लो आर्थिक वर्ष 82-83 को भदौमा 8,98,90,00,000,000 रूपियाँको वैदेशिक लगानी स्वीकृत भएको देखिएको छ। यद्यपि चालू वर्षमा भने साउनको तुलनामा भदौमा वैदेशिक लगानी प्रतिबद्धता बढ़ेको देखिन्छ। चालू आर्थिक वर्षको साउनदेखि भदौसम्मका पहिलो दुई महिनामा भने कुल 328 परियोजनाका लागि 11,12,40,00,000,000 रूपियाँ वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ। यसैबीच चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या सामान्य घटेको छ। साउन र भदौमा 130,483 जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन्। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा श्रम स्वीकृति लिनेको संख्या 5,599 घटेको हो। गएको आर्थिक वर्षको साउन र भदौमा 136,082 जनाले श्रम स्वीकृति लिएका थिए। रोजगारी खोज्दै विदेशी युवा घटेको र भदौमा 6,35,00,000,000,000 वैदेशिक लगानी प्रतिबद्धता आएको शीर्षकको खबर कारोबार दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत पैसा कमाउने उपाय बारेमा खोजीमेलीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-6601 98-578-3590 98-578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: झिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन। जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खास, भिन्नताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: थोरै बचत धेरै कायदा, बीमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीबाट विस्थापित रहेका होल्डिङ सेन्टरमा झाडा पखाला र रुगाखोकी फैलिँदै खानेपानी र बसोबासमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह, बाढ़ीले घर र जमीन दुवै बगाएपछि बैंकको ऋण के हुन्छ भन्ने प्रश्न, भदौमा 6 अर्ब 35 करोड़को वैदेशिक लगानी प्रतिबद्ध, चालू आर्थिक वर्षको बितेका 2 महिनामा रोजगारी खोज्दै विदेशी नै युवा सामान्य घटे लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग।
3: गाँठका कुरा।
5: गाँठ कसरी कमाउने भन्ने विषयमा अनेक किताब लेखिए, लेखिँदैछन् र अझै लेखिनेछन्। ती किताबमा पैसा कमाउने योजना र उपायहरू पढ्न पाइन्छ। तर रमाइलो कुरा, यस्ता किताब लेख्ने अधिकांश लेखक गरीब थिए। किताब धेरै बिक्री भएपछि केही लेखक धनी पनि भए, तर ती किताब पढेर र सल्लाह मानेर 100मा 1 जना पनि धनी भएको छैन। किनकि गाँठ कमाउने कुनै फर्मुला छैन। त्यसो भए गाँठ कसरी कमाउने त? उज्यालोको युट्युब च्यानल, उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृंखलाको 5औं भागमा गाँठ कमाउने उपाय प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिलसिना।
6: गाँठ कमाउने मानिससित 2 कुरा भेटिन्छ, सिप र श्रम। पहिले सिपको कुरा गरौं। तपाईसँग सिप छ भने गाँठले तपाईलाई खोजिरहेको हुन्छ, त्यसैले सिप सिक्नु र दक्ष हुनु गाँठ कमाउने पहिलो शर्त हो। प्राविधिक काम गर्ने सिप अथवा इलेक्ट्रिसियन, प्लम्बर, फेसन डिजाइन, टेलरिङ, ब्युटिसियन जस्ता सिप छन् र अरू भन्दा दक्ष हुनुहुन्छ भने गाँठ तपाईँको पछि पछि हिँडिरहेको हुन्छ। तर सिप छ भनेर बाटोमा उभिँदैमा गाँठ खल्तीमा आउँदैन। सिप देखाउन श्रम गर्नुपर्छ, अनि मात्र गाँठले तपाईँलाई पत्याउँछ। सिप आफैमा पैसा होइन, पैसा कमाउने क्षमता हो। यहाँ एउटा महत्वपूर्ण अर्थशास्त्रीय कुरा छ। धेरै घण्टा काम गर्दैमा धेरै पैसा आउँदैन। तपाईँले 8 घण्टा लगाएर गर्ने काम अरू कसैले 3 घण्टामा गर्छ भने उसको कमाई तपाईँको भन्दा तेब्बर हुन्छ। सजिलो भाषामा भन्दा, सबै काम अलिअलि जान्ने भन्दा एउटा काम राम्रोसँग जान्ने व्यक्तिको कमाई धेरै हुन सक्छ। सिप र श्रम धेरैले गाँठ कमाउने सजिलो बाटो हो, तर गाँठ भएकाहरूले चाहिँ थप गाँठ कमाउन व्यापार व्यवसाय गर्छन्। व्यापार व्यवसाय गर्नु भनेको मानिसको आवश्यकता पत्ता लगाएर वस्तु वा सेवा बेच्नु हो। तर यसमा अनेक चुनौती छन्। पालिकामा दर्ता हुने, करमा दर्ता गर्ने, प्रतिस्पर्धीले के बेच्दैछ भनेर पत्ता लगाउने, ग्राहक पटाउने र ग्राहकलाई चाहिएका मालमत्ता जम्मा गर्ने, व्यापार व्यवसायमा माग, लागत, मूल्य, प्रतिस्पर्धा र जोखिमको हिसाब गर्नुपर्छ। मानौ तपाईँले एक महिनामा 1,00,000 रुपियाँको सामान बेच्नुभयो, यसको अर्थ 1,00,000 रुपियाँ कमाई भयो भन्ने होइन। सामान किन्न लागेको खर्च, भाडा, तलब, बिजुली, कर र अरू खर्च घटाएपछिको बाँकी रकम मात्र नाफा हो। बिक्री हुनु र नाफा हुनु फरक कुरा हो। अनि गाँठ भएका केहीले व्यापार व्यवसायको साटो लगानी गर्छन्। आफ्नो पैसालाई आफैले पैसा कमाउने काममा लगाउने उपाय हो सुरक्षित लगानी। बैंकमा सामान्य र स्थिर ब्याजदरमा निक्षेप राख्ने, बैंक, वित्तीय संस्था र सरकारले जारी गरेका ऋणपत्र अथवा डिबेन्चर किन्ने सुरक्षित लगानी हुन् भने जोखिम मोल्नेहरूले शेयरमा लगानी गर्छन्। पैसा कमाउने कुनै एउटा सूत्र छैन। कमाउनेले आलु र साग बेचेर पनि कमाएका छन्। रातारात धेरै कमाउन खोज्दा सुन चाँदीको कारोबार गर्नेहरू पनि टाट पल्टेका छन्। जहाँ पैसा छ त्यहाँ जोखिम छ, चुनौती छ र भएको पैसा गुम्ने चिन्ता पनि छ। आफ्नो सीप, श्रम, क्षमता, समय र जोखिम हेरेर जागिर, व्यवसाय र लगानी गरेर पैसा कमाउन सकिन्छ। तर कमाएको पैसा चलाउन पनि सीप चाहिन्छ। गाँठ चलाउने सीप भएन भने आफ्नो खल्तीको गाँठ उफ्रेर अर्कैको खल्तीमा पुग्छ भन्ने त तपाईँलाई थाहै छ।
4: गाँठका कुरा श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। साइबर अपराधबाट ठगिनेको संख्या दैनिक बढ़िरहेको प्रहरीको केन्द्रीय तथ्याङ्कले पुष्टि गरेको छ। साथै उपहार र चिट्ठाको लोभमा नपर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आग्रह समेत गरेको छ। पछिल्ला पाँच आर्थिक वर्षमा 72,881 जनाले आफू साइबर ठगीमा परेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले इन्टरनेट, कम्प्यूटर र मोबाइलबाट हुने कारोबार बढेसँगै साइबर स्क्याम, ठगी, साइबर बुलिङ, चरित्र हत्या तथा सामाजिक सञ्जाल मार्फत हुने गैर कानूनी गतिविधि बढ़ेका बताउनुभयो। सामाजिक सञ्जाल, अनलाइन कारोबार तथा डिजिटल माध्यमको प्रयोग बढ़ेसँगै साइबर अपराधका घटना समेत बढ़िरहेका छन्। ठगीमा परेका व्यक्तिले रकम गुमाउनुका साथै व्यक्तिगत विवरण तथा डिजिटल खाता समेत जोखिममा पर्ने गरेको छ। वरिष्ठ अधिवक्ता तथा प्राध्यापक प्राडा गान्धी पण्डितले साइबर अपराध बढ़नुमा सामाजिक सञ्जालको तीव्र विस्तारसँगै त्यसलाई व्यवस्थित नियमन र नियन्त्रण गर्ने कानूनी तथा प्राविधिक संयन्त्र कमजोर रहनु मुख्य कारण रहेको बताउनुहुन्छ। त्यसैगरी साइबर ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी दिलीप कुमार गिरीले लटरी परेको भन्दै बधाई दिने वा वाट्सएपमा च्याट गरी पार्सल, पैसा वा सुन पठाइदिने प्रलोभनमा पार्ने ठगीमा प्राय गाउँका सोझा साझा तथा लोभमा फस्ने मानिसहरू पीड़ित हुने गरेका छन्। ब्यूरोका अनुसार अनलाइन सपिङमा प्री पेमेन्ट गराएर ठग्ने, त्यसैगरी कनेक्ट आईपीएस बन्द हुने भन्दै केवाईसी अपडेटका नाममा ओटीपी माग्ने जस्ता ठगीमा सामान्य नागरिकदेखि पढ़े लेखेका बैंकका कर्मचारी, प्रशासनिक सेवाका उच्च पदस्थ कर्मचारी, प्रहरी कर्मचारी र न्यायाधीशसम्म पीड़ित हुने गरेका छन् भने 18 देखि 35 वर्षका उमेर समूहको युवाहरू बढ़ी पीड़ित हुने गरेका छन्। साइबर ठगीमा परेका व्यक्तिले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिन सक्ने व्यवस्था रहेको छ। साइबर ठगीको निशानामा युवा पुस्ता शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
5: काठमाडौँको थापाथलीमा रहेको पालपाली भोजनालयमा अहिले पनि तन्दुरीको भट्टी बल्दैन। सबैभन्दा धेरै बिक्री हुने तन्दुरी मात्रै नभई फ्राई, आलु, चिकन जस्ता परिकार पनि पाइँदैनन्। ग्राहकले अर्डर गरिहाले भने जवाब आउँछ ग्यास नभएर बनाउन पाइएको छैन। ग्यास अभावका कारण संचालक कृष्ण पाण्डेले रेस्टुराँको झण्डै आधा मेनु नै हटाउनु भएको छ। ग्यासमा धेरै पकाउनु पर्ने र फ्राई गर्नुपर्ने परिकार बन्न छाडेको उहाँले बताउनुभयो। ग्यास अभावका कारणले व्यापार घाटा हुन थालेपछि केही दिन अघि पाण्डे सहितका व्यवसायीले समूह बनाएरै हेटौँडा र बिरगंजसम्म पुगेर केही ग्यास ल्याए पनि तर पटक पटक भने ग्यास ल्याउन नसकेपछि उहाँले मेनु नै कटौती गर्नुभयो। एकपटक हेटौँडा पुगेर ग्यास ल्याइयो तर घरिघरि ल्याउन सकिन्न। उहाँले भन्नुभयो अब ग्यास नभएर व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको छ। ग्यास अभावसँगै रेस्टुराँको व्यापार पनि घटेको उहाँको भनाइ छ। तर घरबाट कर्मचारीको तलब, बिजुली पानी लगायतका नियमित खर्च भने रोकिएका छैनन्। ग्यास अभाव भएको भन्दै काठमाडौँ उपत्यका धेरै रेस्टुराँले मेनु घटाउन थालेका छन्। धेरै ग्यास बढ़ी खपत हुने परिकार, स्टिम मोमो, तन्दुरी र फ्राई आइटम कटौती गर्नु परेको व्यवसायीको भनाइ छ। केही व्यवसायीले विकल्पमा दाउरा र द्वितीय उपकरण खोज्न थालेको समेत बताएका छन्। ग्यास अभावका कारण रेस्टुरेन्ट व्यवसाय प्रभावित भए पनि पछिल्लो समय आपूर्तिकै सहज हुँदै गएको होटल संघको भनाइ छ। ग्यास अभावले रेस्टुराँका मेनु कटौती, कान्तिपुरमा खबर छ।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बाढी र डुबानबाट बच्न के गर्ने?
7: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
3: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
7: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
3: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
7: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
2: कृषि मन्त्र नार्क सँग
3: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती रोनाल्डोको करेन्ट लागेर ज्यान गएको छ। शनिबार हिजो बिहान मृत फेला परेको रोनाल्डोको पोस्टमार्टमपछि करेन्ट लागेर मृत्यु भएको पुष्टि भएको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनले पोस्टमार्टमबाट रोनाल्डोको मृत्यु करेन्ट लागेर भएको पत्ता लागेको बताउनुभयो। उहाँका अनुसार पोस्टमार्टम पूरा गरी डाँडा निकालेर हात्तीको अन्तिम संस्कार समेत गरिसकिएको छ। 20,000 ताल जाने टिक्कौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै रोनाल्डो मृत भेटिएको हो। यो क्षेत्रमा निकुञ्ज सुरक्षाका लागि नेपाली सेनाको पोस्ट समेत छ। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत पुनका अनुसार सुरक्षा पोस्टमा विद्युत पुर्याउन लगिएको इन्सुलेटेड तार रोनाल्डोले चपाएको बताइएको छ। घटनास्थलको अवस्था हेर्दा तार चपाउने क्रममा करेन्ट लागेको उहाँको भनाई छ। खोरसोरमा रहेका धेरै पोथी हात्तीले रोनाल्डोबाट गर्भधारण गरी छावा जन्माएका छन्। अधिकृत पुनका अनुसार निकुञ्जमा भएको अभिलेखका आधारमा प्रजनन केन्द्रमा जन्मिएका झण्डै 70-71 छावा मध्ये 33 रोनाल्डोका सन्तान हुन्। झण्डै 25 वर्ष अघि सौराज क्षेत्रमा देखिन थालेको यो हात्तीलाई स्थानीयले रोनाल्डो नाम दिएका थिए। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
4: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनाव नजिकै गर्दा आफ्नो प्रशासनका 25 शीर्ष उपलब्धि सार्वजनिक गर्नुभएको छ। ट्रम्पले आप्रवासन, अर्थतन्त्र, व्यापार, सुरक्षा र विदेश नीति सहित विभिन्न क्षेत्रमा आफ्नो प्रशासनले महत्वपूर्ण काम गरेको दावी गर्नुभएको अमेरिकी संचार माध्यमले जनाएका छन्। उहाँले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत लामो सूची सार्वजनिक गर्नुभयो। ट्रम्पले अमेरिकाले इतिहासकै सबैभन्दा सुरक्षित सीमा सम्बन्धी उपलब्धि हासिल गरेको र पछिल्लो 16 महिनामा अमेरिकामा गैर कानूनी आप्रवासी प्रवेश शून्यमा झारेको दावी गर्नुभएको छ। उहाँले शरणार्थी प्रवेशमा पनि ठूलो कटौती गरिएको बताउनुभयो। विदेश नीतितर्फ ट्रम्पले इरानको आणविक क्षमता नष्ट गरिएको र इरानले कहिल्यै आणविक हतियार प्राप्त गर्न नसक्ने अवस्था सुनिश्चित गरिएको दावी गर्नुभएको छ। इरानसँगको युद्ध र त्यसले अमेरिकी इन्धन तथा अन्य वस्तुको मूल्यमा पारेको प्रभाव भने मध्यावधि निर्वाचन अघि ट्रम्प प्रशासनका लागि प्रमुख राजनैतिक विषय बनेको छ।
5: अब खेल खबर। जापानको आइची नागायोमा आयोजना भएको विश्व एसियाली खेलकुद प्रतियोगिताको हिजो औपचारिक उद्घाटन भएको छ। उद्घाटन समारोहमा नेपालका तर्फबाट बक्सर चन्द्रबहादुर थापा मगर र महिला कबड्डी खेलाड़ी मानमती विष्टले राष्ट्रिय झण्डा बोकेर मार्च पास्ट गरेका छन्। थापा मगरले गएको वर्ष सम्पन्न विश्व बक्सिङ च्याम्पियनशीपमा काँस्य पदक जितेका थिए। मानमती विष्ट 2023 चीनको हाङझाउमा सम्पन्न 19 एसियाली खेलकुदमा काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी सदस्य हुन्। यसपटकको एसियाली खेलकुदमा नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी छन्। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार नेपाली टोलीमा 57 महिला र 78 पुरूष खेलाड़ी छन्। नेपाली खेलाड़ीले एथलेटिक्स, बक्सिङ, कराते, तेक्वान्दो, पौड़ी, कबड्डी, सुटिङ, भारोत्तोलन, जुडो, ब्याडमिन्टन लगायत विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्।
4: अब केही खबर संक्षेपमा। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सार्केगाड गाउँपालिका 2 रिप नजिकै छारे भीरमा पहिरो खस्दा सड़क अवरूद्ध छ। हिजो पहिरोसँगै ढुंगा खसेपछि झण्डै 100 मिटर सड़क अवरूद्ध हुँदा गाड़ी आवागमन बन्द भएको छ। पहिरोका कारण करिडोर हुँदै आवाजत गर्ने यात्रु तथा गाड़ीहरू बीच बाटोमै रोकिएका छन्। हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सड़क खुलाउन पहल भइरहेको बताउनु भएको छ। यसैबीच आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखा शाखाका अनुसार हिमाली र पहाड़ी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
5: संविधान जारी भएको 11 वर्षपछि हिजो मनाएको संविधान दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीदेखि दलका प्रमुख नेतासम्मले संविधानको रक्षा र उपलब्धिको संरक्षण सँगै यसको कार्यान्वयन समीक्षा र संशोधनको बहसमा जोड़ दिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पुनः कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन आह्वान गर्नुभएको छ भने प्रधानमन्त्री बालेन्द्र शाहले संविधानको अक्षरश र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रमुख दलका नेताहरूले भने संविधानको समीक्षा र संशोधनदेखि त्यसका उपलब्धिलाई जनजीवनसँग जोड्नुपर्ने विषयसम्मका फरक धारणा अघि सारेका छन्।
4: कांग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजो देशका 53 जिल्लाका 3,396 वडामा वडा अधिवेशन भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्ति अनुसार अधिवेशन प्रारम्भ भएका जिल्लाहरूबाट वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन्। यसैबीच पुनर्गठन बहस चलाएको एमाले धमाधम बैठकमा केन्द्रित रहेको छ।
5: अर्थमन्त्री डाक्टर श्रोणिङ वागले भारतको 3 दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किनु भएको छ। स्वदेश फर्कनु अघि हिजो उहाँले नयाँ दिल्लीमा भारतका लगानीकर्ता उद्योगी तथा व्यावसायिक नेताहरूलाई सम्बोधन गर्दै नेपालमा लगानी र व्यापारका अवसरको खोजी र विस्तार गर्न आह्वान गर्नुभएको छ। मन चिन्नु आफ्नो, बानी चिन्नु अर्काको।
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि
5: बाढ़ीबाट विस्थापित रहेका होल्डिङ सेन्टरमा झाडा पखाला र रुगाखोकी फैलिँदै खानेपानी र बसोबासमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। बाढ़ीले घर र जमीन दुवै बगाएपछि बैंकको ऋण के हुन्छ भन्ने प्रश्न।
4: भदौमा 6,35,00,00,000 वैदेशिक लगानी प्रतिबद्धता। चालू आर्थिक वर्षको 2 महिनामा रोजगारी खोज्दै विदेशी नै युवाको संख्या केही घट्यो।
5: साइबर ठगीको निशानामा युवा पुस्ता 18-35 वर्षका धेरै पीड़ित। उपहार र चिट्ठाको लोभमा नपर्न अनुरोध।
4: मध्यावधि चुनाव नजिकै गर्दा ट्रम्प प्रशासनद्वारा 25 शीर्ष उपलब्धिको सूची सार्वजनिक। इरानको आणविक क्षमता नष्ट गर्नु विदेश नीतितर्फको मुख्य उपलब्धि भएको दावी।
5: र एसियाडको उद्घाटन समारोहमा चन्द्रबहादुर र मानमतीले बोके नेपालको झण्डा।
4: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिकामा झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन संसदमा कतिपय सांसदले आफ्नै दललाई गर्ने खबरदारी अनि सरकारको सकारात्मक आलोचना सँगसँगै अरू कतिपयलाई यो विषय मन नपरेको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ एक कुल मानिस यस्तै एकजना महिला सांसदको फोटो ब्यानर बोकेर हल्ला खल्ला गर्दैछन् अनि उनीहरू भन्दैछन् सांसद भएर मान्छे जस्तो बेहोरा देखाउने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 9862639 64। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
1: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
2: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
1: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
2: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
1: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 शेयर लाभांश तथा संरक्षित पूँजीको फिर्ता सम्बन्धमा
1: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
2: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
1: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा
2: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
1: एकाई प्रतिनिधि छनौट सम्बन्धमा
2: र विविध
1: एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाई नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
2: एकाई नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
1: एकाई नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
2: एकाई नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
1: एकाई प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 9852035191, 0295701, 9842092388 र 9852513054। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
4: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
3: औ लु समस्याको समाधान भनेकै म हो
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाई पो छ भन्छ झुसेले
4: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
5: हो लु अब त्यहीँबाट जाने
3: लाखै सल्लाह दिएको के पाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुनौँ त
1: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154992 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
6: होइन है केटा दिदीको बिहे पनि आयो इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि
7: त्यो पनि हो चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ बजाउनको लागि उपहार पनि चाहियो नि मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने
6: अब चैनपुरतिरै जानु पर्ला
7: ल त्यतिको लागि चैनपुर जानुपर्छ हाम्रै माझी ओखरभट्टेमा सबै इलेक्ट्रोनिक्स एन्ड भिभो फोटो स्टुडियो छँदैछ नि
6: तप तोप त्यहीबाट हुन्छ त हुन्छ त त्यहाँ त एलइडी टिभी मोबाइल सेट उफर साउन्ड सिस्टम मोबाइलका ब्याट्री चार्जर हेडफोन सिम कार्ड सबै किसिमका रिचार्ज कार्ड लाइट खडी रेडियो टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि साथै फोटोकपी फ्याक्स लेमिनेसन फोटो फ्रेमिङ प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ फ्रेमिङ अर्जेन्ट फोटो ब्यालेन्स स्टक अफ इमेल इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि
8: त्यति मात्र होइन विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ
9: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो माधी नगरपालिका चार ओखरगोटे सङ्खुवा सभा मोबाइल 9821931081 र 9869768333
6: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो
10: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको

0: ज्ञान छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, लेख्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 98-520-45-741। बस्मेत वस्त्रालय।

श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98123742 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण
1: अरुण
0: 97.6 MHz हरपल तपाईसँगै।
2: रेडियो अरुण टाइम चेक 7 AM
3: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
4: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
3: सागर घायल कुलुङ साल्फा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
4: भावना फुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलधुरा हाल इन्डिया
3: सानुमाया शेर्पा 5 खपन नगरपालिका 8 सुङखुरुङ संखुवा सभाग हाल कुवेत
4: मीडिया प्रेमी निमु शेर्पा 5 खपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
3: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
4: सपना सासंखर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
3: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
4: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर
3: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका

0: रवि पहाडी, मकवानपुर गाउँपालिका दुई राई गाउँ हेटौडा हाल मलेसिया,
1: गजेन्द्र राई सालपासिलिसो गाउँपालिका चार भोजपुर,
0: अर्जुन यखा धर्मदेवी नगरपालिका दुई तामाफोक संघवा सभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर
0: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ।

हेलो हाई गुड मर्निङ अनि नमस्ते कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएको तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाझै आजको विषयमा पनि म तपाईँको साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण शान्त नविदा सम्मलत छ मेगाहर्सको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ भने तपाईँले हाम्रो पात्र मोबाइल तपाईँले नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले प्रत्यक्ष रूपमा हामीलाई सुन्दै आउनुभएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको साथै दिन साथीभाइले अनि कि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनुभएको छ। विशेष गरी व्यवसायमा हामी तपाईँहरूको विशेष शुभकामना सन्देशहरूलाई सङ्गल्नेछौं र यस कार्यक्रमलाई चाहिँ मिडियाप्रेमी मनहरूले प्रायोजन गर्नुभएको छ। मिडियाप्रेमी साथीहरूले यस कार्यक्रमलाई सहकार्य गर्नुभएको छ। विशेष गरी व्यवसायमा सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। एकदमै बिहानीको व्यवसाय छ साथीहरू, यति बेला के गरिदिनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। त्यसै गरी फोन कल गरेर पनि हामीलाई फोन कल गरेर तपाईँका आफ्ना विशेष शुभकामना सन्देशहरूले व्यवसायमा समेट्न सक्नुहुनेछ। आज अलिकति म तपाईँहरूसँग म छोटो भनौँ अलिकति बोल्नलाई पनि धेरै मलाई अलिकति गाह्रो भइरहेछ, त्यही भएर म तपाईँहरूसँग आज चाहिँ म छोटो छोटो मात्रै कुराकानी गर्नेछु, होइन म ओपनिङमा पनि छोटै हुनेछु। र अब भने चाहिँ फटाफट आउनुहोला 9840668623 लाइन खुल्ला छ, यदि सुनिदिनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। त्यसै गरी आज भने आइतबार व्यवसायमा छौँ, यो व्यवसायमा हामी जहाँ चाहिँ देशभन्दा बाहिर हुनुहुन्छ साथीहरू प्रवासमा हुनुहुन्छ उहाँले पनि हामीलाई व्यवसायमा फोन गर्नुपर्ने हुन्छ। व्हाट्सएप नम्बर खुल्ला छ है साथीहरू 9840668623 को लाइन खुल्ला छ, सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। बिहानीको व्यवसाय छ साथीहरू, यति बेला के गर्दिनुहुन्छ तपाईँहरू, जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र त्यसै गरी तपाईँको आफ्ना विशेष शुभकामना सन्देशहरू छन् भने तपाईँले लेख्नै पर्ने र भन्नै पर्ने छन् भने फोन लागेको फोन नलागेको खण्डमा तपाईँले फेसबुक अडियो लाइभबाट पनि आफ्ना शुभकामना सन्देशहरू व्यवसायमा चाहिँ तपाईँले लेखेर पठाउनुहोला, म व्यवसायमा तपाईँको ती कमेन्टहरूलाई पनि वाचन गर्नेछु। र अब भने चाहिँ कार्यक्रममा शुभ सन्देश मार्फत साथीहरूलाई शुभकामना दिनुपर्दाखेरि आज मिति 2083 साल असोज महिनाको 4 गते जति पनि साथीहरूको जन्मदिन परेको छ जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना, त्यसै गरी वैवाहिक जीवनमा बाँधिँदै हुनुहुन्छ दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी नयाँ कामको थालनी गर्दै हुनुहुन्छ कार्य सफलताको लागि विशेष शुभकामना, त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ भने तपाईँले शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। र तपाईँ जो जति साथी यति बेला आफ्नो आफ्नो क्षेत्रमा रहेर काम कार्य गरिराख्नु भएको छ भने

तपाईँहरू सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट। र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला, 9840686023 को लाइन खुल्ला छ, फोन डायल गर्दै गर्नुहोला। तपाईँको विशेष शुभकामना सन्देश छन् भने मात्रै व्यवसायमा फोन गर्नुहोला। र अर्को कुरा, आज भने आइतबारे बसाई, हामी बुधबारे बसाईमा हामी नेपालमा रहनुहुने साथीहरूसँग जोडिन्छौँ। आज भने आइतबारे बसाईमा छौँ, यो बसाईमा चाहिँ हामी जोस प्रभासको मन प्रभासी मनहरूसँग मात्रै जोडिनेछौँ। तपाईँहरूले पनि फोन गर्दै गर्नुहोला भन्न चाहन्छु। र अब पनि कार्यक्रमको आरम्भमा म एकदमै मिठो देशभक्ति गीत राख्नेछु, एकदमै देशभक्ति मिठो गीत छ, देश बचाउने हामी हौ, शिशिर योगीको आवाजमा रहेको यो गीत तपाईँको लागि राख्दैछु पहिलो सांगीतिक कोसेलीको रूपमा। र तपाईँ आउँदै गर्नुहोला, यो गीत पश्चात म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत थियो, शिशिर योगीको आवाजमा रहेको देश बचाउने हामी हौ। यो गीत पश्चात पूर्ण स्वागत छ र अब पनि चाहिँ फटाफट आउनुहोला। 9840668823 को लाइन खुल्ला छ, एकदमै बिहानीको सही छ। चैनपुरतिर एकदम बाहिर मजाले घाम लागिरहेको छ, समग्रमा तपाईँहरूको ठाउँतिर के कस्तो छ तपाईँले त्यो पनि जानकारी गराउनुहोला। र अब पनि म ढिला गर्दिनँ, आजको लागि फर्स्ट लकी कलर साथी फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ म उहाँलाई अन्यार गर्छु। हेलो, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते। कार्यक्रममा यहाँलाई स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, बोल्दै हुनुहुन्छ सुनु सुनित राई, खादबारी भेटिनी बाट बोल्दै हुनुहुन्छ है?
1: हजुर।
0: अनि के छ हाम्रो सुनिताको खबर खबर सुनाउनुहोस् न, यो बिहानीको बसाइ यति बेला के गर्दै हुनुहुन्छ नि?
1: मेरो खबर एकदम ठिकठाक छ, राम्रो छ। बिहानीको बसाइ भर्खर चिया पिउँदै अनि सुन्दै चाहिँ नभन्नु प्रोग्राम यस्तो हेरेको टाइम आइसकेको छ, तर चिया नलगाई मजाले
0: हजुर हजुर भनेपछि एकदम बिहानीको बसाइ छ, उठेर चिया नास्ता खाँदै हुनुहुन्छ, सँगसँगै हामीलाई पनि सुन्दै हुनुहुन्छ है? ए अब चाहिँ सुन्नुहुने, ल ठिक छ, अब चाहिँ सुन्नुहुने, ल ठिक छ। अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा, तपाईँको शुभकामना सन्देश तपाईँ लागौ न त, को कसको लागि राख्नुहुन्छ?
1: अनि विशेष गरी आज मेरो सानो नाना मनिकाको जन्मदिन परिरहेछ, उहाँलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना, एकदम सबै शरीर सबै गरी खुसी रहनलाई, खुसी रहनलाई, सुस्वास्थ्य र दीर्घायुको कामना म लगायत मेरो पुरा फ्यामिलीको तर्फबाट। अनि भोलिको दिनमा जन्मदिन आउँदै सन्देश गरेको एकदम अग्रिम जन्मदिनको शुभकामना। अनि यात्रामा छ मेरो भाइ भएर बेटन दुई सात गरीसम्मको एकलाई शुभयात्रा। अनि यो समय कार्यक्रमले माया गरेर सुन्ने सम्पूर्ण एकदम सम्झना शुभ दिन भन्दै खुसी ल, नमस्ते भाइ।
0: हजुर नमस्ते, टेकियोर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सुनिता राई खादबारी बेथिनीबाट उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी पनि लाइनमा हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते। फ्याफुल्ला रचना लामा आइपुग्नु भयो है? हजुर। अनि के छ हाम्रो रचनाको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ? हजुर बेसीबाट घर जाँदै हुनुहुन्छ भनेपछि बाटोतिरै हुनुहुन्छ है? हजुर ल, एकदमै राम्रोसँग जानु होला। अनि आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त। हजुर नमस्ते, टेकियोर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला रचना लामा सङ्खुवा सभा खाँदबारी नगरपालिका छ बाटो हुनुहुन्थ्यो, उहाँसँग छुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र पनि लाइनमा हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते।
2: हेलो गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, दिनकै फोन लाग्छ हिजो आज पालि?
0: हजुर हजुर गुड मर्निङ, नमस्ते। दिनकै फोन लाग्छ के गर्ने, कुनै कुनै बेला लाग्छ, कुनै बेला लाग्दैन होइन?
2: लागेको बेला लगातार लाग्छ, नलागेको बेला महिनौ लाग्दैन।
0: हजुर एकदमै हजुर, आरामै भन्दा पनि हल्का रुगा मार्गीले सताइरहेको अवस्था छ, अरू खबर सब ठिकठाक छ, राम्रै छ भन्नुपर्छ है त।
2: हुन्छ, स्वास्थ्यको ख्याल गर्नु होला, स्वास्थ्य लाभको कामना गरे मैले। म यता भोजपुरदेखि राजु कटवाल बोल्दैछु है।
0: हजुर एकदम, भोजपुरबाट राजु कटवाल बोल्दै हुनुहुन्छ, मैले चिनिरहेको थिएँ तपाईँको नाम, मैले यतैबाट भन्न पनि लागिरहेको थिएँ। अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न राजु।
2: ठिक छ, यो बेला घाम लागिरहेको अवस्था हो, आज भोलि अलिक पानी परेको छैन, रहिरहेको छ, खबर खबर एकदम ठिक छ है।
0: हजुर भनेपछि खबर खबर सब ठिकठाक छ, राम्रै छ, रमाइलो छ, घमाइलो छ होइन? हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तपाईँ लागौ न त।
2: हुन्छ, आजको दिन शुभ र सफल कार्य सफलता कामना, बस्नुहुने सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ र सफल कार्य सफलता कामना, आफ्नो जन मित्रजन सबै सबैलाई दिन शुभ रहोस् भन्दै जान्छु। नमस्ते।
0: हजुर नमस्ते टेकियोर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट राजु कटुवाल उहाँसँग म छुटेँ उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ यति बेला ब्याक टु ब्याक साथी हुनुहुन्छ लाइनमै हेलो गुड मर्निङ नमस्ते
3: हजुर गुड मर्निङ नमस्ते
0: कहाँबाट को बोल्नुभयो हजुर अभागी मनिषा पोया सङ्खुवा सभा चैनपुरबाटै बोल्दै हुनुहुन्छ है हजुर अनि के छ मनिषाको खबर खबर सुनाउनुहोस् न हजुर खबर खबर सबै ठिकै छ राम्रै छ बिहानैबाट मजाले घाम लागिरहेको छ आज त अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौ न त हजुर नमस्ते टिकियोर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला चैनपुरबाट अभागी मनिषा पोया हुनुहुन्थ्यो उहाँसँग म छुटेँ उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्नुभयो अजय राई बोल्दै हुनुहुन्छ अहिले हाल कताबाट बोल्दै हुनुहुन्छ अजयजी हजुर ए धरानबाटै बोल्दै हुनुहुन्छ है धरानबाटै बोल्दै हुनुहुन्छ अजयजी अनि बिचमा हराउनु भयो त अजयजी एकदम लामो समय पछाडि आज आउनु भएको छ के छ खबर खबर सुनाउनुहोस् न
4: हजुर हजुर बेला बेलामा कल गर्न मन लाग्छ कहिले कल लाग्दैन कहिले के होइन कहिले टाइम मिलेन कहिले कल लाग्दैन
0: यसै त
4: गाउँमा एउटा त फ्रिक्वेन्सीमा सुनिन्छ खोज्ने साथीहरूले कल लाग्ने बेलामा त्यो लागिहाल्दै एउटा
0: हजुर एकदमै जे होस् खुसी लाग्यो अजयजी धेरै लामो समय पछाडि आज कुराकानी भएको छ हाम्रो होइन अब जिन्दगी त जसरी भए पनि सजिलोसँग त कसरी पो चलाउन सकिन्छ र घिसार्दै नै चलाउने हो होइन जसो जसो गरेर होइन र हजुर एकदमै
4: जिन्दगी दुई दिनको भन्छ जिन्दगी दुई दिनको भने जिन्दगी ठ्याक्कै दुई दिनमै सकिने पनि होइन र जिन्दगी लामो छ भन्छ लामो भन्दा भने कति बेला हस्ताउने त्यो थाहा हुँदैन त्यही भएर जिन्दगी जस्तो छ त्यसलाई सिक्याउँदै हाँसी हाँसी सिक्याउँदै रमाउँदै हाँसी रमाउँदै हँसाउँदै
0: हजुर एकदमै पक्कै पनि तपाईँको सुझाव पनि राम्रै हो होइन अब जिन्दगी चलाउनुलाई गाह्रै पर्छ र पनि घिसार्दै घिसार्दै अन्तिम सासम्म त चलाउनै पर्यो नि त अजयजी थ्याङ्क यू हस् हुन्छ अजयजी के गर्ने हिजोसम्म त ठिकै थिएँ हिजो दिनभरिदेखि आज बिहानसम्म 24 घन्टा नबित्दैसम्म यस्तो भइहाल्यो के गर्नु होइन अब आफूले जति नै स्वास्थ्यको केयर गर्दै गर्दै पनि हजुर हस् हस् हुन्छ अजयजी आउनु बुझ्यो होस् कहिले काहीँ सम्झनुहुन्छ हामीलाई खुसी लाग्छ हुन्छ यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त
4: अनि आजको दिनमा जन्मदिन छ हाम्रो प्यारो विमिसको जन्मदिन छ विमिस लाइटर मैले सन्जालको बिमसीलाई मैले धेरै भेटेको कारणमा ज्ञानी मान्छे ठुलो मान्छे होइन ठुलो व्यक्ति भन्दा ह्याप्पी बर्थडे फिल गर्न चाहन्छु। आज धरणदेखि बस्यो चन्दको यात्रा मण्डन छ मम्मी र मेरो भाइ दुवैजनालाई यात्रा सफलता होस् पूजा यात्रा जोड्ने भन्न चाहन्छु। र यो समयमा धेरै साथीहरू हुनुहुन्छ कतिसँग हामी कन्ट्याक्टमा पनि म छिन होला जित्यो भन्नुभएको छ भने पनि मैले जितेको छैन। मलाई तपाईँहरूको नामहरू त्यति बेला कुराकानी गरिएका दिनहरू मलाई जलजल्दी यात्रा र मेरो काममा गुन्जाइमा नै छ। त्यही भएर सबैले सघिरहेको छु कसैलाई बिग्रेको छैन होइन। चाहे त्यो बिमा गर्ने मान्छे नै किन नहोस् म बिमा गर्ने मान्छेलाई नै सम्झिने मान्छे हो र मलाई माया गर्ने मान्छेलाई त सम्झिने भइहाल्यो। सबैजनाले सघिरहेको छ आफ्नो चित्तको शुभकामना अल्प त्यो पनि यात्रा भन्नु साथीहरू त्यो यात्रा नयाँ काममा खुवाउनु गर्नुहुनेलाई शुभकामना यात्रा नहुने साथीहरू यात्रा भइहाल्यो। जन्म निर्माण हुनेलाई मान्छेको शुभकामना आफ्नो चित्तको शुभकामना व्यक्त गर्दै अजय राई कहिले कहिले कल लागि आउनेछ माया मारेर जानेवाला मान्छे होइन माया मार्ने छैन भन्दै भन्दै तिमी दाजु म अजय परे नमस्ते बाबा
0: हजुर नमस्ते टेक केयर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला अजय राई भोजपुरको साथी हाल यति बेला धरानबाट हुनुहुन्थ्यो उहाँसँग सम्भवतः मेरो लामै कुराकानी भयो म क्षमा चाहन्छु साथीहरू। कहिले कहिले यसो अब कुरा बोल्दै जाँदाखेरि लामो भइहाल्छ होइन जति छोट्याउने कोसिस गर्दा पनि लामै हुन्छ केही माइन्ड नगर्नु होला साथीहरू। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ म उहाँलाई पनि अन्यर गर्छु। हेलो गुड मर्निङ नमस्ते। हजुर नमस्ते गुड मर्निङ अञ्जना राई आइपुग्नु भयो धनकुटाबाट। ए रेनिसा चाहिँ बोल्दै हुनुहुन्छ के गर्नु म झुक्किन्छु क्या तपाईँहरू दुईजनामा त्यही भएर आवाज के छ नि रेनिसा यति बेला के गर्दै हुनुहुन्छ। हजुर भनेपछि बारीतिर जानु छ काममै है। हजुर ल हुन्छ अनि के छ खबर खबर सबै ठिकै छ राम्रै छ नि। हजुर हजुर थ्याङ्क यू हजुरलाई। ल हुन्छ आउनु भयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा छौँ तपाईँको शुभकामना सन्देश तर्फै लागौ है।
5: करिना राई अनि विष्णु किरण र सन्तोष लिम्बु पनि जन्मदिन आइरहेको छ उहाँहरू मैले पनि जन्मदिनको अग्रिम शुभकामना गर्न चाहन्छु। अनि हाम्रो रिमा थामी बुनीलाई पनि शुभदिनको कामना गरे धनचेल थामी हुन्छ दिन्छ अनि बाजुमा प्रजान सुनेर बस्नुहुने सबै साथी र हाम्रो रिमा र प्रवीणलाई पनि शुभदिन है सबै गरी।
0: हजुर साथी हुनुहुन्थ्यो यति बेला धनकुटाबाट रेनिसा राई उहाँसँग म छुटे उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु त्यसपछि म कमेन्ट हेर्नेछु कोही मित्र हुनुहुन्छ। हेलो नमस्ते। हजुर नमस्ते गुड मर्निङ कहाँबाट को बोल्दै हुनुहुन्छ। हजुर भोजपुरबाट बोल्दै हुनुहुन्छ दीपक छेत्री। भोजपुरबाट भन्नुभयो ए सुर्खेतबाट दीपक छेत्री बोल्दै हुनुहुन्छ है। हजुर अनि के छ हाम्रो दीपक छेत्रीको खबर खबर सुनाउनुहोस् न। हजुर मेरो त नास्ता भएको छैन भन्नुपर्छ मेरो पनि समग्रमा खबर ठिकै ठिकै छ हल्का रूपमा मर्गीले सताइरहेछ भन्नुपर्छ है त। अनि तपाईँसँग मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ जस्तो लाग्यो दीपकजी। तपाईँसँग मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ जस्तो लाग्यो दीपकजी। हजुर फर्स्ट भनौँ फर्स्ट टाइम नै कुराकानी हुँदैछ जस्तो लाग्यो मैले जस्तै सोचेको थिएँ। हुन्छ हजुरलाई कार्यक्रममा स्वागत छ आगामी दिनहरूमा नि आउँदै गर्नु होला है त। ल हुन्छ तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त दीपकजी। हेलो दीपकजी साथी हुनुहुन्थ्यो उहाँसँग मैले कुराकानी गर्न सकिनँ उहाँसँग म छुटेँ। यति बेला फेसबुकहरू लाइभमा कमेन्टहरू पनि धेरै छ, म ती कमेन्टलाई पनि व्यवसायमा हेरिहाल्छु। बसन्त श्रेष्ठ हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते मिस यु अल ताप्लेजुङबाट है, ताप्लेजुङ लिम्बु वान ताप्लेजुङ सिद्धुवा पाँच लिम्बु दिनबाट भन्नुभएको छ। अस्मि सोताङले मिस यु अल भन्नुभएको छ। सोनिम राईले पनि सबैमा शुभ दिन भन्नुभएको छ। मिलन घायल मुटु हुनुहुन्छ, उहाँले पनि शुभ दिनको कामना सबै सबै साथी र माधव कतारबाट सुन्दैछु भन्नुभएको छ। त्यसै गरी रोमन मोक्तान तामाङले शुभ दिन अल भन्नुभएको छ। त्यसै गरी यति बेला नवीन देवलले पनि सबै समयमा शुभ दिनको कामना गर्नुभएको छ। त्यसै गरी यति बेला रिमा थामी हुनुहुन्छ, मिस यु अल भाइ भाइ मिस यु अल भन्नुभएको छ। उहाँले सबैजना प्रायः धेरैजना साथीहरूको नाम लिनु भएको रहेछ, मैले नामले चाहिँ भाषण गर्न सकिनँ साथी, नरिसाउनु होला। सीता तामाङले पनि मिस यु अल भन्नुभएको छ। बसन्त राई हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, म सुन्दैछु हेर्दैछु भोजपुर दोभाने घर भइहाल कतारबाट हो, शुभ सन्देश सबै साथीहरूको लागि भन्नुभएको छ। मेनुका गोमा तामाङ हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते सिस्टर के छ खबर, मेनुका तामाङ मिस यु अल भाइ भाइ भन्नुभएको छ। त्यसै गरी प्रेम भण्डारीले हेभ अ गुड डे अल भन्नुभएको छ। युनिसब्लन तामाङ हुनुहुन्छ, उहाँले शुभ दिन सबै साथीहरूमा भन्नुभएको छ। भने यति बेला हर्पलको साथी समीक्षा जोशी हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते झापा घर भइहाल मलेसियाबाट प्रोग्राम सुन्दैछु है, सबै सबैमा शुभ दिनको कामना गर्छु भन्नुभएको छ। त्यसै गरी यति बेला बसन्त श्रेष्ठले पनि मिस यु अल बाई बाई तिनजोरी मिडिया ग्रुपको मेम्बर तेह्रथुमबाट तेह्रथुमको फेदाबाट है भन्नुभएको छ। छत्र याम्पोले पनि शुभ दिन अल भन्नुभएको छ। त्यसै गरी यति बेला सबिन भिवन हुनुहुन्छ, उहाँले पनि हेलो भिवन राई घर धनकुटा मेरो साथीहरूमा शुभ दिन भन्नुभएको छ उहाँले। त्यसै गरी यति बेला राज केशव कि मगरले पनि गुड मर्निङ अल भन्नुभएको छ। भने सिर्जना तामाङले पनि हेलो गुड मर्निङ नमस्ते भोजपुरबाट है सुन्दैछु, हेभ अ गुड डे अल बाई बाई भन्नुभएको छ। त्यसै गरी क्रेडिबल करण कुलुङले पनि गुड मर्निङ अल भन्नुभएको छ। भने यति बेला ढकाल धर्मराज हुनुहुन्छ, उहाँले नमस्ते शुभ प्रभात, म ढकाल धर्मराज वीरतमर झापा गर्वैहाल दुवैबाट कार्यक्रम सुन्दैछु। आज जन्मदिन मनाउने मेरो बहिनी जोस्ना ढाल, त्यसै गरी ननिसा ढकाल, जोस्ना ढकाल र ननिसा ढकाललाई जन्मदिनको विशेष शुभकामना र धनकुटाका भाइ सागर भण्डारी सप्तकोशी एफएमको आरजे ब्रदर सञ्जीव भट्ट प्रकाश प्रकाश पूर्व सुनसरीका साथी अर्जुन दाल धरानकी साथी मधुराईलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। त्यसै गरी मनकुमारी कान्छी कुलुङले पनि शुभ दिन सबै सबै साथीहरूमा सुन्दैछु है तामकुबाट भन्नुभएको छ। त्यसै गरी यति बेला सपना मुक्तान तामाङ हुनुहुन्छ, हेलो गुड मर्निङ सुमिता मी सपना तामाङ सुन्दैछु यता पाँच भवनबाट गेट वेलसन हजुरलाई बाँकी प्रोग्राम सुनेर बस्नुहुने सबै सबैमा शुभ दिनको कामना गर्नुभएको छ। थ्याङ्क यू सपना। त्यसै गरी राई पिके राई हुनुहुन्छ, उहाँले पनि हेलो गुड मर्निङ नमस्ते मर्निङ सुमिता सिस हजुर मी राई पिके राई सुन्दैछु प्रोग्राम मलेसियाबाट सबैमा शुभ दिनको कामना गर्नुभएको छ। थ्याङ्क यू सो मच। एकदमै आज कमेन्ट हेर्नु पनि मलाई गाह्रै भइरहेछ, फोनबाट हेर्नु परिरहेको छ, त्यही भएर पढ्न पनि अलिक नजानेको जस्तो पनि भइरहेछ आज। यति बेला कोही साथी हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते।
6: हजुर गुड मर्निङ नमस्कार म्याडम।
0: हजुर गुड मर्निङ नमस्कार नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर इटरीबाट युवराज पोखरेल। हामी के छ हाम्रो युवराजको खबर खबर सुनाउनुहोस् न।
6: सबै राम्रै छ, हिजो पनि करिब करिब यस्तै गर्मी थियो, आज पनि बिहानैदेखि घाम लागेर गर्मीको सम्भावना छ।
0: हजुर हजुर एकदमै गर्मी छ है।
6: हजुर अरू यथार्थमा सबै राम्रै छ। हजुर
0: हजुर राम्रै छ, ठिकै छ ल, सधैँभरि यस्तै राम्रै रहनु होला। अनि आउनुभयो कार्यक्रममा युवराजी, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ।
6: हजुर शुभकामना सन्देश गर्दा सर्वप्रथम हजुर लगायत निकिन साथीलाई सधैँभरि यसरी भेटेर आफ्नो शुभकामना व्यक्त गर्न पाइयोस् भनेर नमस्कार गरे। अनि यसै गरी भोजपुरमा हुने हाम्रो राजु कटल, सीता भण्डारी, मनकुमारी मुखिया मनकुमारी कान्छी थुलुङ, अनि सरोज अनि रोजिना नेकपाने, अनि मेरो श्रीमती घर परिवार र छोरा बुहारी नातिहरूलाई मङ्गलमय शुभकामना व्यक्त गरी बिदा चाहन्छु। हवस् नमस्कार।
0: हजुर नमस्ते टेकियोर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला, साथी हुनुहुन्थ्यो युवराज पोखरेल हुनुहुन्थ्यो इटरीबाट, उहाँसँग म छुट्टै, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते।
7: हेलो नमस्ते गुड मर्निङ।
0: हजुर नमस्ते गुड मर्निङ, कहाँबाट को बोल्नुभयो?
7: निमा शेर्पा
0: काठमाडौँबाट बोल्दै हुनुहुन्छ, के छ निमा यति बेला के गर्दै हुनुहुन्छ? हजुर खबर ठिकै छ, राम्रै छ, भर्खर कामतिर निस्किँदै हुनुहुन्छ है?
8: हजुर
0: ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
8: हुन्छ, फर्स्टमा हजुर राखि नै शुभ दिन कार्य सबैलाई शुभकामना भन्न चाहन्छु। अनि त्यस्तो छ, आज जन्मदिन मनाउनु हुने भान्तिरोजी राई, उहाँलाई जन्म धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि भोलिको दिनमा जन्मदिन मनाउँदै हुनुहुन्छ नाना मनिका, उहाँलाई यहाँ अग्रिम रूपमा धेरै धेरै शुभकामना जन्मदिनको भन्न चाहन्छु। अनि खुसी र सुनिता चाहिँ खुसी अङ्कलाई सुलुङ र सुनिताको मुख्य यात्रामा हुनुहुन्छ होला उहाँहरूलाई त्यस्तो यात्रा। अनि
0: हजुर नमस्ते, टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला, निमा शेर्पा काठमाडौँबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे यति बेला। अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो नमस्ते।
9: नमस्ते, गुड मर्निङ,
0: नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो?
9: म बोल्दैछु उदयपुरबाट, करुणा चामलिङ।
0: हजुर उदयपुरबाट करुणा चामलिङ बोल्दै हुनुहुन्छ, के छ हाम्रो करुणा, के खबर खबर सुनाउनुहोस् न, बिहानीको बसाई के गर्दै हुनुहुन्छ?
9: मेरो खबर एकदमै कन्फाइन हो भन्नुपर्छ है, यो टाइममा चाहिँ म एकदमै जङ्गलतिर बाख्रा चराउँदैछु भन्नुपर्छ है। मौसम एकदमै मजाले घाम लागिरहेको छ, समग्रमा त सबै नै ठिकै हो। अनि हजुरको के छ खबर?
0: हजुर हजुर, भनेपछि एकदमै जङ्गलतिर बाख्रा चराउँदै हुनुहुन्छ, अनि एकदम बिहानीको बसाइ छ, घाम चर्को लागिरहेछ, त्यता पनि यता पनि त्यस्तै त्यस्तै होइन? अब मेरो त खबर समग्रमा ठिकै छ, भन्दा पनि यो रुगामर्गीले हल्का अलिकति गाह्रो गाह्रो बनाइरहेछ, अरू त सब ठिकठाक छ, राम्रै छ भनौँ। यता चैनपुरतिर पनि रमाइलो घमाइलो छ भन्नुपर्छ है त।
9: हजुर हजुर, के भन्छ अरे, अब कहिलेको पानी कहिलेको घाम, मौसम पनि एकदमै होइन चेन्ज चेन्ज नै भइरहेको छ। के अरे, अब आफ्नो स्वास्थ्यको पनि क्योर गर्नु हजुरलाई, फर्स्ट टाइम सिक्रा स्वास्थ्य लाभको कामना है त।
0: हजुर हस् हुन्छ, धन्यवाद छ हजुरलाई,
9: थ्याङ्क
0: यू। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
9: स्पेसली यति मिठो आवाजको धनी हजुर, टेक्निकल मित्र एकदम पुरा स्टाफको लागि मिठो सम्झना माया, शुभ दिन कार्य सफलताको शुभकामना दिन चाहन्छु हजुरलाई, थ्याङ्क यू। विशेष चाहिँ हुनुहुन्छ मेरो प्यारो भाउजू दिना, भजनी मिरुदा, भजनी चाहिन्छ, मेरो मम्मीलाई शुभ दिनको कामना गर्न चाहन्छु। अघि भर्खरै आउनु भएको थियो विशेष हाम्रो दीपक छेत्री, उहाँलाई एकदमै कार्य सफलताको शुभकामना दिन चाहन्छु। लगायत अब साथसाथ धेरै धेरै साथीहरू हुनुहुन्छ, नाम छिटेको साथी अनि प्रोग्राम सुनेर बस्नुहुने सबै सबै साथीहरूलाई चाहिँ मसँग सम्झिँदै म हजुरबाट छिटिङ सिकारी अथवा नमस्ते टिचर, फेरि भेटौँला।
0: हजुर नमस्ते, टेकीहरू भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला उदयपुरबाट, करुणा चामलिङ उहाँसँग म छुटेँ। एउटा अब पनि चाहिँ म एकछिन तपाईँहरूसँग कुराकानी गर्दिनँ ल, अब किनभने ब्रेक टाइम हुन लाग्यो, त्यही भएर पनि तपाईँहरूले दुःख नगर्नुहोला। आवाज शेर्पालाई नि मिस यु अल भन्नुभएको छ, त्यसै गरी नानु प्रीति हुनुहुन्छ, उहाँले हेलो हाई गुड मर्निङ नमस्ते, धनगढीबाट नानु प्रीति लिम्बू हो, मिस यु अल भन्नुभएको छ। सम्झना रुङबाङसाले पनि शुभ दिन अल भन्नुभएको छ, त्यसै गरी यति बेला सञ्जिता ब्लोन तामाङ हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते, तेह्रथुमबाट सञ्जिता तामाङ शुभ दिन अल भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँहरू सम्पूर्ण साथीलाई कमेन्टको लागि। र अब पनि कार्यक्रम शुभ सन्देशको बसाइमा म फेरि पनि गीततर्फै मोडिन्छु, यो गीत एकदमै मिठो गीत छ, दोस्रो सांकेतिक कोशीलीको रूपमा म राख्दैछु। गीतपछि छोटो विश्राम रहनेछ, विश्रामपछि म फेरि फर्केर आउने नै छु, कार्यक्रम शुभ सन्देश को बसाईलाई सुन्दै रहनुहोला।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्थ्यो झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जाने
1: लाखै सल्लाह देखेर के पाक्क बोलेको मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
4: ग्रोथोसिस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
5: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कता पनि किन्नु छ।
6: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
5: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
6: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
5: धन्यवाद दादा, म अहिले नै गइहाले।
6: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, डसना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600।
5: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440।
6: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 9400069742।

0: हजुर, कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको यो छोटो विश्राम पश्चात पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई विभिन्न माध्यमबाट सुनिराख्नु भएको छ, सँगसँगै फ्रिक्वेन्सीबाट पनि सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको विषय तपाईँलाई सुनिराख्नु भएको छ। आउनुहोला 98 40 67 68 23 को लाइन खुल्ला छ। म ढिला गर्दिन, यति बेला कोही मित्र फोन लाइनमा हुनुहुन्छ, म उहाँलाई अनेर गरिहाल्छु। हेलो, गुड मर्निङ, नमस्ते।
1: हेलो, गुड मर्निङ, नमस्ते।
0: हजुर, गुड मर्निङ, नमस्ते, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्नुभयो? हजुर, माबिङबाट युनिसा तामाङ बोल्दै हुनुहुन्छ है? अनि के छ हाम्रो युनिसाको खबर? खबर सुनादिनुहोस् न टक्कसँगले।
1: हजुर, मेरो खबर सबै ठिकै छ। अहिले चाहिँ घरतिरै बसेर प्रोग्राम सुन्दै कल चाहिँ गर्दैछु भनौँ न।
0: हजुर, खबर खबर सबै ठिकै छ, राम्रै छ। घरतिरै बसेर प्रोग्राम सुन्दै हुनुहुन्छ, साथमा हामीलाई कल पनि गर्नुभयो होइन?
1: हजुर हजुर।
0: ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा व्यवसायमा, तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
1: हजुर, मेरो शुभकामना सन्देश राख्नु फर्स्टमा नै तपाईँलाई डिटेल छन् पारे ठिक हुनु होला भन्न चाहे।
0: हजुर हस् हुन्छ।
1: अनि प्लस तपाईँ सफलताको पनि धेरै धेरै शुभकामना भन्न चाहे। जुन तामाङ बहिनी, सपना तामाङ, सुजिनी चन्द्रमाया तामाङ, बहिनी रिमा थामू, सुनिता गुरुङ, सम्झना रुमाइन्छ, सानो पमा लगायत अब धेरैजना साथीहरू हुनुहुन्छ जसमा मलाई युनिसा तामाङ भनेर चिन्नुहुन्छ। सबैजनालाई आज दिन्छु गरौँ भन्दै सुकै बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला युनिसा तामाङ, संखुवा सभा मामलिङको साथी हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते।
2: हेलो, नमस्कार।
0: हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर, वरुण चञ्चलले बोल्दै हुनुहुन्छ भोजपुरबाट। के छ वरुणको खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि ओछ्यानतिरै हुनुहुन्छ है?
2: अहिले भर्खरबाट कार्यक्रम पनि सुन्दैछु।
0: हजुर,
2: तपाईँ बिरामी हुनुहुन्छ भन्ने पो सुने त मैले त।
0: हजुर, म त एकदमै हो, हिजो बिहानसम्म त एकदम ठिकठाक तपाईँहरूसँग यसरी नै कुराकानी गरिरहेको, अनि आजसम्म आउँदाखेरि चाहिँ यो अवस्थामा छु भनौँ न। अब ठिकै छ, राम्रै छ, हल्का रुगा मार्गीले चाहिँ सताउन खोज्दैछ भनौँ न है।
2: ए हस् हुन्छ ल, तपाईँलाई एकदम शीघ्र स्वस्थ कामना ल।
0: हजुर हस्, धन्यवाद छ हजुरलाई वरुणजी। अनि आउनुभयो कार्यक्रममा व्यवसायमा, तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
2: हुन्छ, विशेष गरी हजुरलाई आजको दिन एकदम शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यस्तै गरी आज जन्मदिन मनाउने हाम्रो जितेन लिम्बू हुनुहुन्छ, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना। अनि हिजो जन्मदिन मनाउनुहुने हाम्रो त्रिलोकी नाति हुनुहुन्छ, उहाँलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि हाम्रो भाउचु कविता राई, अनि भतिज प्रशान्त राई, अनि त्यसै गरी हाम्रो शेरदान राई, सबैजना बिरामी हुनुहुन्छ, उहाँहरूलाई पनि एकदम ग्याट होल्छन् भन्न चाहन्छु। अनि त्यसै गरी हाम्रो आशिष नयन बस्ने, ढकाल धर्मराज, सुमी लिम्बू, अनि सुनु सुनिता सुनिता कुनु, सानो कमला, चामलिङ निर्मला, हाम्रो कृष्ण तामाङ हुनुहुन्छ, अनि अब धेरै साथीहरू हुन्छ जो जतिले अहिले प्रोग्राम सुनेर बसिरहनु भएको छ। सबै सबैलाई आज दिन एकदम शुभ रहोस्, कार्य सफलताको धेरै धेरै शुभकामना भन्दै छुट्टिन्छु है। बाई बाई।
0: हजुर नमस्ते, टेकियर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चलले भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्को सुना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कहाँबाट बोल्नुभयो? हजुर, सानो कमला चैनपुर भन्ज्याङबाट बोल्दै हुनुहुन्छ। अनि के छ हाम्रो कमला दिदीको खबर खबर सुनाउनुहोस् न।
3: मेरो खबर एकदम ठिक छ, अहिले चाहिँ बारीतिर बाख्रालाई घाँस काट्न गएको थिएँ, अनि प्रोग्राम सुन्दै कल पनि ट्राई गर्दैछु, कल पनि लाग्यो भनौँ न।
0: हजुर हजुर, बारीतिर घाँस काट्न जानु भएको छ, अनि घाँसको भारी पुर्याउनु भयो कि नै हजुरले?
3: खरै बारीमा चाहिँ आइपुगेको, अब काट्नु।
0: ए, भर्खर पुग्नु भएको, अब काट्नुहुने? हजुर ल, एकदम राम्रोसँगले भारी पुर्याएर घर फर्कनु होला। अनि आउनुभयो कार्यक्रममा कमलाजी, व्यवसायमा तपाईँको शुभकामना सन्देश रखाइ लागौ।
3: फर्स्टमा त हजुर अनि रेडियो इन्टरटेनमेन्ट शुभदिनको कामना, नमस्कार, स्वागत गरेर शुभकामना भन्न चाहन्छु। आजको दिनमा भएर जन्मदिन मनाउने धेरै प्यारो भएको छ, विक्रम सिंह जन्मदिनको धेरै धेरै शुभकामना, शुभ चालेर थालेको छ, पहिलामा उन्नति प्रगति पनि धेरै धेरै शुभकामना धेरै माया सम्झना भन्न चाहन्छु। आगामी दिनमा जन्मदिन आउँदै रहेको एकदम एडभान्सै जन्मदिनको शुभकामना। अनि यो टाइममा चाहिँ जतिले प्रोग्रामलाई मागेर मेरो मम्मी पनि बिरामी हुनुहुन्छ, उहाँलाई एकदम चेतल छ, मम्मी भन्न चाहन्छु यो टाइममा चाहिँ जति
0: हजुर नमस्ते टेकियोर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला सानो कमला चैनपुर भन्जाङको साथी उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ। हेलो गुड मर्निङ नमस्ते।
4: हजुर गुड मर्निङ नमस्ते।
0: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नु भयो?
4: म धेरै लामो समय पछाडि पवित्र दाई सिसुवाबाट है त।
0: हजुर धेरै लामो समय पछाडि नै बोल्दै हुनुहुन्छ पवित्र राई सिसुवाबाट। अनि के छ हाम्रो पवित्रको खबर खबर बिचमा हराउनु भयो?
4: हराउनु त केही होइन, यस्तै खेतीपाती गरेपछि काम धेरै बिजी व्यस्त हो। अनि आज चाहिँ धेरै समय पछाडि फोन पनि कस्तो त्यही त आज चाहिँ फोन गर्न लाग्यो नि, अनि गरेँ कहिले भर्खर भर्खरैदेखि नै फोन पनि लाग्यो अन्तिममा, भयो भने तपाईँसँग कुराकानी गरौँ।
0: हजुर हजुर एकदमै, अब कहिले काहीँ फोन गर्नुहुन्छ यसरी नै सम्झिनुहुन्छ हामीलाई, कहिले त हराउनु हराइदिनुहुन्छ, चटक्कै माया मार्नुहुन्छ, कहिले काहीँ फर्केर आउनुहुन्छ, यही खुसी लाग्छ मलाई। पवित्रजी
4: हराएको त हुँदिन, बिर्सेको त हुँदिन, तर पनि आफ्नो काम व्यस्तता पनि कहिले त अब असिउँ त धेरै बर्खामा कामहरूमा पनि धेरै बिजी व्यस्त भयो, भर्खर भर्खर अब चाहिँ फुर्सद त पनि भइँदैछ। अब बर्खा कामहरू गोडमेलहरू अलैँची टिप्ने गोड्ने सबै अब कामहरू अन्तिम अन्तिम हुन लाग्यो, अनि अब चाहिँ आज चाहिँ कस्तो धेरै भयो कार्यक्रम नसुनेको नि, आज चाहिँ सुनेको फोन पनि गरौँ लाग्यो है। अनि अहिले भर्खर भर्खरै हो, दुई तिनजना कल मात्रै सुन्दैछु है।
0: हजुर हजुर ल ठिक छ, के गर्नु व्यस्त हुँदै हुँदै पनि हामीलाई छोटो समय निकालेर साथ दिनुहुन्छ, यही खुसी लाग्छ। अब जहिले सुनिराख्नु जहिले फोन गरिराख्नु त पाउनु पनि गाह्रो गाह्रो हुन्छ, गाउँठाउँमा हो, गाउँठाउँमा काम अब भनौँ मौसम अनुसारको काम हुन्छ, सिजन अनुसारको काम हुन्छ होइन?
4: अब समय अनुसारको काम गर्नै पर्छ, समय त्यही अनुसार चल्न नै पर्छ। अनि फेरि अस्तिउँदो कार्यक्रम यो सारेको पनि थाहा भएन नि त मलाई, अनि त्यहाँबाट मलाई अस्ति नै कहिले हो धेरै त भएको छैन हौ, मैले यो कार्यक्रम यति बजी आउँछ अरे भनेर सुनेको पनि।
0: हजुर हजुर
4: पन्ध्र बिस दिन पनि भएको छैन होला यो कार्यक्रम यति बजी आउँछ भनेर सुनेको पनि, अनि त्यही भएर फेरि सुन्न नि पाएको थिइनँ, अनि आज चाहिँ सुन्न पनि पाए अन्तिम अन्तिममा भए पनि, अनि कल पनि गर्न मन लाग्यो, अन्तिममा भए पनि तपाईँसँग कुराकानी गर्न पाएँ, त्यही खुसी छु भन्नुपर्छ है।
0: हजुर म पनि एकदमै खुसी छु, माया नमार्दिनु होला, कहिले काहीँ बिच बिचमा आउँदै गर्नु होला, तपाईँको साइडबाट भालेले पनि तपाईँलाई बोल्नको लागि सहयोग गर्दै हुनुहुन्छ। हुन्छ पवित्राजी, अब धेरै लामो कुराकानी गर्नु त मन थियो, कुनै समयमा गरौँला, यो बसाइमा तपाईँको शुभकामना सन्देश राखेर लागौँ है।
4: सुन्छ, शुभकामना सन्देश राख्नु पर्दा फर्स्टमा तपाईँ पनि अब अलिक अस्वस्थ हुनुहुँदो रहेछ, तपाईँले पनि भेटिन्छन् चाँडै ठिक नहोला, आफ्नो केयर गर्नुहोला भन्न चाहन्छु। अब मौसम पनि परिवर्तन हुँदैछ, कहिले पानी कहिले घाम, अब के भने यस्तै छ नि, अब गर्मीदेखि सम अब जाडोमा प्रवेश पनि गरिँदैछ, आफ्नो केयर गर्नुहोला भन्न चाहन्छु, प्लस कार्य सफलताको पनि शुभकामना। अनि भुसुरतिर रहने घर परिवारलाई धेरै सम्झना शुभ दिन र कार्य सफलताको शुभकामना दिन चाहन्छु भाउजू पुरी ईश्वरी व्यायाम। अनि कमल कुलुङको चाहिँ बर्थडे आउँदैछ, उहाँले अग्रिमै जन्मदिनको शुभकामना दिन चाहन्छु। अनि एल्सना कुलुङले पनि सुन्दै हुनुहुन्छ, उहाँलाई पनि शुभ दिन कार्य सफलताको शुभकामना दिँदै, अहिले जसले अरू नै फेरि सुनेर बस्नु भएको छ मेरो आवाजसँग परिचित हुनुहुन्छ, सबै साथीहरूलाई शुभ दिन र आफ्ना कार्य सफलताको शुभकामना दिँदै म छुट्छु भाइ राई।
0: हजुर नमस्ते टेकियोर भाइ भाइ साथी हुनुहुन्थ्यो पवित्र राई सिसुवाबाट, उहाँसँग म छुटेँ, उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र नै लाइनमै हुनुहुन्छ। हेलो गुड मर्निङ नमस्ते।
5: हेलो गुड मर्निङ नमस्कार।
0: हजुर गुड मर्निङ नमस्कार, कहाँबाट को बोल्नु भयो?
5: म भोजपुर पौवादुम्बाबाट दिलु रुङ्बाङ्सा।
0: हजुर भोजपुर पौवादुम्बाबाट दिलु रुङ्बाङ्सा बोल्दै हुनुहुन्छ, के छ दिलुको खबर खबर?
5: मेरो खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। मौसमको बारेमा कुरा गर्नु पर्दा एकदम मजाले घाम लागिरहेछ, आज चाहिँ हिजोबाट अलिक घाम लाग्नु थालेको, नत्र भएर चाहिँ पानी परि अलिक कया नि, तपाईँहरूतिर कस्तो छ नि मौसम?
0: हजुर यता पनि मौसम आज चाहिँ बिहानै बाहिर मजाले घाम लागिरहेको छ समग्रमा भन्नुपर्छ है त। हजुर ल हुन्छ आउनुभयो कार्यक्रममा दिलुजी. तपाईँ नै आजको लास्ट एन्ड लकी कलर साथी हुनुहुन्छ. म थप साथीहरूसँग त कुराकानी गर्न सक्दिनँ होला. शुभकामना सन्देश तर्फै लागौँ है.
5: हुन्छ शुभ सन्देश राम्रो पर्दा सर्वप्रथम त तपाईँलाई गायत रेडियो अरू मेथेन अनि क्याटिङको लागि नै शुभ दिन सपना मिठो नयाँ सम्पन्न अनि चार सकन्दा पनि शुभकामना भन्न चाहन्छु. अनि भदैनी सिरिया यामको चाहिँ बिरामी छ भदैनीलाई चित्र सबैलाई शुभकामना चढी मिठो नै भदैनी भन्न चाहन्छु. अनि दाई चाहिँ विराटनगरबाट भोजपुरसम्मको यात्रामा हुनुहुन्छ, यात्रा सबैको शुभकामना दाई राम्रोसँग घर आउनु होला भन्न चाहन्छु. अनि सिसिलातिर हुनुहुन्छ दादा, दादालाई कार्य सबैको शुभकामना धेरै मिस गर्दैछु दादा, टाढा भेट्ने भन्न चाहन्छु. अनि
0: हजुर साथी हुनुहुन्थ्यो यति बेला भोजपुर पोवादुमाबाट दिलुरुङबाङसँग उहाँसँग म छुटेर अब भने म थप छात्रसँग कुराकानी गर्न सक्दिनँ के गर्ने समयले नेटवर्क काटिनै सकेको छ. म यति बेला के कमेन्टहरूतर्फ लाग्छु. यति बेला अनुराधा गुरुङले हेलो गुड मर्निङ सबैमा शुभ दिन सन्चै हुनुहुन्छ भन्नुभएको छ. म ठिक ठिकै छु तपाईँलाई कस्तो छ. अनि कुमारी यङखाङ लावती हुनुहुन्छ उहाँले पनि शुभ दिन अल भन्नुभएको छ. त्यसै गरी यति बेला तिलक विष्ट हुनुहुन्छ हेलो हजुर नमस्कार म खोटाङ घर भई हाल बिरानो मुलुकबाट यस कार्यक्रम मार्फत शुभ दिनको कामना राख्नुपर्दा भनेर धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ. त्यसै गरी यति बेला विपिन रुम्ताली राई हुनुहुन्छ गुड मर्निङ नमस्कार म विपिन राई भोजपुरबाट मेरो शुभकामना सन्देश आगामी दिनमा जन्मदिन मनाउनु हुने साथी राई सँगसँगै जन्मदिनको अग्रिम रूपमा शुभकामना र सबैमा शुभ दिन भन्नुभएको छ. त्यसै गरी लिम्बू विजयले गुड मर्निङ नमस्ते हेभ अ अन्डरफुल डे अल भन्नुभएको छ. त्यसै गरी लिम्बू विजयले नै यति बेला ट्याप ट्याप अल्काई सबैलाई सेयर गरिदिनु होला धन्यवाद भन्नुभएको छ. तपाईँलाई धन्यवाद छ विजयजी. त्यसै गरी यति बेला अमिना सुनवार हुनुहुन्छ गुड मर्निङ दिजु विथ मी अमिना सुनवार फ्रम दोलखा हेभ अ गुड डे अल भन्नुभएको छ. राजकाली कोरियाले शुभ दिन अल भन्नुभएको छ. दोहा कतारबाट सुन्दैछु है भन्नुभएको छ. माधव ढुङ्गेले पनि यति बेला गुड मर्निङ सुन्दैछु है गुल्मीबाट भन्नुभएको छ. निशा भन्दा पनि निस्मा डुमजन तामाङले पनि मिस यु अल भन्नुभएको छ. भावना मगरले मिस यु प्यारी मुनोरीमा थामीलाई भन्नुभएको छ. भने यति बेला राजीव राई हुनुहुन्छ उहाँले लेख्नु भएको छ नमस्कार सिस्टर म सङ्खुवा सभाको चिचिलो गाउँपालिका चार हाल मलेसियाबाट सुन्दैछु है भन्नुभएको छ. भावना मगरले यति बेला हेलो गुड मर्निङ नमस्ते म पनि सुन्दैछु है यता इन्डियाबाट मिस यु रिमा थामी. त्यसै गरी फर्सी दिदी जुनिता चामलिङलाई भन्नुभएको छ. शरण आलियो मगरले गुड मर्निङ अल भन्नुभएको छ. त्यसै गरी यति बेला संगीता आठपरिया हुनुहुन्छ गेट वेलसन सिस्टर हजुरलाई भन्नुभएको छ. थ्याङ्क यू संगीताजी. अनि उहाँले लेख्नुभएको छ हेभ अ गुड डे अल माई फ्रेन्ड्स भन्नुभएको छ. त्यसै गरी यति बेला भुवन पाण्डे हुनुहुन्छ नमस्कार शुभ बिहानी कार्यक्रम सुन्दैछु भारतको मुम्बईदेखि नेपाल घरपाल्पा अर्गली पुरानो गाउँ सबैलाई सम्झना छ भन्नुभएको छ व्यवसायमा. त्यसै गरी चन्द्रमाया तामाङ हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ सुमिता म पनि सुन्दैछु यता पाँचको वनबाट गेट वेलसन हजुरलाई भन्नुभएको छ धन्यवाद छ. त्यसै गरी अनि आज यात्रामा हुनुहुन्छ केटिएमबाट पाँचको वनसम्मको दादा र भाइलाई शुभ यात्रा अनि शुभ दिनको कामना सबै साथीहरूमा भन्नुभएको छ. भने दिलचा राई हुनुहुन्छ शुभ दिन डियर मित्र आलेलाई प्यारी त्यसै गरी प्यारी राई सँगसँगै जन्मदिनको विशेष शुभकामना. त्यसै गरी हजुरलाई गेट वेलसन भन्नुभएको छ. त्यसै गरी म इलामबाट दिलचा हो भन्नुभएको छ धन्यवाद छ दिलचाजी. गीता चामलिङ हुनुहुन्छ उहाँले पनि शुभ दिन अल भन्नुभएको छ. सानो कमलाले सबैमा शुभ दिनको कामना गुड मर्निङ नमस्ते म सानो कमला चैनपुर भन्ज्याङबाट हो सुन्दैछु प्रोग्राम ह्याप्पी बर्थडे टु यु विक्रम सेनचौरीलाई जन्मदिनको शुभकामना भन्नुभएको छ. त्यसै गरी यति बेला पासाङके शेर्पा हुनुहुन्छ मिस यु अल म प्रोग्राम सुन्दैछु भोजपुर किमालुङबाट भन्नुभएको छ. जीवन थावेनले गेट वेलसन नक्कली ढुङ्गा सुमिता दिमुखिमलाई शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्छु भन्नुभएको छ. हस् धन्यवाद छ हाम्रो जीवन ढुङ्गालाई पनि. त्यसै गरी यति बेला महेश पन्थी हुनुहुन्छ उहाँले गुड मर्निङ म सुन्दैछु है भन्नुभएको छ. हरपल रोशनी हुनुहुन्छ हेलो नमस्ते गुड मर्निङ म धनकुटाबाट सुन्दैछु सबैमा शुभ दिन अल भन्नुभएको छ. त्यसै गरी कोइरालो कान्छोले गुड मर्निङ नमस्ते म सङ्खुवा सभा चैनपुर दुई हाल बिरानो मुलुकबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ. लिम्बुनी कान्छीले पनि हेलो नमस्ते दिदी सुन्दैछु भोजपुर बासीखोराबाट एलिसा बान्तवा राई एलिसा राई मिस यु भाउजू लिम्बुनी कान्छी एन्ड अल भन्नुभएको छ. त्यसै गरी मनकुमारी कान्छी गुलुङले कल लाग्दैन हौ भन्नुभएको छ, के गर्ने भोलि दिनमा अवश्य लाग्छ। त्यसै गरी यति बेला राई सफल आयुषले पनि दर्शन नमस्ते, पूर्वेली अञ्जन असफल आयुष राई नेपाल घर तेह्रथुम हाल यति बेला कुन ठाउँबाट हुनुहुन्छ सबैमा शुभदिन भन्नुभएको छ। सिमु सिमु हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ अल भन्नुभएको छ भने यति बेला भोजपुर सानो केसीले पनि नमस्ते शुभदिन अल भन्नुभएको छ। त्यसै

0: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
1: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
0: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
1: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
0: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
1: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
0: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
2: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
0: टेलिफोन नम्बर 029570123,
1: मोबाइल नम्बर 9841067622।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 9�928 9999 9942596 98426 ra 9426 77 78। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, संखुवा सभा।
4: सहना हेर न, गरगहनाले त बेहुलीलाई कस्तो सुहाएको छ है?
5: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
6: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
5: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
6: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी।
7: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
8: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9865937725 र 9917647729।
7: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ, शङ्खुवा सभा, त्रिचोकबाट हिटटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तू गए तू आए।
1: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर 6 शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 0295751128, मोबाइल नम्बर 9852045741।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संघवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाई संघवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढीमा 50%। निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको वेबसाइट www.pmamp.sankhuasabha.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 98520 5879 संखुवा सभा 0295420049 98520773376 भोजपुर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा
4: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बास

0: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
1: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
0: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
1: ए लु जचाउन जानु पर्छ काका।
0: जान त जानु तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
2: ल छ नि काका, 0.6 छेउ 300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
3: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाल सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्नी, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुबनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
4: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
3: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
4: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
2: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 0295702992, फोन नम्बर 98423453019।
5: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
6: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
5: हे तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
6: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
5: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
6: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
5: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
7: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल, चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862 13 67 44, 9915 38 77 75।

खसुवा धादिङ र काठमाण्डुका होल्डिङ सेन्टरमा रहेका छन्। होल्डिङ सेन्टरमा प्रभावितको संख्या धेरै भएकोले सोरुवा रोग छिटो फैलिन सक्ने जोखिम रहेको हुँदा खानेपानी सरसफाई र बसोबासमा सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ। अहिले समस्या देखिएका बिरामीलाई सुरक्षित रूपमा छुट्टै राखेर निगरानी गर्ने गरिएको छ। त्यस्तै बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न हैजा विरूद्धको मुखबाट खुवाइने खोप अभियान पनि सञ्चालन भइरहेको छ, जस अन्तर्गत 50,000 भन्दा धेरैले खोप सेवा लिएका छन्। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रममा 50,467 जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा

तथा व्यक्तिगत र वातावरणीय सरसफाईमा विशेष ध्यान दिन उहाँको आग्रह छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी एक दुई ठाउँमा पानी पर्ने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र पहाड़ी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा कोशी, बागमती र गण्डकीको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। त्यस्तै तराईका एक दुई ठाउँमा पनि मध्यमसम्म पानी पर्न सक्ने महाशाखाको अनुमान छ। गैराती देशका केही हिमाली तथा पहाड़ी क्षेत्रमा हल्का वर्षा भएको थियो। यसैबीच यही असोज आठ गते अर्थात बिहिबारदेखि पाँच दिनसम्म ठूलो पानी पर्न सक्ने हुँदा त्यसै अनुसार पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले आग्रह गर्नुभएको छ। यस्तै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि मौसमको पूर्वानुमान सहित आठ, नौ र दश गते सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा नगर्न सल्लाह दिनुभएको छ। मौसम पूर्वानुमान महाशाखाले अध्यावधिक भइरहने मौसमी सूचना र बुलेटिनलाई ध्यानमा राख्न आग्रह गरेको छ। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका दुई रिप नजिकैको छारे भीरमा पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। हिजो पहिरोसँगै ढुंगा खसेपछि झण्डै 100 मिटर सड़क अवरूद्ध हुँदा गाड़ी आवागमन बन्द भएको छ। पहिरोका कारण करिडोर हुँदै आवत जावत गर्ने यात्रु तथा गाड़ीहरू बीच बाटोमै रोकिएका छन्। सड़कमा ठूलठूला ढुंगा खसेकोले तत्काल सड़क खुलाउन कठिन छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सड़क खुलाउन पहल भइरहेको बताउनुभयो। उहाँका अनुसार सड़कमा ठूला ढुंगा खसेकाले सामान्य उपकरणबाट मात्रै सड़क तत्काल खुलाउन सम्भव छैन। सड़क खुलाउने विषयमा सड़क विभागका प्रतिनिधि, अदामचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह सहित उपलब्ध गाउँपालिकाका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी सड़क खुलाउने काम शुरू गर्ने तयारी गरिएको उहाँले बताउनुभयो। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजो 43 जिल्लाका 3,396 ओडामा ओडा अधिवेशन भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका 43 जिल्लाका 3,396 ओडामा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनबाट सम्बन्धित ओडाका ओडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेक अन्य 31 जिल्लामा ओडा अधिवेशन आज हुनेछ। कांग्रेसको केन्द्रीय कार्य समितिको निर्णय अनुसार पार्टीको 15 केन्द्रीय महाधिवेशन यही असोज 16 19 गतेसम्म काठमाडौँमा हुँदैछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले तीन दिने भारत भ्रमण सकेर हिजो बेलुका स्वदेश फर्किनु भएको छ। भारत सरकारको निमन्त्रणामा बिहिबार 6 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डाक्टर वागले तीन दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली जानुभएको थियो। भ्रमणका क्रममा वहाँ भारतका मन्त्री स्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। भ्रमणको क्रममा रसुवामा गएको भोटेकोशी बाढीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्याएको सहयोगप्रति नेपाल सरकारको तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनु भएको छ। साथै बाढीपछिको पुननिर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको छ र दुई देशबीचको राजनैतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढंगबाट अघि बढ़ाउने विषयमा पनि

0: भेटघाट फलदायी भएको उहाँको भनाइ छ। यसैबीच संयुक्त राष्ट्र संघ युएनको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली आज बेलुका अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनाल महासभाको उच्च स्तरीय सत्र अन्तर्गत विभिन्न उच्च स्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्री स्तरीय कार्यक्रममा सहभागी हुने तयारी छ। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुनेछ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह पर्सि मंगलबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले महासभाको उच्च स्तरीय सत्रलाई बिहिबार सम्बोधन गर्नुहुनेछ। अब विदेशको खबर। यमनको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियाद सहित लाल सागर क्षेत्रमा रहेका ऊर्जा केन्द्रलाई लक्षित गरी ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण गरेको दावी गरेको छ। साउदीका अधिकारीले रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई आकाशमै रोकेर नष्ट गरिएको बताएका बीबीसीले जनाएको छ। तर अन्य क्षेप्यास्त्र वा ड्रोनबाट भएको क्षतिको विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। हिजो रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन भण्डारण ट्याङ्कीबाट बाक्लो कालो धुवा निस्किएको देखिएको थियो। घटनापछि विमानस्थलमा केही समय उडान प्रभावित भएका थिए। हुथी समूहका सैन्य प्रवक्ता यहा अल सारियाले रियादका संवेदनशील ठाउँ तथा लाल सागर किनारको यानबुमा रहेको साउदी सरकारी तेल तथा ग्यास कम्पनी आरामकोका संरचनालाई लक्षित गरी ठूलो संख्यामा ब्यालिस्टिक तथा क्रूज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरिएको दावी गर्नुभएको छ। उहाँले यमनको राजधानी सानामा साउदी पक्षले गरेको आक्रमणको जवाफमा आक्रमण गरिएको पनि बताउनु भएको छ। साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताका अनुसार बीस ताइफ फहरसान र यानबुमा सर्वसाधारणलाई लक्षित गर्ने प्रयास पनि हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको छ। यसैबीच अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन र सम्भावित उडान रद्द तथा यात्रा अवरोधका लागि तयार रहन आग्रह गरेको छ। अब खेल खबर। उज्बेकिस्तानको समरकन्दमा जारी 46 चेस ओलम्पियाडको चौथो चरणमा नेपालका दुवै टोली महिला पुरूषले जित निकालेका छन्। हिजो भएका खेलमा खुल्ला टोलीले टिमोर लिस्टेलाई 4-0 तथा महिला टोलीले डोमिनिक रिपब्लिकनलाई 3-1 पराजित गरेका हुन्। टिमोर लिस्टे विरूद्ध नेपालका चारै खेलाड़ीले जित हात पारे। यो जितसँगै खुल्ला टोलीले 4 चरणबाट 4 अंक जोड़ेको छ। महिला टोलीले पनि डोमिनिकन रिपब्लिक विरूद्ध 3-1 जित निकाल्यो। पहिलो बोर्डमा एन्जल महर्जन पराजित भए पनि त्यसपछि नेपालका 3 खेलाड़ीले लगातार जित निकालेका हुन्। महिला टोलीले पनि 4 चरणबाट 4 अंक जोड़ेको छ। चारभञ्जन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढ़ी प्रभावित बसेको होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको समस्या, सरुवा रोगको जोखिम हुँदा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। आज कोशी बागमती र गण्डकीका पहाड़ी क्षेत्रमा पानी पर्ने सम्भावना, हुम्लाको छाड़ेभीरमा पहिरो खसेपछि कर्णाली करिडोर अवरूद्ध। कांग्रेसले 43 जिल्लामा वडा अधिवेशन सक्यो। रसुवा, नुवाकोट र धादिङ बाहेकका जिल्लामा आज हुँदै। साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी। मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन अमेरिकी विदेश मन्त्रालयको आग्रह। र चेस ओलम्पियाडमा नेपालको महिला पुरूष दुवै टोलीको जीत।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: बाबु एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन। साली नदीको सिर,
2: मणि चूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भेडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946561 र 9841954181, वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार भएको छ। साझा यातायातका बस मध्यराती 12 बजेसम्म चल्ने गरी सेवा विस्तार भएको हो। संविधान दिवसको अवसरमा हिजोदेखि काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका, किर्तिपुर नगरपालिका, गोदावरी, बुढा नीलकण्ठ, भक्तपुर नगरपालिका, मध्य पूर्थिमी नगरपालिका र सूर्यविनायक नगरपालिका सहित 9 पालिकाको सहकार्यमा साझा यातायात ले रात्रिकालीन बस सेवा विस्तार गरेको हो। विस्तार गरिएका नयाँ रूट नागढुङ्गा एयरपोर्टमा 4, गोदावरी हुँदै बुढा नीलकण्ठमा 6, जगाती रत्नपार्क ठमेलमा 6, किर्तिपुर रत्नपार्कमा 4 र चक्रपथमा 8 विद्युतीय बस गरी 28 बस रातमा चल्छन्। काठमाडौँ महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले यात्रुलाई सहजसँगै काठमाडौँ उपत्यका दिउँसो मात्र होइन रातमा पनि चलायमान भएको बताउनु भएको छ। रात्रिकालीन सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले साझा यातायातले हिजोदेखि 6 रूटमा 28 विद्युतीय बस संचालनमा ल्याएको हो। कम्पनीले अहिले संचालनमा रहेको रात्रिकालीन सेवालाई 4 गुणाले विस्तार गरेको हो। यसअघि काठमाडौँ महानगरपालिका र साझा यातायातको सहकार्यमा गएको वैशाख 1 शुरू गरिएको रात्रिकालीन सेवाको प्रभावकारिता र विस्तारका लागि महानगरपालिकाले एक विशेष कार्यदल गठन गरेको थियो। शुरूआती 3 महिनामा 7 विद्युतीय बस मार्फत 2 रूटमा मात्र सेवा संचालन गरिएको थियो। महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समिति को सिफारिशका आधारमा रात्रिकालीन यातायात सेवाको दायरा थप विस्तार गरिएको हो। इन्द्र जात्राका लागि हिजोदेखि भक्तपुरमा लाखेनाच शुरू भएको छ। वर्षौंदेखिको यो परम्परा हराउन थालेपछि धेरै वर्षपछि हिजो पहिलो दिन चाँगुनारायण नगरपालिका लाखेडोलबाट पूजा गरी लाखे निकालिएको हो। इन्द्र जात्राका लागि लाखे निकाल्ने परम्परा हराउन थालेपछि भक्तपुरका रंजितकार समाजले लाखे नाच निकाल्न शुरू गरेको हो। खरीपाटीदेखि कमल विनायक हुँदै गोलमडीमा रहेको लाखे दोछेसम्म लाखे नाच देखाइएको हो। नेवार समुदायको सांस्कृतिक परम्परा, धार्मिक आस्था र ऐतिहासिक किम्वदन्तीसँग जोड़िएको यो जात्रा भक्तपुरमा विशेष महत्वका साथ मनाउने गरिन्छ। सिमरौनगढ़का राजा हरिसिंह देव तथा तलेजु भवानीसँग जोड़िएको खोप लाखेको इतिहास रहेको बताइन्छ। शताब्दीतिर बंगाली मुस्लिम शासक गयासुद्दीन तुगलकको आक्रमणपछि सिमरनगढ़बाट पलायन भएका हरिसिंह देव भक्तपुरतर्फ आउँदा बाटोमै निधन भएको र वहाँकी रानी देवलदेवी तथा राजकुमार जगत सिंह देव भक्तपुर आइपुगेको संस्कृतिकर्मी गोपाल राज जोशीले जानकारी दिनुभयो। सिमरनगढ़बाट तान्त्रिक विधिबाट भक्तपुर ल्याइएको तलेजु भवानीसँगै लाखे पनि आएको मान्यता रहेको बताउँदै वहाँले तलेजु भवानीको गण तथा रक्षकका रूपमा लाखेलाई लिइने भएकोले भक्तपुरको लाखे परम्परालाई तलेजु संस्कृतिसँग जोडेर हेर्ने गरिएको बताउनुभयो। तलेजु भवानीको रक्षक गण तथा असल चरित्रको भएको निष्कर्षपछि केही शर्तसहित नगर प्रवेशको अनुमति दिएको किम्वदन्ती छ र एन्या पुण्यको दिन लाखेले राजमाता इन्द्रायणीसँगै भक्तपुर नगर परिक्रमा गरेको तथा इन्द्र सिद्धि विनायकको छत्रछायामा रहने परम्परा बसेको जनविश्वास रहेको पनि उहाँले बताउनुभयो। पशुपति क्षेत्रमा रहेको शिवपुरी बाबाले झण्डै 15 ध्यान साधना गरेको आश्रम स्थलमा दैनिक 100 साधक ध्यान साधनका लागि पुग्न थालेका छन्। काठमाडौँ राजधानी शहरको बीचभागमा रहेको श्लेषमान्तक वनको मध्यभागमा रहेको समथर भागको आकर्षक वातावरणमा शिवपुरी बाबाले साधना गर्नुभएको थियो। 2004 सालदेखि 2019 उहाँले त्यहाँ साधना गर्नुभएको हो। पौराणिक ग्रन्थमा उल्लेख भए अनुसार त्यहाँ बालक ध्रुवले तपस्या गर्नुभएको थियो। ध्रुव बाल्यकालमै आएर तपस्या गरेकोले यो ठाउँको नाम ध्रुवस्थ चलिरहेको शिवपुरी बाबा आश्रमको संरक्षण गर्दै आएका विष्णु प्रसाद तिमिल सिन्हाले जानकारी दिनुभयो। 2019 सालमा यही ठाउँमा शिवपुरी बाबाले समाधि लिनुभयो। उहाँको समाधि स्थलमा अहिले पनि दैनिक 100 ध्यान साधनाका लागि पुग्ने गरेका छन्। शिवपुरी बाबाको ध्यान साधना स्थलमा झण्डै 60 ध्यान साधना गर्न सक्ने गरी संरचना निर्माण गरिएको छ। यहाँ चकटी समेत राखेर ध्यान साधना गर्ने वातावरण बनाइएको छ। भक्तपुरमा रहेको सैनिक आवासीय महाविद्यालय अन्तर्विद्यालय रनिङ फुटबल ट्रफीको उपाधि यस वर्ष नेपाल पुलिस स्कूल सांगाले जितेको छ। सैनिक आवासीय महाविद्यालय सल्लागारी भक्तपुरको आयोजनामा सञ्चालन भएको 22 औं सैनिक आवासीय महाविद्यालय अन्तर्विद्यालय रनिङ फुटबल ट्रफीको महाविद्यालयको घरेलु मैदानमा भएको फाइनल खेलमा महाविद्यालयलाई 2-1 गोलले पराजित गरी नेपाल पुलिस स्कूल सांगाले उपाधि जितेको हो। समापन कार्यक्रम कायम मुकायम प्रधान सेनापति बलाधिकृत रथी प्रदीप जंग केसीले विजेता नेपाल पुलिस स्कूललाई 50,000 नगद पुरस्कार सहित ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो। उहाँले उपविजेता सैनिक आवासीय महाविद्यालय रातोलाई 30,000 नगद पुरस्कार सहित रनर अप ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभञ्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ी प्रभावित बसेको होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको समस्या, स्वर्गारोगको जोखिम हुँदा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। काठमाडौँमा रातमा चल्ने बस सेवा विस्तार, साझाका 28 वटा बस चल्न थाले। र इन्द्र जात्राका लागि भक्तपुरमा लाखे नाच शुरू। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं।

0: अरुण अरुण
1: 97.6 MHz हर पल तपाईं सँगै।
2: के तपाईलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र, सम्पर्कको लागि मोबाइल नम्बर 98174-77118 र 98627-12300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैंची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचथपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, सालपा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम, अलैंची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैंची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैंचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर शङ्खा सभा 029562855 भोजपुर 029420049 नवीन कुमार दागी शङ्खा सभा मोबाइल नम्बर 9852055079 जुनिता राई भोजपुर मोबाइल नम्बर 9852077376 इमेल pmamp.piu.sankhwasabha@gmail.com वेबसाइट www.pmamp.sankhwasabha.gov.np राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई शङ्खुवा सभा
0: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
5: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
0: औ लु समस्याको समाधान भनेकै म
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
5: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
6: लु अब त्यहीबाट जाने
0: लाखै सल्लाह लिएर के पाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ होङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुनौ त
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
7: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा

0: छोरा तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ लेख्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045441।
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862663964। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
4: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 को मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
5: 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
4: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
5: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
5: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
4: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
5: आर्थिक वर्ष 2082-83 को सेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
4: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
5: सेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
4: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
5: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
4: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा र विविध एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुन्थान चैनपुर नगरपालिका 8 सङ्खुवा सभा
5: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 सङ्खुवा सभा
4: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा
5: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा
4: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525311 029570191 98422938 र 98525531354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा।
6: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
7: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
6: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
7: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
6: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
7: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
6: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
8: समिन ट्रेडर्स चैनपुर छ संखुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
6: टेलिफोन नम्बर 029570123,
7: मोबाइल नम्बर 98421066022।
9: लै लै मायालै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्लाबारी खर्कैको नारायणजोबारी।
10: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

नेपाली रेडियो नेटवर्क बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। नेपाली कांग्रेस कोडा अधिवेशन आज देशभरका 31 जिल्लामा हुँदैछ। आज रसुवा, नुवाकोट र धादिङ जिल्ला बाहेक अन्य 31 जिल्ला कोडा अधिवेशन हुन लागेको हो। अरू 43 जिल्लामा भने हिजो नै सम्पन्न भइसकेको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले जानकारी दिएका छन्। कुनै अवरोध र विवाद बिना अधिवेशनहरू सम्पन्न भएको समेत उनले बताएका छन्। असोज 15 गतेदेखि समानान्तर अधिवेशन गर्न लागेका कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि आज अधिवेशन हुन लागेको छ। डडेलधुरा कांग्रेस सभापति भीमबहादुर साउदले सातवटै पालिकाका 52 वडामा अधिवेशन गर्न लागि जानकारी दिएका छन्। उनका अनुसार शनिबार कुनै पनि वडामा अधिवेशन भएको छैन भने 52 वटामा आज अधिवेशन हुँदैछ। कांग्रेसले आगामी असोज 16 देखि 19 गतेसम्म हुन गइरहेको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजो ओडा अधिवेशन उत्साहप्रद रूपमा शुरू भएको छ। अधिवेशनको कार्यक्रम अन्तर्गत तापलेजुङ पाँच थर संख्या

4904 नम्बरको जीवधनकुटाको छतर जोरपाटी गाउँपालिका 3 बनसरीमा अनियन्त्रित भई आइतबार बिहान दुर्घटनामा परेको हो। धनकुटा प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दुर्घटनामा परि एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन। 11 जना सवार जीपमा अनेकै घाइते भएको र दुर्घटनाको जानकारी पाउन साथ प्रहरी टोली घटनास्थल पुगेको छ। थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। सड़क अप्ठ्यारो भएका कारण अनियन्त्रित भएर जीप दुर्घटनामा परेको हुन सक्ने बताइएको छ। जीप सड़कभन्दा करिब 100 मिटर तल खसेको छ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। सप्तरीको डाक्ने नगरपालिका छ फतेपुरबाट करिब 20 क्विन्टल गाजा प्रहरीले बरामद गरेको छ। डाक्नेश्वरी नगरपालिका छ फतेपुर डोलमा भण्डारण गरिराखिएको अवस्थामा उक्त परिमाणको गाजा बरामद भएको सप्तरी प्रहरीले जनाएको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो। सो क्रममा भोला सदाको घरबाट 56 पोका र मंगल मुखियाको घरबाट 8 पोका गरी जम्मा 64 पोका गाजा जस्तो देखिने पदार्थ बरामद गरिएको हो। बरामद पदार्थ सहित दुवैजनालाई नियन्त्रणमा लिए जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइराखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। संयुक्त राष्ट्र संघको एकाइसौं महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल आज न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। महासभाको उच्च स्तरीय सत्रमा सहभागी जनाउन परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेको हो। प्रधानमन्त्री कालेन्द्र शाह नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल भने यही असोज 6 गते मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत आयोजना हुने विभिन्न उच्च स्तरीय बैठक मन्त्री स्तरीय कार्यक्रम तथा साइड इभेन्टमा सहभागिता जनाउनुहुनेछ। भदौ 10 गते रसुवाको भोटिकोसी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण बेपत्ता भएका मानिसहरू जीवितै फर्किने सम्भावना करिब सकिएको सेनाले जनाएको छ। माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनाको सुरुङभित्र शनिबार थप 11 जनाको शव भेटिएसँगै यस क्षेत्रमा जीवित मानिस भेटिने आशा निराशामा परिणत भएको हो। आयोजनाका प्रतिनिधि र सुरक्षाकर्मी सहितको संयुक्त उद्धार टोलीले अडिएटेड 3 टनेलको चालीभित्र अल्झिएको र बाक्लो हिलोमा दबेको अवस्थामा शनिबार शवहरू बाहिर निकालेको आयोजनाले जानकारी दिएको छ। यसअघि शुक्रबार दिउँसो 13 र साँझ 5 शव यही क्षेत्रबाट निकालिएको थियो। यसरी लगातार शवहरू मात्र फेला पर्न थालेपछि विपदको चपेटामा परेका श्रमिक र स्थानीय बासिन्दाको मृत्यु भएको पुष्टि हुँदै गएको छ। भदौ 10 गतेको त्यो रात भोटेकोशी र त्रिशुली नदीको किनारमा रहेको बस्ती र जलविद्युत आयोजनाहरू का लागि निकै कालो रात बनेर आएको थियो। अविरल वर्षासँगै उर्लिएको बारीले नदी किनारका भौतिक संरचनालाई तहस नहस बनाइदियो। पानीको सतह अचानक बढ़दा सुरुङहरूभित्र लेदो र पानी भरिन पुग्यो, जसले गर्दा भित्र काम गरिरहेका कामदारहरू बाहिर निस्कन पाएनन्। बाढ़ी आएको 24 दिनसम्म पनि उद्धारकर्मीहरू विभिन्न जलविद्युत आयोजनाका सुरुङ र भूमिगत विद्युत गृहमा फँसिरहेका मानिसको खोजीमा निरन्तर खटिएका छन्। तर जति धेरै दिन बित्दै गयो त्यति नै मानिसहरू सकुशल भेटिने सम्भावना छिड़ हुँदै गएको उद्धारमा संलग्न अधिकारीहरूले स्वीकार गरेका छन्। उपल्लो डोल्पाका 3 स्थानीय तहका बासिन्दालाई चीन प्रवेशका लागि 340 सीमा पास वितरण गरिएको छ। गाउँ गाउँमै पुगेर पास वितरण गरिए पनि चीनसँग जोडिएका सीमा नाका नियमित रूपमा कहिले खुल्छन् भन्ने विषय भने अझै अन्यमा छ। छारका ताङसोङ सेफोक्सुन्डु र डोल्पो बुद्ध गाउँपालिकाका बासिन्दालाई सीमा पास वितरण गरिएको हो। 3 स्थानीय तहमध्ये छारका ताङसोङ गाउँपालिकामा 92 पास वितरण भएका छन् भने बाँकी पास सेफोक्सुन्डु र डोल्पो बुद्ध गाउँपालिकाका बासिन्दालाई वितरण गरिएको छ। सीमा 5 वर्षका लागि मान्य हुने व्यवस्था छ। सम्बन्धित कर्मचारी गाउँमै पुगेर

निवासीको विवरण संकलन गरी घरधुरीका आधारमा पास वितरण गरिरहेका छन्। यी पास विशेष गरी मरिम र क्याप्टो नाका हुँदै चीनको तिब्बत क्षेत्रमा आवत जावत गर्न प्रयोग हुने जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा नासु दत्त लामाले बताएका छन्। पास भएपछि सनिवासीमा चीनसँगको व्यापार तथा आवत जावत सहज हुने अपेक्षा बढ़ेको छ, तर पास वितरण हुनु र सीमानाका नियमित रूपमा संचालन हुनु फरक विषय भएकाले सनिवासीको मुख्य चासो अब नाका कहिले खुल्छ भन्नेमा केन्द्रित भएको बताइएको छ। उपल्लो डोल्पाका बासिन्दाका लागि चीनसँगको सीमा व्यापार व्यापारिक गतिविधिमा मात्र सीमित छैन, खाद्यान्न, नुन, तेल, लत्ता कपड़ा लगायत दैनिक उपभोग्य सामग्रीको आपूर्ति पनि यसैसँग जोड़िएको छ। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: चिलाउने आँखाबाट पानी आइरहने आँखा रातो हुने निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 98655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका 6 टलीकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621-43-460।
5: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो।
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
6: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: लु अब त्यहीबाट जाने
5: लाखे सल्लाह दिएर के पाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 फोङटिङमा किनेरू ल्याएको रेडियो छ। लु सुनौ त,
8: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525-51-094, 98126-77-42 र वाट्सएप नम्बर 97054-58-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: गराउन चाहन्छु र देशैभरका विभिन्न रेडियोबाट इन्द्रिणी सुनिरहनुभएका तमाम साथीहरू अब रमाइलो हुनेवाला छ त्यसैले रेडियो सुन्दै रहनुहोला म यहाँहरूलाई चाहिँ आग्रह गर्न चाहन्छु डिजिटल माध्यम सामाजिक सञ्जाल फेसबुक लाइभमा हेर्दै हुनुहुन्छ चन्द्रमणि गौतमको टिकटक आईडी मार्फत हामीलाई साथ दिइरहनु भएको छ नेपाली पात्र हाम्रो पात्र लगायतका विभिन्न माध्यमबाट पनि तपाईँले सुन्दै अनि हेर्दै पनि हुनुहुन्छ सँगसँगै अब आज विभिन्न ठाउँमा यात्रा गर्ने साथीहरू यहाँहरूलाई म शुभयात्राको कामना गर्न चाहन्छु नयाँ काम गर्दै हुनुहुन्छ एकदम कार्य सफलताको शुभकामना छ जन्मदिन मनाइरहनु भएको छ जन्मदिनको अनगिन्ती शुभकामना छ यहाँहरूलाई चाहिँ म यो व्यक्त गर्न चाहन्छु साथै आज मेरो प्रिय साथी सन्देश कुमार खड्का जो अहिले अमेरिकामा छ नेपाली लोकदोरी गीत संगीतसँग सम्बन्धित एउटा प्रिय मान्छे जसलाई अथवा जसले नेपाली लोकसंगीत विकासका लागि निरन्तर भूमिका तत्कालीन ती समयमा खेल्नुभयो र नेपाली लोकदोरी विकासका लागि संसारको बाट साथ दिने सन्देशको आज जन्मदिन छ मेरो प्रिय मित्र सन्देशलाई जन्मदिनको अवसरमा एकदम लाखौं लाख शुभकामना व्यक्त गर्न चाहन्छु साथै आज मेरी प्यारी बहिनी कविता गौतम यतिखेर उनी अस्ट्रेलियामा छिन् उनको पनि आज जन्मदिन परेको छ मेरी बहिनी कवितालाई जन्मदिनको अवसरमा शुभकामना छ हामी नेपालमा रहने तिम्रो दाईदेखि लिएर सबै होइन सबै आमा बुबा सबैको तर्फबाट सँगै भाइहरूको तर्फबाट पनि छ र अब दिदी भारतीदेखि लिएर प्रेक्षा राबी होइन त्यसपछि पोनिका यौना युनेस सबै सबैको तर्फबाट तिमीलाई जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छु यो मैले आफ्नो कुरा पनि गरेँ सँगै मैले सम्पूर्ण साथीहरूलाई सम्झना यहाँबाट गरेको छु जतिले जन्मदिन मनाइरहनु भएको छ सबैलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै हामी इन्द्रणीको बसाईमा राख्दैछौ केही दिन अगाडि राष्ट्रिय लोक संसारकै नेपालको ब्यानरमा रमेश परियारको शब्द र संगीतमा पहिलो चरण बोलको गीतको चाहिँ यो विमोचन भएको छ शीतल गुरूङ र दीपिका बेम्बु मगरले आवाज दिनुभएको छ यतिखेर ढिला नगरिकन यो असाध्यै राम्रो गीतलाई म प्रस्तुत गर्छु।

देशैभरका विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारणमा रहेको कार्यक्रम इन्द्रणी सुन्दै हुनुहुन्छ। रमेश परियार युट्युब च्यानल मार्फत सांगीतिक बजारमा आएको र यो तीज लगत्तै गीतहरू आउने क्रम त जारी छ। त्यसपछि आएका गीतहरूमा राम्रो मौलिकताले भरिएको र सुन्दा पनि आनन्द लाग्ने यो गीत हामीले कार्यक्रममा सुनाइसकेका छौं। भनिसके दीपिका ब्याम्बो मगर, शीतल गुरूङको सुमधुर आवाज छ अनि सुरेश नगरकोटीको प्रस्तुतिको रूपमा सांगीतिक बजारमा पहिलो चरण आएको छ र कृष्ण केसीले म्युजिक एरेन्ज गर्नुभएको छ। यो गीतमा धेरै कलाकार हुनुहुन्छ, सुरेश कोहली, सञ्जना गुरूङ, तुलसी गुरूङ, सुरेश नगरकोटी लगायत कलाकारलाई हामीले भेट्न सक्छौं भिडियोमा पनि। अनि यो गीतको चाहिँ सम्पूर्ण कुराहरू विशेष गरी अब अडियो भिडियो सदीक्षा म्युजिक प्रालीले गरेको जानकारी म यहाँलाई गराउन चाहन्छु। अब सर्वत्र बजारमा रहेको पहिलो चरण गीतलाई तपाईँ अझ बढी सुन्न चाहनुहुन्छ, पूरा भिडियो हेर्न चाहनुहुन्छ भने युट्युबमा रमेश परियार सर्च गर्न सक्नुहुन्छ अथवा पहिलो चरण सर्च गरेर पनि यो गीतलाई तपाईँले युट्युबमा हेर्न सक्नुहुन्छ। अनि टिकटक बनाउनु होला, रिल्स बनाउनु होला, होइन, यही त हो नि रमाइलो कि, होइन, अब कसरी आफूलाई आनन्द दिन सकिन्छ त्यसमै लाग्ने हो। त्यसैले यो गीत तपाईँलाई मनपर्छ भने यहाँहरूले चाहिँ आफ्नो तर्फबाट प्रमोसन पनि गरिदिन सक्नुहुन्छ। यो जानकारी यहाँलाई गराउँदै हामी पूर्व मेची र पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट सँगै छौं। इन्द्रणीको बसाई सुन्दै गर्दा मलाई लाग्छ रमाइलोपनको आभास गर्नुभएको छ। हाम्रा लोकदोहोरी गीतहरू हाम्रा चाहिँ मौलिक संस्कृति हुन् अनि यी हाम्रा चाहिँ पहिचान हुन्, यी हाम्रा संस्कृति हुन्, यी हाम्रा मौलिक संस्कृति सुन्दै गर्दा रमाइलो त सबैलाई लाग्छ जस्तो लाग्छ। र पछिल्लो समय आएका राम्रा गीतहरू हाम्रा गीतहरू हुन्, ती हाम्रा गीतलाई राम्रा बनाउँदै अगाडि बढाउने दायित्व तपाईँ र हामीमा छ। त्यसैले ती दायित्व पूरा गर्दै हामी इन्द्रणीको बसाई मार्फत राम्रा गीतहरूलाई प्रस्तुत गरिरहेका छौं। अब चाहिँ फेरि पनि इन्द्रणीको बसाईमा अर्को गीत सुनाउने बेला भएको छ। प्रविधि संयोजनमा रेडियो काठमाडौँको स्टुडियो केएल टावर साबहिलबाट ईशा धमलाले साथ दिइरहनु भएको छ अनि देशैभरका रेडियोमा रहेर साथ दिइरहनु भएका तमाम मनहरूलाई पनि नमन गर्दै राख्दैछु यो गीतलाई।

पूर्व मेची र पश्चिम महाकालीका विभिन्न ठाउँहरूमा हामी छौं, विभिन्न रेडियोबाट सँगै छौं। अनि हामीले गोविन्द तिमलसिना चमेलीबाको बैनी रेशम आएको पनि लगभग एक महिना भएको छ र यो गीतलाई हामीले सुनायौं। यो गीत पनि सर्वत्र सांगीतिक बजारमा रहेको छ र तपाईँले मन पराउनु भएको गीतभित्र यो गीत पनि पर्छ र नयाँ गीतकै रूपमा हामीले सुनाइसकेका छौं। अब सर्वत्र बजारमा रहेको यो बैनी रेशममा गोविन्द तिमलसिना चमेलीबा, राजेन्द्र भण्डारी, प्रतिमा अरियालको समुद्र आवाजलाई हामीले सुन्न सक्छौ। अनि गोविन्द तिमलसिना चमेलीबाको संगीतमा रहेको छ, सँगसँगै राजेन्द्र भण्डारीले यो गीतको शब्द कोर्नु भएको छ, यो पनि जानकारी गराउँछु। मेनुका डिजिटलबाट बजारमा छ। 98510 78928 टेलिफोन गरेर थप जानकारी लिन मन छ कलाकारसँग भने पनि तपाईँले लिन सक्नुहुन्छ। अनि चमेलीबा, प्रतिमा अरियाल, राजेन्द्र भण्डारीलाई भिडियोमा देख्न सक्छौ। साथीहरू, यो जानकारी मैले यहाँलाई गराए। हामी इन्द्रणीको बसाईमा छौं, निकै रमाइलो भइरहेछ। तपाईँलाई कस्तो लागिरहेछ कार्यक्रम सुन्दै गर्दा सल्लाह सुझाव चाहिँ दिनुहोला। अनि हामीलाई धेरैभन्दा धेरै साथीहरूले विभिन्न माध्यमबाट हेरिरहनु भएको छ। टिकटक लाइभमा यति धेरै साथीहरू जोडिनु भएको छ, यहाँहरूलाई पनि म नमन गर्न चाहन्छु। यतिखेर चाहिँ हामीलाई चन्डिका ढुङ्गानाले पनि हेर्दै हुनुहुन्छ, अनि हिमलालले पनि गुड मर्निङ भन्नुभएको छ, राजन केसीले हामीलाई सुनिरहनु भएको छ, चन्द्रमणि गैरे यो नामबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ, अनि राम सिजालीले पनि नमस्कार गुड मर्निङ भन्नुभएको छ होइन, सँगै यतिखेर सीता सुनारले पनि हामीलाई सुन्दै हुनुहुन्छ, अभिषेक बराल प्रवास यो नामबाट हामीलाई दुबईबाट हेर्दै र सुन्दै भनेर लेख्नु भएको छ, मिश्र रिजालले पनि सुन्दै हुनुहुन्छ गुड मर्निङ नमस्ते भन्दै गर्दा जल्दा जल्दैको मुठु यो नामबाट पनि हेरिरहनु भएको छ, अनि हाम्रो दुर्गा सापकोटा बागमती अभियन्ता हामीलाई सुनिरहनु भएको छ। आज मैले बागमती करिडोर विशेष गरी कागेश्वरी मनहराको ओडा नम्बर 8 को बागमती किनार करिडोरमा रहेको जुन केही समय अगाडि त्यहाँ चाहिँ फोहोर मैला जुन एयरपोर्टको नजिक पर्छ अवस्थित थियो, मैले त्यो आज एउटा भिडियो सामग्री बनाएको थिएँ सानो। के छ भने जसले राम्रो गर्छ राम्रोलाई त राम्रो भनिदिनु पर्यो नि होइन, अनि नराम्रोलाई नराम्रै भनिदिनु पर्छ कि, अब यो मान्छे मलाई मनपर्छ अनि यो मान्छे मलाई मन पर्दैन, अनि मनपर्ने मान्छेले गरेको नराम्रो काम पनि राम्रो भनिदिने, अनि मन नपर्ने मान्छेले गरेको राम्रो काम पनि होइन भनिदिनु त मिलेन नि होइन, यथार्थ जे हो हामी त्यसमा बग्न सक्नुपर्छ। अनि त्यो भिडियो मैले बनाएको थिएँ, मैले दुर्गा सापकोटा मामाजीलाई पठाएको थिएँ, उहाँले सामाजिक सञ्जालमा टक्क राखिदिनु भएछ कि, मैले केही छिन अगाडि हेर्दै थिएँ, एकदम खुसी लाग्यो मामाजी, यहाँलाई नमन छ, दुर्गा मामालाई पनि नमन गर्दै। रुकुम पश्चिम बापीगढ़को मान्छे अहिले चाहिँ अमेरिकाबाट सुन्दैछु भन्नुभएको छ, एकदम धन्यवाद छ राजनजी, टाढा रहेर पनि साथ दिइरहनु भएको छ। अनि हाम्रो चन्डिकाले कवितालाई ह्याप्पी बर्थडे कविता दिदी भन्न लेखेकी छन्, अनि दुर्गा सापकोटा मामाले पनि कवितालाई जन्मदिनको शुभकामना भन्नुभएको छ, सन्देश कुमार खड्कालाई पनि जन्मदिनको शुभकामना भन्नुभएको छ, अनि अछामको मंगल सेनबाट सुन्दै गर्ने रमेश केसीले पनि गुड मर्निङ भन्नुभएको छ, सुन्दैछु इन्द्रणी भन्नुभएको छ, अनि देवमाया ठाकुर ठाकुरी देवमाया ठाकुरले पनि नमस्कार हजुर भन्नुभएको छ, माया तामाङले हामीलाई सुन्दै हुनुहुन्छ, मिलन परियारले सुन्दै हुनुहुन्छ नमस्कार भन्नुभएको छ, नानुले पनि हामीलाई सुन्दै हुनुहुन्छ, नानु खुजारी शर्मा यो नामबाट पनि हेर्दै हुनुहुन्छ, अलंकार कार्की इटहरीको इटहरी सुनसरी भनेर लेख्नु भएको छ, आदरणीय चन्द्रमणि दाजुसँग बल्ल भेट भयो साह्रै खुशी लाग्यो, नमस्कार हजुर शुभ बिहानी भन्नुभएको छ। त्यसपछि हेर्दै र सुन्दैछु दाई शंखु सभाबाट आरोन थापा मगरले हामीलाई जानकारी गराउनु भएको छ, यो कार्यक्रम सधैँ सुन्न पाऊ हजुर शुभ दिनको कामना भनेर लेख्नु भएको छ, नवराज जीले पनि गुड मर्निङ भन्नुभएको छ, धन थापाले सुन्दै हुनुहुन्छ, प्रेम गुरूङले पनि हामीलाई सुन्दै र हेर्दै रहेको जानकारी गर्नुभएको छ, नवराज गजुरेल निराशले पनि नमस्कार, म चाहिँ केवलपुर 2 धादिङको मान्छे अहिले दुहा कतारबाट सबैलाई सम्झना गर्छु भन्नुभएको छ, अनि जेनु बान्तवाले पनि सुन्दै र हेर्दैछु धनकुटाबाट दादा भन्नुभएको छ, कञ्चन खड्का यहाँलाई पनि सम्झना छ प्यारो मान्छेले हेर्दै हुनुहुन्छ, सरिता सुवेदीले पनि हामीलाई सुन्दै र हेर्दै गरेको जानकारी गराउनु भएको छ, अनि हाम्रो शारदा अधिकारीले पनि हामीलाई सुन्दै हुनुहुन्छ, अनि त्यसपछि अर्को साथी
हुनुहुन्छ उहाँ चाहिँ देवमाया ठाकुरले होइन होइन मेरो चाहिँ दाहिने हातमै छ हजुर हजुरले उताले खाँदा मलाई देब्रे हात देख्नुभयो होला होइन मेरो यो चाहिँ दाहिने हातमै डोरा बाँधेको छ अब कार्तिकमा होइन विशेष गरी लक्ष्मी पूजाको दिन गाई पूजाको दिनमा चाहिँ गाईको पुच्छरमा यो डोरो टक्कल र बाँधिदिनुपर्छ हाम्रो परम्परा अनुसार त्यही भएर पनि हामीले राखिरहेका छौं। शेर घरतीले पनि युएबाट हामीलाई सुन्दै हेर्दै हुनुहुन्छ। थापा काजी शंख सदाले हेर्दै हुनुहुन्छ। अनि अर्को साथी नमस्कार म कञ्चनपुरदेखि जानकी हो सुन्दैछु राम्रो लाग्छ कार्यक्रम भनेर लेख्नु भएको छ। सरस्वती गौतमले पनि हामीलाई हेर्दै हुनुहुन्छ धन्यवाद छ। अनि अनि अनि सञ्जु मायाले पनि हेर्दै हुनुहुन्छ। अम्बर विष्टले हेर्दै हुनुहुन्छ। हुन्छ कमेन्ट चाहिँ गर्दै रहनुहोला। म एउटा गीत राख्छु प्रविधिमा ईसा हुनुहुन्छ उठाउँ ईसा यो गीतलाई।

देशैभरका विभिन्न रेडियोबाट इन्द्रनीलाई सुनिरहनु भएको छ र यो आदि खोला पुरानो गीत हो. यो गीतलाई चाहिँ रिमेक गरिएको छ र यो गीत पनि मैले यहाँलाई सुनाइसकेको छु. देशैभरका विभिन्न रेडियोबाट इन्द्रनीको बसाईलाई सुनिरहनु भएको छ र सुन्दै गर्दा कार्यक्रमका सन्दर्भमा पनि तपाईँहरूले हामीलाई चाहिँ कमेन्टहरू गरिरहनु भएको छ, सल्लाह सुझाव र प्रतिक्रियाहरू पनि तपाईँले दिइरहनु भएको छ, यसका लागि नमन गर्न चाहन्छु. लक्ष्मण कल्पना यो नामबाट यो बाराही म्युजिक इन्टरटेनमेन्टबाट आदि खोला उर्लेर आयो रिमेक गीत बजारमा आएको छ. यो जानकारी म यहाँलाई गराउन चाहन्छु र सर्वत्र बजारमा रहेको यो गीतलाई पनि यहाँहरूले मन पराउनु भएको छ. अनि आशिष अविरल कल्पना देवकोटाको आवाजमा छ, लक्ष्मण पौडेलको शब्द र संगीत अनि आशिष अविरलको अरेन्ज भित्र तयार भएको यो आदि खोला उर्लेर आयो यो रिमेकलाई हामीले सुनाइसकेका छौं र यो गीत अब सर्वत्र बजारमा छ. यी यस्ता गीतहरूलाई यहाँले मन पराउनु भएको छ, त्यसपछि अब राम्रा गीतलाई चाहिँ माया गर्नुहोला, हामीले पनि यो भनिरहेका छौं. र धेरैभन्दा धेरै साथीहरूले हामीलाई हेर्दै र सुन्दै हुनुहुन्छ, जो जहाँबाट साथ दिइरहनु भएको छ यहाँहरू सबैलाई नमन पनि गर्छु. र यतिखेर बोगटी सरकारले हामीलाई सुन्दै हुनुहुन्छ, म पनि हेर्दैछु हजुरको लाइभलाई. म मोनु जङ बोगटी दिपायलदेखि भनेर लेख्नु भएको छ. कृष्ण राजले नमस्कार, म दुबईबाट हेर्दैछु, घर मेरो धादिङको गजुरी भन्नुभएको छ, यहाँलाई पनि म नमन गर्न चाहन्छु. कलावती डाँगीले सुदूरपश्चिमको हामीलाई परशुरामबाट हामीलाई साथ दिइरहनु भएको छ, डडेलधुराबाट यहाँलाई पनि नमन छ. ओल्ली टीका यो नामबाट पनि इन्द्रणीको बसाईलाई सुन्दै हुनुहुन्छ. सुभाषले दाई नमस्कार सुन्दैछु है कतारबाट भन्ने सन्देश दिनुभएको छ. विमला पोखरेलले दाङ घोराईबाट इन्द्रणी सुन्दै गर्दा आज त राम्रा राम्रा गीतहरू बजाउनु भएको छ, खुशी लाग्यो चन्द्रमणि दादा भन्नुभएको छ. थ्याङ्क यू, यहाँलाई पनि साथ दिइरहनु भएको छ. अनि दाई नमस्कार भन्नुभएको छ ओल्ली टीकाले नमस्ते. अनि एमबी खड्काले पनि रुकुमको मान्छे अहिले जाजरकोटमा बसेर हामीलाई सुन्दै गरेको भन्नुभएको छ. राजन सुवेदीले नमस्कार म पनि हेर्दैछु, उज्जवल बोहराले सुन्दै हुनुहुन्छ, उहाँले पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ. प्रेमराज दाहालले नमस्कार हजुर, म चाहिँ इन्द्रणीको बसाईलाई शङ्खुवासभा मादीबाट सुन्दैछु भन्नुभएको छ. घर मेरो दोलाखा साउदी अरबबाट हेर्दैछु भन्न मिस्टर सुवेदीले भन्नुभएको छ. हिमाचल प्रदेश भारतबाट उज्जवल बोहराले साथ दिइरहनु भएको छ, यहाँलाई पनि नमन छ. दाङ घोराईबाट सुन्ने साथी श्यामले पनि अब बज्ने गीत सबैलाई भन्नुभएको छ. भोजपुर अहिले म कुवेतबाट करिना मगर दाई भन्नुभएको छ. करिनालाई पनि धेरै सम्झना धेरै धेरै माया, टाढा रहनु भएको छ तैपनि इन्द्रणीको बसाईले यहाँलाई तानेको छ, खुशी लाग्यो. यसरी नै नेपाली लोक तथा दोहोरी गीत संगीतलाई माया गरि नै रहनु होला. गायत्रीजी तपाईँलाई पनि नमस्कार, कार्यक्रमलाई सुन्दै हुनुहुन्छ. त्यसपछि अर्को साथी चाहिँ को हुनुहुन्छ त भन्दाखेरि दीपक रिमाल हुनुहुन्छ, अहिले दक्षिण कोरियाबाट तपाईँलाई हेर्दैछु, स्थायी घर मेरो ढकारी अछाम पर्छ भन्न लेख्नु भएको छ. वीरबहादुर ठगुन्नाले मलेसियाबाट हेर्दै भन्नुभएको छ, सबैलाई सम्झना. राजन भुजेल, गोविन्द गैरे, रामजीले पनि हामीलाई हेर्दै हुनुहुन्छ. तिम्रो माया जुनी जुनीलाई नमस्कार, म पनि सुन्दैछु रुकुम पश्चिमको मान्छे भन्नुभएको छ. दिलीप पहरीले गुड मर्निङ माछा पोखरी काठमाडौँबाट सम्झना. सीता पुनदेखि लिएर कृष्ण पाठकले पनि दुबईदेखि हामीलाई सुन्दै हुनुहुन्छ. जित मोक्तानले सिंगटी बजारबाट हेर्दै र सुन्दैछु भन्नुभएको छ. असाध्यै राम्रो ठाउँ सिंगटी, सिंगटीबाट माथि बुलुङ भिरमुनी पहिलाको गाविस, यता तामाकोशी तामाघाट, यसरी नै अगाडि बढ्ने ठाउँ छ. म सिंगटी बजारसम्म पुगेको छु, नमन गर्छु. दुर्गेश आर्यालले पनि मलेसियाबाट हेर्दै हुनुहुन्छ. तीर्थ सुवेदीले चाहिँ दाई मेरो म्यासेज कहिले पनि हेर्नु हुँदैन भन्नुभएको छ. अहिले हेरे त तीर्थ, जब मैले देख्छु नपढ्ने कुरा हुँदैन. तीर्थले सबैलाई सम्झना गर्नुभएको छ. हरेन्द्र बुढाले कालीकोटबाट हामीलाई हेर्दै हुनुहुन्छ. अनि मेरो साहित्यले पनि दक्षिण कोरियाबाट नै सबैको जय होस् भन्नुभएको छ. कृष्णराज युएबाट हुनुहुन्छ. अनि गोरख विकले पनि हेर्दै हुनुहुन्छ. करण बहादुर करण बाबु रुकुमले
कटारबाट हाल कतारबाट तपाईँलाई सुन्दैछु भन्नुभएको छ। परदेशीले पनि हेर्दै हुनुहुन्छ। सुदीपले पनि गुड मर्निङ भन्नुभएको छ। कुमारी गुरूङदेखि लिएर खेम बस्नेतले हामीलाई हेर्दै हुनुहुन्छ, यहाँलाई पनि नमन छ। हरिप्रसादले पनि हामीलाई डडेलधुराबाट सुन्दै हुनुहुन्छ। अनि धन थापा परदेशीदेखि लिएर परमिलाले पनि हामीलाई हेर्दै हुनुहुन्छ। हेमन्त बाह्र घरेले पनि नमस्कार, आभारी छु, म नयाँ श्रोता, कुन रेडियो होला सर भन्नुभएको छ, आभारी हुने थिए जानकारी पाए भन्नुभएको छ। हेमन्तजी, यो चाहिँ रेडियो काठमाडौँ 92.1 प्रसारित इन्द्रणी हो। देशैभरका 120 भन्दा बढी रेडियोबाट इन्द्रणी प्रसारणमा छ। सामाजिक सञ्जाल फेसबुक, टिकटक, नेपाली पात्र, हाम्रो पात्रबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। तपाईँले अहिले हामीलाई टिकटकमा हेरिरहनु भएको छ। सबैलाई यही जानकारी गराउँदै नेपाल टपद्वारा प्रायोजित इन्द्रणीमा राख्दैछु अर्को गीतलाई।

देशैभरका रेडियोबाट इन्द्रणी प्रसारणमा छ र सिन्धुलीको राजा बुलको गीतलाई पनि सुनाइसकेका छौं। सर्वत्र बजारमा छ र यो गीत सानो केसीले यसमा चाहिँ स्वर दिनुभएको छ। रविन कुमार श्रेष्ठ, रिया खड्काको आवाज, अशोक कुमार सापकोटाको शब्द, सानु केसीको संगीत, नारायण दंगालको अरेन्जमा एमएफ स्टुडियोमा यो गीत तयार भएको हो। अब सिन्धुलीको राजा पनि यहाँले सुन्नुभयो। अब चाहिँ भने हामी ढिला नगरिकन अर्को एउटा गीत सुनाउने जमर्को गर्दैछौ। यो गीत यहाँलाई राख्छु, त्यसपछि कार्यक्रम इन्द्रेणीको बीट मार्न म आउँछु। यस कार्यक्रमलाई नेपा टपले साथ दिए।

नयाँ झाल पनि यहाँले सुन्नुभयो नि होइन. पछिल्लो समय कलाकारले गीतहरू ल्याउनुहुन्छ र कति गीतहरू जबरजस्त चल्छन्, कति गीतहरू साँच्चीकै लोकप्रिय बनेर चल्छन् र कति गीतले नाम अथवा यो नामको गीत चाहिँ सुन्नुपर्छ भन्न पनि सुन्नुहुन्छ. यही सिलसिलामा असाध्यै राम्रो माया झाललाई सुनायौं. सन्तोष बस्नेत मेलिना राई भनेर लेखिएको छ र सर्वत्र बजारमा छ. माया झालमा स्वरबद्ध गर्ने कलाकार मेलिना राई सन्तोष बस्नेत हुनुहुन्छ अनि शब्द र संगीत चाहिँ प्रकाश दूतराजको हो. मैले त्यही भएर भनेको प्रकाश दूतराजको पछिल्लो समय गीत आइसकेपछि कस्तो हुन्छ भन्ने एउटा खुल्दुली लोक संगीतलाई हुन्छ र यो प्रकाश दूतराजको शब्द संगीतको गीतमा मेलिना राई सन्तोष बस्नेतले आवाज भर्नुभएको छ. यो गीतलाई हामीले सुनाइसकेका छौं र यसमा चाहिँ गणेशमान घले जुना विश्वकर्मालाई कलाकार देख्न सकिन्छ. त्यसपछि साथ दिने कलाकार त अब अन्य धेरै पनि हुनुहुन्छ. प्रकाश दूतराज स्वयंले पनि यो गीतमा साथ दिनुभएको छ, यो जानकारी गराउँछु. अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं. बस्ने रहर हुँदा हुँदै पनि छुट्टिनुपर्छ. धेरै ठाउँहरूबाट धेरै साथीले हेर्नु भएको छ. स्वीकृतिजीलाई नमस्कार छ, रमेशजीलाई नमस्कार छ, रमेश ओझाजी, अनि त्यसपछि हाम्रो विनोदले पनि हेर्दै हुनुहुन्छ, देवेलले पनि, चन्द्रमणि सर जापानबाट हेर्दैछु, नेपाल हुँदा धेरै सुन्ने कार्यक्रमभित्र पर्छ, विश्वास गजमेरदेखि लिएर विष्णुमाया गुरूङले पनि हामीलाई हेर्दै हुनुहुन्छ, प्रकाश नेपालीदेखि लिएर ध्यानु देवीले दाङबाट साथ दिनुभएको छ, त्यसपछि श्यामदेखि लिएर सबै सबै साथी, कल्पना सन्देशले पनि हामीलाई हेर्दै हुनुहुन्छ, विवेक मगरदेखि लिएर सबैलाई नमस्कार छ. अब समय छैन, बस्ने रहर छ, अझै जानकारी गराउने मन छ, तर मन हुँदाहुँदै पनि हामी छुट्टिनु परेको छ. सबैलाई नमन छ. कार्यक्रम कस्तो के लाग्यो, सल्लाह सुझाव प्रतिक्रिया चन्द्रमणलाई दिन नभुल्नु होला. भोलिको बसाईमा फेरि तपाईँसँग सँगै रहनको लागि म आउने नै छु. तबसम्मको लागि एउटा गीत छोड्दै विदा भए. यहाँको पल्समा रहोस्, परिवर्तन सम्भव छ.

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। संयुक्त राष्ट्रसंघको महासभाको 81 अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालिन शाहले सम्बोधन गर्ने तय भएको छ। लामो अन्यलपछि महासभामा आफै उपस्थित हुने निर्णय प्रधानमन्त्रीले गर्नुभएको हो। आफू सहभागी हुने भएपछि उहाँले विभिन्न प्रदेशबाट आफूले बोकेका समस्याबारे एजेण्डा पठाउन आग्रह गर्नुभएको थियो। गण्डकी प्रदेशले 15 गुदामा जलवायु एजेण्डा पठाएको छ। हिमालयन जलवायु न्यायलाई जलवायु वित्तको सिद्धान्तका रूपमा स्थापित गर्ने, पर्वतीय क्षेत्रका लागि समर्पित जलवायु वित्तीय व्यवस्था गर्ने, हिमालयन जलवायु कूटनीतिको केन्द्रमा क्षेत्र तथा नोक्सानीलाई वैज्ञानिक प्रमाणको आधारमा राख्ने, स्थानीय नेतृत्वमा हुने जलवायु अनुकूलनलाई सुदृढ गर्ने, अन्तर्राष्ट्रिय हिमालयन हिममण्डल तथा पर्वतीय जोखिम साझेदारी निर्माण गर्ने माग गरिएको छ। त्यस्तै हिमालयन पूर्व सूचना तथा जोखिम सूचना प्रणाली सुदृढ गर्ने, सीमापार हिमालयन जलवायु जोखिम सूचना आदान प्रदान प्रवर्धन गर्ने, विज्ञानदेखि निर्णयसम्म भन्ने अवधारणालाई पर्वतीय विकासको सिद्धान्त बनाउने, जलवायु तथा जोखिम उत्थानशील पर्वतीय पूर्वाधारलाई विश्वव्यापी लगानीको प्राथमिकता बनाउने, हिमालयन जल सुरक्षालाई साझा क्षेत्रीय प्राथमिकता बनाउने माग पनि अघि सारिएको छ। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा भइरहेको कांग्रेसको महाधिवेशनमा आफू सहभागी नहुने बताएका छन्। पछिल्लो समय सामाजिक सञ्जाल र केही संचार माध्यममा आफूलाई लिएर भइरहेका विभिन्न टिप्पणीहरूको खण्डन गर्दै उनले आफ्नो अनुपस्थितिको कारण पनि सार्वजनिक गरेका छन्। खड्काले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकतामाथि आफूहरूले सर्वोच्च अदालतमा प्रश्न उठाउँदै आएको स्मरण गराएका छन्। गत प्रतिनिधि सभा निर्वाचनमा पनि यही कारणले आफू उम्मेद्वार नबनेको उल्लेख गर्दै खड्काले अहिले फेरि उस्तै परिस्थिति दोहोरिएकाले महाधिवेशनमा सहभागी नहुने निर्णय लिएको बताएका छन्। उनले सर्वोच्च अदालतको डिजिटल बेन्चको निर्णय विरूद्ध आफूहरू पुनरा अवलोकनमा गएको र पुनः इजलासले मुद्दाको गम्भीरता बुझेर निस्सा दिएको भए पनि महाधिवेशन रोक्न जारी नगरिएको पछिल्लो आदेशले दुखी तुल्याएको समेत बताएका छन्। यसको वर्तमान विषम परिस्थितिमा लोकतन्त्रको इतिहास बोकेको सबैभन्दा पुरानो पार्टी विभाजन हुनुले मुलुकको लोकतन्त्रमै गम्भीर दुष्प्रभाव पार्ने समेत उनले चिन्ता व्यक्त गरेका छन्। गत 10 भदौको रसुवा भटेको सिधारीका कारण छेद विच्छेद भएको सड़क सम्पर्क पुनर्स्थापित गर्ने प्रयास जारी छ। दलदलले माटो पन्छाउँदै चट्टानयुक्त क्षेत्र कोस्रिँदै सड़क अवलोकनमा गएको र पुनः इजलासले

अवलोकनमा गएको र पुनै जलाशले मुद्दाको गम्भीरता बुझेर निस्सा दिएको भए पनि महाधिवेशन रोक्न जारी नगरिएको पछिल्लो आदेशले दुखी तुल्याएको समेत बताएका छन्। यसको वर्तमान विषम परिस्थितिमा लोकतन्त्रको इतिहास बोकेको सबैभन्दा पुरानो पार्टी विभाजन हुनुले मुलुकको लोकतन्त्रमै गम्भीर दुष्प्रभाव पार्ने समेत उनले चिन्ता व्यक्त गरेका छन्। गत 10 भदौको रसुवा भटेको सिधारीका कारण छेद विच्छेद भएको सड़क सम्पर्क पुनर्स्थापित गर्ने प्रयास जारी छ। दलदलले माटो पछ्याउँदै चौटा युक्त क्षेत्र कोस्रिँदै

0: खबर।
1: अब बाँकी खबर। नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल बाहिरबाट नेता प्रदीप ज्ञवालीले लेखेको प्रतिवेदन निकास दिने किसिमको नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्। उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको दुवै प्रतिवेदन सम्पादन गरेर सबैलाई मान्य हुने गरी ज्ञवालीले प्रतिवेदन ल्याउने आश गरेका पुनर्गठन पक्षधर नेताहरूले पुनर्गठनले आवश्यक नभएको आशयको प्रतिवेदन लेखेपछि असन्तुष्टि बढ़ेको कार्यदलका तर्फबाट यसअघि महासचिव शंकर पोखरेलले तयार पारेको 65 पेजको प्रतिवेदनमा स्पष्ट रूपमा पार्टी पुनर्गठन आवश्यक भएको र गत चुनावमा भएको हारको जिम्मेवारी दिँदै अध्यक्ष केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख थियो। त्यसलाई कार्यदल संयोजक थापा तथा अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरूले अस्वीकार गर्ने अवस्था आएपछि पुनः दुवै प्रतिवेदन सम्पादन गर्न थापा सहित उपाध्यक्ष विष्णु पौडेल र शंकर पोखरेललाई जिम्मा दिएको थियो। तीन नेतालाई जिम्मा दिएपछि पुनर्गठनको विपक्षमा थापा अल्पमतमा परेका थिए। त्यसपछि उनले ओलीलाई गुहारेका थिए। असोज एक गते कार्यदलका केही सदस्य सहित अध्यक्ष ओलीको निवास गुण्डुमा भएको छलफलमा अध्यक्ष ओलीले नेता ज्ञवालीलाई मध्यमार्ग प्रतिवेदन बनाउन निर्देशन दिएका थिए। तर ज्ञवालीले पनि अध्यक्ष ओलीकै गुणगान गाउँदै ओलीलाई क्रान्तिकारी नेताको संज्ञा दिनुका साथै जेएनजी आन्दोलनलाई विदेशी षड्यन्त्र र अल्गोरिदमलाई दोष दिएर पार्टी पुनर्गठनको विषय नै उछेलमा पारेर प्रतिवेदन लेखेका थिए। सोही प्रतिवेदन ज्ञवालीले शनिबार कार्यदलका नेताहरूलाई अध्ययनका लागि वितरण गरेका थिए। आइतबार बिहानदेखि एमाले पार्टी कार्यालयमा ज्ञवाली थापा र पोखरेलका तीनवटै प्रतिवेदनमाथि छलफल भइरहेको छ। तीनवटै प्रतिवेदनमाथि अहिले छलफल भइरहेको छ। कार्यदलको बैठकपछि आज एमाले सचिवालय बैठक पनि र धनुषाको जनकपुर धाम उपमहानगरपालिका 8 रामानन्द चौक स्थित एउटा घरमा आग लागिँदा एकजनाको मृत्यु भएको छ। आगोले चलेर महोत्तरीको लोहारपट्टि नगरपालिका 2 का 70 वर्षीय किशोरी सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिएका छन्। घरायसी सामान सहित 3 लाख रूपियाँ बराबरको क्षति भएको छ। शनिबार राति आग लागि भएको विद्युत सट भई आग लागि भएको हुन सक्ने प्रहरीको अनुमान छ। स्थानीय निकायका बारूढ यन्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको पनि जनाइएको छ। हाउस त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै
2: हरेक दिन साथी पनि आउँछरीको इस टाइम गाउँ शहर देश विदेश ठाउँछरीको इस टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेशन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
3: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम
4: सुस्मिता नाछिरिङ सालपासिलिछो 3 चौकीडाँडा भोजपुर हाल कुवेत
3: विश्वजीत जिमी धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा हाल कतार
4: जीवन थाबेन सभापोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
3: सपना शासंखर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
4: हिमाल चामलिङ राई सभापोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया
3: शुक्रराज याखा चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
4: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
3: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार
4: दिल कुमारी रुङबाङसा सभापोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा
4: सम्झना रुङबाङसा सभापोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: सरोज याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ
4: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ संखुवा सभा हाल काठमाडौँ
3: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
4: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार
3: मिडिया पे मिनिमम

0: शेर्पा, पाँच खपन नगरपालिका आठ, चुङखुरुङ संखुवा सभा,
1: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका तीन संखुवा सभा हाल युएई,
0: सुरज राई तुम्सा पोवादुम्बा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया,
1: किशोर कोइराई केपिलासगढी गाउँपालिका सुङदेल खोटाङ हाल काठमाडौँ,
0: सुजाता जिमी धर्मदेवी नगरपालिका सात अमरुवा संखुवा सभा हाल हङकङ,
1: सिम्पल ललितपल भोजपुर नगरपालिका एक भामराङ भोजपुर हाल साउदी,
0: शर्मिला राई हातबारी नगरपालिका चार गैरीपाङमा संखुवा सभा हाल कुबेत,
1: अविरल घरती मगर चयन माथि गाउँपालिका पाँच भावाङ रोल्पा हाल कतार,
0: कल्पना चाम्पाङ भोजपुर हाल काठमाडौँ,
1: प्रणीप याखा धर्मदेवी नगरपालिका दुई तामाफोक खोलापारी संखुवा सभा,
0: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर,
1: प्रदीप राई सैनपुर नगरपालिका दस खराङ संखुवा सभा हाल युके,
0: सन्दीप याखा धर्मदेवी नगरपालिका दुई तामाफोक संखुवा सभा,
1: सुमिता याखा लिम्बुखिम सैनपुर नगरपालिका दस खराङ संखुवा सभा
0: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका सोह्र हाल काठमाडौँ।

हजुर ओ यानी माया हो यानी माया हो तिम्रो पछ्यौरीमा अल्झी गयो मन यो निकै नै सुमधुर गीतसँगै तपाईँलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको पर्खाइमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोतामालाई हार्दिक स्वागत गर्दै आजको बसाईमा म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ अनि सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलिभिम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट इन्टरनेटबाट सुन्न सक्नुहुन्छ भने रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सक्नुहुन्छ। आशा गर्छु यो समय तपाईँले हामीलाई सुनिरहनु भएको छ र यो व्यवसायमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँका रोजाइका गीत संगीतहरू तपाईँको लागि सुनाउने गर्छौ। आज पनि तपाईँले आफ्नो सम्झना सन्देशहरू पठाउनको निम्ति रेडियोको अफिसियल फेसबुक पेजमा जानुहोला। पेज रहेको छ नेपालीबाट रेडियो अरूण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरू जोडिनुहोस्, लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गरेका छौ। सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ। तपाईँका मेसेजहरू बोल्नेछु अनि तपाईँका रोजाएका सुमधुर गीत संगीतहरू तपाईँलाई सुनाउनेछु। भन्दै भन्दै अब म ढिला गर्दिन, तपाईँकै सम्झना सन्देशतर्फ लाग्नुपर्छ। त्योभन्दा अगाडि चाहिँ यो कार्यक्रमलाई प्रायोजन गर्नुहुने मीडिया प्रेमी साथीहरूप्रति हार्दिक आभार अनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। हजुर अब पनि म ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। सो आजको लागि पहिलो मेसेजको रूपमा युनिसा तामाङले मेसेज पठाउनु भएको छ। हाई गुड मर्निङ नमस्कार, है म यता धर्मदेवी नगरपालिका मामलिङबाट युनिसा तामाङ हो अनि के छ खबर हजुरको, सन्चै हुनुहुन्छ होला नि भन्नुभएको छ। खबर एकदमै राम्रो छ अनि म पनि एकदमै ठिकै छु भन्नुपर्छ है भन्नुभएको छ। ओके खुसी लाग्यो अनि आज एउटा सङ रोजेको छु बजिदिनु ल भन्नुभएको छ। गीतको बोल म भइन भने बेहुली मुभीबाट हो भन्नुभयो। सँगै गीतको लिङ्क पनि पठाउनु भएको रहेछ। साथीहरू हस्बेन्ड सन्तोष तामाङलाई मिठो माया र सम्झना छ। प्यारी सुमिता लिम्बुकी म्याखा दिल्सा राई मायालु सानो कमला बहिनी सपना तामाङ मोक्तान त्यसै गरेर सोल्टिनी चन्द्र माया तामाङ जुनिता चामलिङ राई बहिनी रिमा थामी भावना मगर समीक्षा जोशी हरपल रोशनी सोनिम शेर्पा भाइ निमा शेर्पा सुनिता कुलुङ राईनी राजकला लगायत सबैमा मिठो सम्झना भन्दै बाई बाई भन्नुभएको छ। ओके थ्याङ्क यू सो मच युनिसाजी मेसेजको लागि। तपाईँलाई अर्को साथी हुनुहुन्छ सोनिम शेर्पा। सोनिमजीरी हेलो गुड मर्निङ रमा सिस्टर, मिस सोनिम शेर्पा प्रमो खलडुङ्गा। आज मलाई राजेश पाल राईको दर्शन नमस्ते तीन राखिदिनु ल भन्नुभएको छ अनि डेडिकेशन जस्ट फर यु एन्ड डियर अस्मि सोताङ रञ्जना बाहिङ राई जीवन भावेन कृष्ण तामाङ राजविरही काइला ढकाल धर्मराज सपना खड्का आशिष नयन बस्नेत अनि आशिष बराल मगर त्यसै गरेर सूरज राई तोम्छा किशोर कोही राई शङ्खुवा सभाली राई तोमोछा त्यसै गरेर वरूण चञ्चले राई अतितञ्जन राई अनुता दिबु मानो लिम्बु विजय सुमिता लिम्बुखमिया खाल सानु कमला सानुमय शेर्पा मीडिया प्रेमी निमु शेर्पा आकाश राई नवीन गुरूङ दिल्सा राई सरोज छेत्री भूमिका राई तीर्थ राई सुभाष पी तामाङ सपना मोक्तान त्यसै गरेर युनिसा तामाङ सचिन निबुहाङ राई आदित्य राई निमा शेर्पा इन्ड अल माई फ्रेन्ड्सको लागि भन्नुभएको छ। सो थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अर्को मित्र हुनुहुन्छ अस्मि सोताङ। हाई हेलो सेवा सिस्टर, म मिडियालाई माया गर्ने साथी अस्मि सोताङ खानबारीबाट हो। साथीहरू सम्झिनु पर्दा हजुरलाई मिठो सम्झना माया छोरी इच्छा लिम्बु मोटो सानो शशिका किराती प्यारी सनिम शेर्पा क्युटी मुना घिसिङ त्यसै गरेर क्युटी दिलसराई माइलो सुनिता कुलुङ प्यारी सुनिता लिम्बुकी मियाखा प्यारी आचल युन्जन त्यसै गरेर सम्दिनी स्वरू छेत्री राजविरही काइला भाइ शिशिर सन्तले दादा माधव ढुङ्गेल हर्बलको साथी समीक्षा त्यसै गरेर सुस्मिता नासिरिङ आशिष नयन बस्नेत वरूण चञ्चले राई लिम्बु विजय फुच्ची एमकला कुलुङ मिसिङ देवत ढकाल धर्मराज कृष्ण तामाङ आकाश राई शरण आले मगर सन्तोष काफ्ले नाना भूमिका राई अनि नाना सुनु सुनिता त्यसै गरेर बहिनी रिमा थामी दाईहरू जुनक रजाली मगर ठुल्दाई श्रीराम दाहाल रत्नबहादुर थापा हजारमान राई लगायत धेरै साथीको नाम मेन्सन गर्नु भएको छ। सो थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। सुनिता कुलुङ हुनुहुन्छ, हेलो सी सेवा के छ खबर, इट्स मिस सुनिता कुलुङ सुन्दैछ प्रोग्राम फ्रम बाला मिस यु हजुरलाई एन्ड माई फ्यामिली लभ यु छोरा हेल्सन कुलुङ बुनु फुची यामकला कुलुङ नानाहरू सुनु सुनिता राई र युनिसा तामाङ प्यारीहरू अस्मि सोताङ सुमिता लिम्बुखिम याखा त्यसै गरेर सपना मोक्तान तामाङ सरू छेत्री कृष्ण तामाङ जीवन फाबेन सुरज राई तुम्सा अमित किरात राई भाइ निमा शेर्पा सुगम शेर्पा त्यसै गरेर आशिष बराल मगर श्री आङ्गुहाङ लिम्बु
अनि दिदी सानो कमला, दाईहरू शिशिर चञ्चले राई, त्यसै गरेर वरूण चञ्चले राई, राजविरेही काइला, लिम्बु विजय, आशिष नयन बस्नेत, ढकाल धर्मराज, सुजन थापा, सुरज श्रेष्ठ, शरणाले मगर अनि राई पिके, सुल्टिनी जुना लिम्बु, चन्द्रमाया तामाङ, रजिना घताने, एन्टलमा फ्रेन्सलाई उस्तै माया सम्झना छ भन्नुभएको छ। त्यसै गरेर फुच्ची यमकला कुलुङ हुनुहुन्छ, हलो क्युट सिस्तेवा के छ खबर, सन्चै हुनुहुन्छ होला नि, अनि माम खानु भयो कि नाइ भन्नुभएको छ, मैले माम खाइसके, इट्स मी फुच्ची यमकला कुलुङ, यात्रामा भए पनि प्रोग्राम सुन्दैछु, फ्रेन्ड्स मिस गर्नुपर्दा मिठो भोइसको धनी क्युट सिस्टर हजुरलाई नै, मिस यु एन्ड माई फ्यामिली अनि केही आत्मीय साथीहरू, लभ यु प्यारो मान्छे रोनिस मादेन लिम्बु, मिस यु दिदी सुनिता कुलुङ, भाइ तिलक कुलुङ राई, त्यसै गरेर काकु निमा शेर्पा, दाई जीवन भाविन अनि माई लक्ष्मी सोताङ, बाजे मिस कोल्चेवाली कान्छा, नाना सुनु सुनिता राई, कलेज रोमन मोक्तान तामाङ, सपना तामाङ मोक्तान, अनि मलाई सम्झिने बिर्सिने सबैमा उस्तै माया सम्झना भन्दै गइल, ओके टाटा बाई बाई भन्नुभएको छ, थ्याङ्क यू सो मच तपाईँलाई। शिशिर चञ्चले मिस यु अल भन्दै सबैलाई सम्झिनु भएको छ, सो थ्याङ्क यू सो मच भन्न चाहन्छु तपाईँलाई। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ, यो बसाईमा तपाईँका सम्झना सन्देशहरू सँगै तपाईँको रोजाइका गीत संगीतहरू तपाईँको निम्ति राख्ने गर्छु। अहिले भने कार्यक्रममा राख्न चाहन्छु साथीले रोजाइमा पार्नुभएको यो मिठो गीत रहेको छ, म भइन भइनी नेपाली मुभी बेहुलीबाट, यो गीत तपाईँको निम्ति राख्छु, सुन्दै रहनुहोस्।

हजुर, यो निकै मिठो गीतमा साथ तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो विशेष गरेर रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सक्नुहुन्छ भने हाम्रो पात्रो नेपाली पात्रो अलिफिम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। फेरि पनि ढिलाइ नगरी बाँकी साथीहरूका सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। सिम्पल सरिनाले पनि कार्यक्रम सुनिरहनु भएको छ। सपना शंकर हुनुहुन्छ, हाई गुड मर्निङ दर्शन, इट्स मी सपना शंकर फ्रम मादी, मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ। सानो कमला हुनुहुन्छ, हेलो क्युकी सिज गुड मर्निङ है, म सानो कमला चन्द्र भन्ज्याङबाट सुन्दैछु प्रोग्राम। आज मलाई परदेशी दुईको के बर मागी फर्क्यौ भन तिमीले पुज्ने देउतासँग भन्ने गीत चाहिँ बजाइदिनुहोस् है भन्नुभएको रहेछ। अनि मिस गर्नुपर्दा जस्ट फर यु, अनि मेरो घर परिवारमा मम्मी बाबा छोरी अनुष्का एन्ड अलिसमा, भाइ दीपक सन्जेवरी, भाइ निमा शेर्पा, बुनु मनिषा पया, प्रवीण मगर, नाना सुनु सुनिता राई, अनि बुनु सुनिता कुलुङ, जुना लिम्बु, रमन मोक्तान तामाङ, सपना तामाङ, युनिसा तामाङ, सरू छेत्री, आशिष नयन बग्नेत, त्यसै गरेर कृष्ण तामाङ, दाई पूर्वेली आकाश राई, दाई ढकाल धर्मराज लगायत सम्पूर्णको लागि भन्नुभएको छ। ओके, थ्याङ्क यू सो मच तपाईँलाई। आदित्य राई हुनुहुन्छ, आदित्यजीले हेलो सिस गुड मर्निङ, प्रोग्राम सुन्दैछु काठमाडौँबाट हो, मजाले घाम लागिरहेको छ, त्यता कस्तो छ मौसम भन्नुभयो, यता पनि घाम लागेको छ, आज मजाले दसैँ आए जस्तै भाइब भएको छ होइन। अनि आज गीत रोजेको छु, बजाइदिनुहोस् न ल भन्नुभएको रहेछ। गीतको बोल पर्खन स्वर सुशान्त केसी, अनि सबै ए टु जेड साथीहरूलाई सम्झना है त भन्ने बाई बाई भन्नुहुन्छ। निमा शेर्पाले नमस्कार हजुर, म निमा शेर्पा काठमाडौँबाट हो, जन्मदिनको शुभकामना नाना मनिका एन्ड मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ। क्रिएटिभल करण कुलुङले सम्झना सबैमा भन्नुहुन्छ। त्यसै गरेर कमल श्रेष्ठ हुनुहुन्छ, मलाई आज मलाई विष्णु माझी र विक्रम तामाङको आवाज सुनेको गीत मृत्यु दर्ता भन्ने गीत बजाइदिनु ल सिस्टर भन्नुभएको छ। हेलो हजुर नमस्कार, म तिनजुरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ हो र कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, सुची आरती लिम्बु भुजेल, लोकेन थोक्लेन लिम्बु, राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला वोनिम, फूलमाया आंखेवा लिम्बु, टीकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै विदा हुन्छु। ओके बाई बाई भन्नुभएको छ। नवीन निश्चल राईले सबैलाई सम्झना ल, म नवीन निश्चल राई भोजपुरबाट हो भनेर लेख्नुहुन्छ। त्यसै गरेर अर्को साथी अमिनाजी हुनुहुन्छ, नमस्ते विथ मी अमिना सुनवार फ्रम दोलखा, प्यारी सुशीला विश्वकर्मा, त्यसै गरेर दादा राज घले मगर, अनि विवश कुलम पृथक, तिलक विष्ट, अमित किरात राई, रत्नबहादुर थापा, गायल बिरमन सुनवार, कुमार प्रज्या एण्ड अल माई फ्रेन्ड्सको लागि भन्नुभएको छ। डेनिस मादिहाङ देवानले हेलो सिस्टर नमस्ते सेवारो, म देवमन देवान बिरता मुर्जापा हाल रोमानियाबाट हो, सम्झना छ साथीहरू सोना कन्दङमा, सन्जु शेर्पा सन्जु, बान्तवा जेनु, प्रतीक्षा चामलिङ राई, कमला वनिम लिम्बु, मिडिया प्रेमी निर्मला वनिम मगर, त्यसै गरेर सानी बोनु सरस्वती श्रेष्ठ, सुमिता लिमुखी म्याखा, सिम्पल सरिना, अनि सन्चा माया केरुङ योङहाङ, त्यसै गरेर सपना शंकर, खुशी निरा लगायत सम्पूर्णको लागि भन्नुभएको छ। त्यसै गरेर अञ्जना खिमडुङ राईले मिस यू अल भन्नुहुन्छ। रिमा थामी हुनुहुन्छ, सेवा नमस्कार दिदी, के छ खबर, सन्चै हुनुहुन्छ नि भन्नुभयो, एकदमै सन्चै छु। अनि चेन्टुरतिरको कस्तो छ नि मौसम, यता हाम्रोतिर त मजाले घाम लागिरहेको छ भन्नुभयो, यता पनि त्यस्तै छ है। आज केही समयपछि सुन्दैछ प्रोग्राम, अनि आज मलाई मिल्छ भने एकदेव लिम्बुको समेली भन्ने गीत बजाइदिनुहोस् न है भन्नुभएको छ। अब बस्ने गीत सम्पूर्णको लागि भन्नुभयो सोनिम राईले भने मिस यू अल भन्नुभएको छ। राई कुमार जङ यहाँले सबैलाई सम्झिनुभयो। धर्मराजीले नमस्ते रमा सिस्टर, म दुबईबाट कार्यक्रम सुन्दैछु, आज मलाई नेपाली चलचित्र समेलीको पोईबाट माया मान्छौ र बलको गीत बजाइदिनुहोस् है भन्नुभएको छ। यस गीत मार्फत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो माया सम्झना भन्दै गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ। ओके धन्यवाद छ। दिल्सा राई हुनुहुन्छ, हेलो सेवा, म दिल्सा इलामबाट हो, डियर मित्र आले, अनि मिस यु रिट्ठी रिठा ठुली सुमिता लिम्बुकी म्याखालाई गेटिल्सन भन्दै बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। अर्को साथी योगेन्द्र राई हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। अनि सन्जिता ब्लोन तामाङले पनि सम्झना सबैमा हाई भन्नुहुन्छ। त्यसै गरेर क्रिस्टियन कान्छाले हेलो दिदीजी, आई एम रोशन राई भोसुर दिङलाबाट हो भन्नुभएको छ। थ्याङ्क यू भाइजी है। अनि माई फ्रेन्ड मन्जु मगर, रेणुका राई, त्यसै गरेर विनोद, अनि मिडिया प्रेमी निमु शेर्पा,
विपना रोका मगर कञ्चना सरी कञ्चन भट्टराई अनि त्यसै गरेर मरियाम कुलुङ राई एण्ड मिस वर्ल्डमा फ्रेन्ड्स भन्नुभएको छ। त्यसै गरेर हिमाल चामलिङ राईले मिस वर्ल्ड भन्नुभएको छ। सानो सचिका किरातीले पनि मिस यु अल भन्नुहुन्छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ अनिता नखोक, नमस्ते के छ खबर, आरामै हुनुहुन्छ। म भोजबाट अनिता नखोक हो। साथीहरू आशिका एण्ड अभिषेक राई, योगेन्द्र राई, बालकृष्ण नखोक राई, त्यसै गरेर अमृता नखोक राई, सुनिता राई नखोक, सिरज राई तुम्सा, मातृका बस्नेत, शरण आले मगर अनि रोनिसा राई, अम्बिका मगर, एमबीबी बस लिम्बु, निरु लामा, राजेन्द्र नखोक राई, अस्मिता राई नखोक, अन्जान थुलुङ, सविता चामलिङ अनि बुद्धिकला राई लगायत मेरो नामसँग परिचित नाम छुटेको सम्पूर्ण साथीहरूलाई भन्नुभएको छ। राजविरही गाईलाले मिस वर्ल्ड भन्नुभयो भने कुलुङ नरजित हुनुहुन्छ। हेलो दिदी, गुड मर्निङ है, म चाहिँ ओके म पनि बेला बेला सुन्दैछु है भन्नुभयो। हस् थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ र यो बसाईमा तपाईँका सम्झना सन्देशहरू सँगै तपाईँका रोजाईका गीत संगीतहरू तपाईँको लागि मैले प्रस्तुत गरिरहेकी छु। फेरि पनि ढिला नगरिकन तपाईँको लागि साथीले रोजाईमा पार्नुभएको अर्को मिठो गीत राख्न चाहन्छु। यो गीत पश्चात फेरि बाँकी रहेका साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फर्केर आउने नै छु। अहिले भने यो मिठो गीत सुन्दै रहनुहोस्।

0: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको
0: हौ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
1: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीँबाट जानु
0: लाखे सल्लाह देखेर के पाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1919 किनेर ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रोथोसिस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
5: के को खास खास कुछ चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कस्तो
4: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
5: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी
6: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
7: प्रोपाइटर समीर बिक प्लस रूपा बिक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
6: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खु आसबा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि
8: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो
9: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
8: हे तेरी तिमीले भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
9: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
8: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
9: मलाई त मनोकामना सुनचाँदी पसलकै गहना चाहिन्छ नि फेरि
8: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनचाँदी पसल हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
10: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई
6: मनोकामना सुनचाँदी पसल
7: चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 9862-13-67-44 9915-38-77-75

Alright, welcome back after short commercial break. कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ. लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट एकैसाथ सुनिरहनु भएको छ. त्यसै गरेर हाम्रो पात्रो नेपाली पात्रो अलिफिम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट पनि हामीलाई सुनिरहनु भएको छ. आशा गर्छु तपाईँ यो समय हामीसँगै हुनुहुन्छ, हामीलाई सुनेर साथ दिइरहनु भएको छ. अब पनि म ढिला नगरिकन बाँकी रहेको साथीहरूको सन्देश तर्फ लाग्न चाहन्छु. जिना जनम दिले हाइ नौ सी म दिना जनम राई भोसुरबाट हो, अब बस्ने गीत सबैलाई सुनाउँछु है भन्नु भएको छ. अनि त्यसै गरेर अर्को साथी चन्द्रमायाजी हुनुहुन्छ, उहाँले हेलो रमानाना नमस्कार इट्समी चन्द्रमाया तामाङ फ्रम पाँचक्रबन सुन्दैछु है भन्नुभएको छ. अनि आज यात्रामा हुनुहुन्छ केटीएमबाट पाँचक्रबनसम्मको दादालाई शुभ यात्रा भन्नुभएको छ. अनि यात्रामा नै हुनुहुन्छ बाबा पाँचक्रबनबाटै इटहरीसम्मको, बाबालाई पनि शुभ यात्रा है हजुर भन्नुभएको छ. हजुरहरू सबैमा सबैजनाको यात्रा सफल रहोस् भनेर लेख्नु भएको छ. अनि सबै साथीहरूमा मिठो माया सम्झना भन्ने गए ल नमस्ते बाई बाई भन्नुभयो. थ्याङ्क यू सो मच मेसेजको निम्ति तपाईँलाई. अर्को साथी विनिता दाहाल सुवेदी हुनुहुन्छ, हेलो दी के छ खबर, विनिता दाहाल धनकुटाबाट हो. आज मलाई मिल्छ भने तिम्रो मेरो सम्बन्ध धेरै माथि छ भन्ने लोक भाका बजाइदिनुहोस् ल भन्नुभएको छ. अनि साथीहरू खुशबी सुवेदी, खुशबु सुवेदी, लोचना सुवेदी, लुकी सुवेदी, सुषमा दाहाल, विमला दाहाल, अनि झुमा दाहाल, कुमार दाहाल, तुलसा खड्का, त्यसै गरेर जानुका चापागाई भण्डारी, भूमिका भण्डारी, दुर्गा कटवाल, डम्बर ढुङ्गाना, विष्णु खनाल, त्यसै गरेर शुक्रराज रसाइली लगायत सम्पूर्णको लागि भन्दै सबैलाई सम्झिनु भएको छ. थ्याङ्क यू सो मच विनिताजीलाई पनि मेसेजको निम्ति. अर्को साथी हुनुहुन्छ राई पिके, उहाँले मिस यु अल भन्दै सबैलाई सम्झिनु भएको छ. सन्तोष काफले हुनुहुन्छ, हेलो क्युट दिदी नमस्ते, म सन्तोष काफले प्रभासदेखि हो. साथीहरू मिस गर्नुपर्दा पुष्पाञ्जली राई, अश्विनी सोताङ, राजविराही काइला, कोकिला च्यान्तन, त्यसै गरेर लेख्नु भएको छ कम कल्पना तामाङ, अञ्जली श्रेष्ठ, हरपलको साथी समीक्षा, एल्सना कुलुङ्गाई, लिम्बु विजय, शिशिर चञ्चली, हिमा राई, चञ्चली कुलुङ शर्मिला, मिडिया प्रेमी निमु शेर्पा, मनकुमारी कान्छी कुलुङ, चन्द्रकला तामाङ, अनुराधा गुरूङ, सुरज श्रेष्ठ, कृष्ण तामाङ, सरू छेत्री, अनि श्रीजीव गुरूङ, नानु निर्मला शाह, वरूण चञ्चली राई लगायत सम्पूर्णको लागि भन्नुभएको छ. ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु मेसेजको लागि. अर्को साथी हुनुहुन्छ मिडिया प्रेमी मनकुमारी कान्छी, गुड मर्निङ संखुवा सभाबाट मनकुमारी कान्छी गोलुङ हो, सबैलाई सम्झेको छु भन्नुभएको छ. त्यसै गरेर अर्को साथी सुशीला विश्वकर्मा, हेभ अ गुड डे अल भन्नुहुन्छ. आवाज शेर्पाले नमस्ते, म आवाज शेर्पा सुन्दैछु, मिस यु अल भन्नुभएको छ. मनको साथी जीवन कार्कीले, हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ, सुनिराखेको छु कार्यक्रम पोखराबाट मनको साथी. लामो समयपछि कमेन्ट गरी कार्यक्रम एकदमै राम्रो लाग्छ, सम्पूर्ण साथीहरूलाई सम्झेको छु ल, सबैको भलो चाहने मान्छे, शुभ दिन है भन्नुभयो. धेरै धेरै धन्यवाद तपाईँलाई. सुजन थापा हुनुहुन्छ, सुजनजीले मिस यु अल भन्नुभएको छ. कल्पना साम्पाङ हुनुहुन्छ, भोसु घर हाल काठमाडौँबाट हो, गुड मर्निङ नमस्ते नाना मामु अञ्जन यात्री प्यारी साम्पाङलाई शुभयात्रा अनि अग्रिम जन्मदिनको शुभकामना छ. मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गेटिल छन्, मिस यु एण्ड लभ यु बाबा विनोद साम्पाङ, त्यसै गरेर मनिषा बान्तवा, रञ्जित राई, दादा प्रदीप खालिङ, त्यसै गरेर दादा रामकुमार थापा, दादा गणेश श्रेष्ठ, दादा युक्त प्रसाद श्रेष्ठ, अनि त्यसै गरेर विमस कुलुङ, लवली किरात, भूमिका राई, मिस जुनिता चामलिङ, त्यसै गरेर अन्जान थुलुङ, अल्का बान्तवा, तीर्थ राई, त्यसै गरेर रमला साम्पाङ, एमपी विवश लिम्बु, प्रेम भण्डारी, घाइल बिरमान सुनवार, गगन तिर थुमे, योगिन लिम्बु, त्यसै गरेर ढकाल धर्मराज, दादा रत्नबहादुर थापा, दादा देवेन कृष्ण रञ्जन, अनि दादा हिकमत शाही, दादा सुक्रिम बान्तवा, त्यसै गरेर दादा राई, अनमोल बान्तवा, इन अल माई फ्रेन्ड्सलाई भन्दै बाई बाई नाना भन्नुभएको छ. हस्तै धेरै धन्यवाद तपाईँलाई. सृजना तामाङले कमिङ फ्रम अल माई फ्रेन्ड्सलाई इन जस्ट फर यु, ओके बाई बाई भन्नुभएको छ. सेम भण्डारीले मिस यु सिम्पल सरिना भनेर लेख्नुहुन्छ. लिम्बु विजय हुनुहुन्छ, विजयजीले लेख्नु भएको छ, गुड मर्निङ सेवाहरू रमास मिस विथ मी लिम्बु विजय फ्रम संखुवा सभा. अपकमिङ सङ डेडिकेटेड मिङ्सको लिम्बु, भारती जिमी, राजविराही काइला, सानुमाया शेर्पा, जुनिता चामलिङ राई, कृष्ण तामाङ, जीवन फाबिन, अश्मी सोताङ, दिल्सा राई, सुरज राई तुम्सा, हर्पलको साथी समीक्षा, सोनिम शेर्पा, हिमा राई, सुजन थापा, सुस्मिता नासरिङ, मिलन सरी मीना चामलिङ, सुनिता कुलुङ, अस्मिता लोहरुङ, एआर रिख
रेखा राई, सरोज छेत्री, सन्तोष काफले, रिमा थामी, सन्जिता लिम्बु, साइनी सोनिया कुलुङ, फुङसा लिम्बु, कमला वनिम लिम्बु, राई सफल आयुष, राई निराज कला, निमा शेर्पा, जुना लिम्बु, ठुल्दाई श्रीराम दाहाल लगायत प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णलाई मिठो माया सम्झना छ है भन्नुभयो। खास तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई हो, तपाईँ सुनिरहनु भएको छ। अब भने कार्यक्रममा साथीले रोजाइमा पार्नुभएको अर्को मिठो गीत राख्न चाहन्छु। चमेली बलको गीत रहेको छ, एकदेव लिम्बुको आवाज सुनेको यो गीत सुन्दै रहनुहोस्।

हजुर, चमेली चमेली मनको यो निकै नै मिठो गीत तपाईँको निम्ति कार्यक्रममा प्रस्तुत गरे। साथीले रुजाईमा पार्नु भएको थियो। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई हो। तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई सुनिरहनु भएको छ। र यो बसाईमा तपाईँका सम्झना सन्देशहरू सँगै तपाईँका रुजाईका गीत संगीतहरू तपाईँको निम्ति प्रस्तुत गरिरहेकी छु। अब भने म फेरि पनि ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई लक्ष्मण मगरजीले मेसेज पठाउनु भएको छ। गुड मर्निङ, नमस्कार हजुर र मामिस, के छ खबर? म चाहिँ तिनजुरी मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर, पाखरी बासोई धनकुटा, हाल मलेसियाबाट हो। गुड मर्निङ विशेष राख्नु पर्दा सर्वप्रथम त हजुरलाई कार्य सफलताको शुभकामना, अनि मेरो घर परिवारमा मिठो सम्झना, खादबारीमा हुनुहुने घर परिवारमा पनि मिठो सम्झना, र साथमा मेरा साथीहरू गीता मगर, देव बास्कोटा, कमल श्रेष्ठ, भावना चामलिङ, जुनिता चामलिङ राई, मीडिया प्रेमी निर्मला हुने मगरनी मेनुका, सुस्मिता राई, अनि विमला खड्का, त्यसै गरेर रमला साम्पाङ राई, माया राई, सपना शंकर, किराती अञ्जना, प्रतीक्षा चामलिङ राई, सरला राई, अनि दीपा मगर, स्वीट लभ चौधरी, माया बान्तवा राई, दिया राई, मम्मी बाबाको प्यारी छोरी कल्पना साम्पाङ, जीवन चामलिङ राई, बस्नेत मनु, त्यसै गरेर कृति छेत्री राई, अनिता घायल, विमान सुनवार, अल्का बान्तवा, मनिषा जीएम लगायत सम्पूर्णको लागि भन्नुभएको छ। अर्को मित्र हुनुहुन्छ राज कालीकोटे, उहाँले लेख्नु भएको छ, हाई गुड मर्निङ, मि झापाले हिरो राज कालीकोटे, बिरतमर झापा, जस्ट नाउ यूएई एन्ड अपकमिङ सङ डेडिकेट टु अल माइ फ्रेन्ड्स भन्नुभएको छ। अनि रञ्जना बाहिङ राईले हेलो गुड मर्निङ सिस, म पनि सुन्दैछु, मकालोबाट रञ्जना बाहिङ राई हो। अनि मौसम कस्तो छ नि यहाँ हाम्रोतिर? त हिजोदेखि अलि घाम देखिएको छ है, भन्नुभयो, छ सात दिनको झरीपछि भन्नुभएको छ। अनि म त धान काट्दैछु, बस्ने सङ सुनाउनु पर्दा जस्ट परियो एन्ड प्रोग्राम सुनेर बस्नुहुने मेरो नेमसँग परिचित सबैलाई मिस यु अल भन्दै ओके बाई बाई भन्नुभएको छ। नवीन देवानले पनि मिस यु अल भन्नुभएको छ। तीर्थ राईले नमस्ते र मनाना खानपारी सतल्लो पाङ्ठाबाट, तीर्थ राई हो, कार्यक्रम मार्फत बस्ने गीत ओके कार्यक्रम मार्फत बस्ने गीत मेरो नाम दावासँग चिर परिचित, सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु है भन्नुभएको छ। अर्को मित्र हुनुहुन्छ निरुषा खालिङ राई, उहाँले नमस्ते नाना, मि निरुषा खालिङ राई चैनपुर भित्री बाह्र सुन्दैछु प्रोग्राम। साथीहरू सम्झिनु पर्दा मिडिया प्रेमी निमु शेर्पा, प्रेमु शेर्पा, अनि मेरो प्यारो मान्छे तिमी सुमिका योन्जन, अनि सुमना तामाङ, दाई देवराज राई, बुनु एन्जल खालिङ लगायत सबैमा मिठो सम्झना छ है भन्दै गएको नाना बाई बाई भन्नुभएको छ। त्यसै गरेर विवश चेमजोङ हुनुहुन्छ, विवशीले हेलो नमस्कार, मि विवश चेमजोङ फ्रम धनकुटा, आज मलाई के लेख्नु भएको छ, आज मलाई सङ नभुल्नु ए साथी मुभी परदेशी दुईबाट चाहिँ बजाइदिनुहोस् है भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ विवशी। अर्को साथी हुनुहुन्छ सुस्मिता फागो, उहाँले मिस्यु अभागिनी राई युनिसा, दाई निशान योङहाङ, जनक रोजारी मगर, डेनिस माडिहाङ देवान एन्ड अल माई फ्रेन्ड्सलाई, सुस्मिता फागो हो, इलामबाट हो, इलाम नाउ बहराइनबाट हुनुहुँदो रहेछ। पासाङ के शेर्पा हुनुहुन्छ, पासाङ जीले हेलो गुड मर्निङ, आज लङ टाइम पछि आएको छु ल सिस्टर भन्नुभएको छ। म यता किमालुङबाट हो, पासङकी शेर्पा हो, आज एउटा सङ रोजेको छु, बजिदिनु न ल भन्नुभयो, मायालुको घर भन्ने सङ हो भन्नुभएको छ। अनि सबै अनु चौधरी, राजन राईको लगायत सम्पूर्णलाई सम्झेको छु भन्नुभएको छ। ओके तपाईँलाई विशेष धन्यवाद छ। अर्को साथी हुनुहुन्छ सुनिता गुरुङ, सुनिताजीले मिस यु अल भन्नुभएको छ। भने सिमला चिम्सी राईले हेलो गुड मर्निङ सिस, नमस्ते, मिस सिमला राई फ्रम धरान, अपकमिङ सङ जस्ट फर यु, सुजन कार्की, अनि सरला राई, सुस्मिता राई, दाई अरुण नदी खत्री, त्यसै गरेर मगरनी क्विन एन्ड टु अल माई फ्रेन्ड्स, इन्जोय दिस सङ, थ्याङ्क यू भन्नुभएको छ। अर्को मित्र हुनुहुन्छ विजय मादेन, विजयजीले नमस्ते भन्नुभएको छ। भने संगीता गोङबा हुनुहुन्छ, संगीताजीले हेलो रमा सिस्टर, म चाहिँ चैनपुर पाँचबाट संगीता तामाङ हो, मिस यु मेनुका गोङबा तामाङ एन्ड अल माई फ्रेन्ड्सको लागि भन्नुभएको छ। अनिता लिम्बू पाङथक हुनुहुन्छ, उहाँले लेख्नु भएको छ हेलो गुड मर्निङ सिस्टर, म अघि सयपत्र मिडिया ग्रुपको मेम्बर तेह्रथुमबाट, तेह्रथुमको हले मेलाबाट अनिता लिम्बू पाङथक हो। अनि गीत सुनाउनु पर्दा चाहिँ एक नम्बरमा सुरेश मादेम्बा, दुई नम्बरमा निता निरासी पाङदाग, त्यसै गरेर सीता निङ्लेको, अनिश कुनवार, अनिश कुँवर, त्यसै गरेर दिव्या सिंगाग, अनि अनुष्का पाङदाग लगायत सम्पन्नको लागि भन्नुभएको छ। पुष्पा राईले अपकमिङ सङ जस्ट फर यु एन्ड सुमित्रा राई, रोमन राई, त्यसै गरेर
आकृति सरी अमृति अमृति राई एरोन राई अनि अविन राई त्यसै गरेर अविरल बस्नेत आरजे सरिता सुनवार आरजे तारा गदाल रसाइली अनि अर्जुन कुमार माइलु माइलु मिक्सा राई सानु राई लगायत सम्पूर्णको लागि भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु मेसेजको लागि। अर्को साथी हुनुहुन्छ भूपेन्द्र तामाङले गुड मर्निङ अल भनेर लेख्नु भएको छ। त्यसै गरेर रामलाल सुमनले नमस्ते हजुर मलेसियाको पेनाङदेखि म रामलाल सुमन हो साथीले सम्झिनु पर्दा अवसर दाहाल भट्टराई जमिन्दर बाउको इमान्दर छोरो पवित्र राई राई अनिता मिडिया प्रेमी निर्मला वनेम मनिषा कार्की कविता खतानी त्यसै गरेर मनिषा छेत्री घायल अभिमान सुनवार कुर्बान हवारी सर सिम्पल सरिना बुद्ध बज्राचार्य मिडिया प्रेमी सुनवार सञ्जना त्यसै गरेर पुत्री संस्कृति लामा अञ्जिता मल्ल ठकुरी छेत्री निरुता सामिङ राई सरस्वती खत्री कुमार पूर्वी निकान्छा राजघरे मगर लगायत सम्पूर्णको लागि भन्नुभएको। अर्को मित्र हुनुहुन्छ आकाश राई उहाँले हेलो हजुर नमस्ते विथ मी पूर्वेली आकाश राई फ्रम धरान अपकमिङ सङ डेडिकेट टु भूमिका राई कमला मुखिया निमा शेर्पा आशिष मैन बस्नेत रोमन मोक्तान तामाङ राई निराज कला पूजा योङहाङ सुनिता कुलुङ सामिङ निर्मला लगायत सम्पूर्णको लागि भन्नुभएको छ। विपना राई हुनुहुन्छ विपनाजीले पनि सबैलाई सम्झिनुभयो संगीत सुब्बाले साथी सिम्पल सरिनालाई धेरै सम्झना है भन्नुभएको छ। ओके तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र अब भने चाहिँ कार्यक्रमबाट मैले पनि विदा मागेर जाने बेला भइसकेको छ। सो एटेन्जेलसम्म सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि विशेष गरी यो कार्यक्रमलाई चाहिँ प्रायोजन गर्नुहुने मिडिया प्रेमी साथीहरू हुनुहुन्छ। सो मिडिया प्रेमी साथीहरूप्रति हार्दिक आभार विशेष धन्यवाद भन्न चाहन्छु। र कार्यक्रमबाट छुटिएर जाँदै गर्दा साथीले रोजाइमा पार्नुभएको यो निकै नै मिठो गीत तपाईँको निम्ति छोड्दै आजको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा लिन चाहन्छु। हवस् त नमस्कार तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण टाइम चेक
1: अहिले मध्याह्नको 12 बज्यो।
2: चासो रक्त समूह प्रणाली पत्ता लाग्यो दुर्लभ एन्टिबडी। असोज 8 गतेदेखि अर्थात बिहिबारदेखि 5 दिनसम्म ठूलो पानी पर्न सक्ने पूर्वानुमान मौसमका जानकारहरूले गरेका छन्। त्यसै अनुसार अहिलेदेखि नै पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले आग्रह गर्नुभएको छ। यस्तै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि सामाजिक सञ्जालमा मौसमको पूर्वानुमान सहित 8, 9, 10 र 11 गते विशेष सावधानी अपनाउनु पर्ने उल्लेख गर्नुभएको छ। बंगालको खाड़ीमा विकसित अर्णव नामको चक्रवात र यही समय विकसित अन्य मौसमी प्रणाली बारे थप अध्ययन भइरहेको बताइएको छ। नेपाली कंग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए अब पार्टी विभाजनको डेलमा पुगेको बताउनु भएको छ। आज सामाजिक सञ्जालमा नेता खड्काले पार्टी विभाजनमा पुगेको तर त्यसलाई रोक्न अन्तिम प्रयास गरिरहेको बताउनु भएको छ। उहाँले लोकतन्त्रको इतिहास बोकेको पार्टी विभाजन हुँदा लोकतन्त्रमा दुष्प्रभाव पार्ने चिन्ता समेत व्यक्त गर्नु भएको छ। अदालतले मुद्दा विचाराधीन अवस्थामा राखिराखेकाले आफू महाधिवेशनको प्रक्रियामा सहभागी नभएको पनि उहाँले उल्लेख गर्नुभएको छ। कांग्रेसले यही असोज 16 19 गतेसम्म महाधिवेशन गर्दैछ भने असन्तुष्ट पक्षले आउँदो मंगिरमा महाधिवेशन गर्ने जनाएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजो 43 जिल्लाका 3,396 वडामा उडा अधिवेशन भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेकका अन्य 31 जिल्लामा आज उडा अधिवेशन हुँदैछ। शारदियाममा विश्वको 7,8,167 मिटर अग्लो धौलागिरी हिमाल आरोहण गर्ने टोली आधार शिविरमा पुग्न थालेका छन्। धौलागिरी हिमाल म्याग्दीको धौलागिरी गाउँपालिका 4 को भूगोलमा पर्छ। एचके समिट 7 समिट र 14 पिक्स ट्रेकिङ कम्पनी मार्फत आरोहणका लागि पर्वतारोहीहरूको टोली आधार शिविर पुगेका हुन्। आरोहण टोलीको समन्वय गर्नुभएका म्याग्दीका पर्यटन कर्मी इन्द्रसिंह शेरचनले हिजो शनिबारसम्म 30 विदेशी पर्वतारोही टोली आधार शिविर पुगेका जानकारी दिनुभयो। थप टोली आधार शिविर जाने तयारीमा रहेको उहाँको भनाइ छ। शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोहीहरू चुचुरोमा पुग्ने गर्छन्। आरोहण टोलीहरू पुग्न थालेपछि आधार शिविरमा चहलपहल समेत शुरू भएको छ। चालू वसन्तयाममा धौलागिरी आरोहणका लागि पर्यटन विभागबाट शुक्रबारसम्म 4 समूहका 10 महिला सहित 34 जनाले अनुमति लिएका छन्। गएको भदौ 10 गते रसुवाको भोटेकोसीमा बाढ़ी आएपछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ। जिल्ला प्रहरीकारले मुस्ताङको पर्यटकीय तथ्याङ्क अनुसार चालू वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या घटेको छ। कालीगण्डकी करिडोर बेनी जोमसम

बेनी जोमसन कोर्ला सड़क मार्ग बाढ़ी पहिरो र नदी कटानले साउनमा दर्जनौ पटक अवरूद्ध हुँदा समेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख्य रहे पनि रसुवाको बाढ़ीपछि मुस्ताङमा पर्यटक संख्या घटेको प्रहरीको तथ्याङ्क छ। तथ्याङ्क अनुसार चालू वर्षको साउनमा भन्दा भदौ महिनामा 29,274 पर्यटक घटेको देखाउँछ। यो अघिल्लो महिनाको भन्दा भदौमा 47.78% पर्यटक कम हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङ अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना प्रहरी चौकी घाँसाको पर्यटक आगमनको विवरण अनुसार चालू वर्षको

98735 99 98735 31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाड़ी चल्न थालेपछि चाप बढ़्यो, कुनै चमत्कार नभए अब कांग्रेस विभाजनको डिलमा पुगेको नेता खड्काको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सप्तरीको कटैयाबाट झण्डै 1400 किलो गाँजा सहित एकजना पक्राउ परेका छन्। गैराती पाउने 1 बजे सप्तरीको डाक्नेश्वरी नगरपालिका छ कटैया गाउँका भोला सदाको घर खानतलासी गरेर लाख औषध गाँजा सहित सदालाई पक्राउ गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। सदाले घरमा गाँजा लुकाएर राखेको विशेष सूचनाको आधारमा खानतलासी गर्दा 56 बोरामा प्याक गरिरहेको अवस्थामा झण्डै 1400 किलो गाँजा बरामद भएको हो। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 2100 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 3,05,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। कारोबार हुने अन्तिम दिन शुक्रबार सुनको भाव तोलामा 2600 रूपियाँले बढ़ेर 3,03,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव तोलामा 20 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,795 रूपियाँ पुगेको छ। शुक्रबार चाँदी तोलामा 150 रूपियाँले बढ़ेर तोलाको 4,775 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। बेलायत र इजरायलका वैज्ञानिकहरूले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन्। वैज्ञानिकहरूले यसलाई मानव शरीरको 49 औं रक्त समूह प्रणाली जामाका रूपमा मान्यता दिएका छन्। यो दुर्लभ रक्त समूह प्रणालीको पहिचान एक इजरायली महिला र उनका भाइको रगतमा भेटिएको दुर्लभ एन्टीबडीको अध्ययनबाट भएको साइन्स डेलीले जनाएको छ। वैज्ञानिकहरूका अनुसार F11RGA नामक प्रोटीन यसले निर्माण गर्छ। केही दुर्लभ व्यक्तिमा यो प्रोटीनसँग सम्बन्धित एन्टीजेन नहुने भएकाले सामान्य रगत चढ़ाउँदा शरीरले एन्टीबडी बनाएर चढ़ाइएको रगतका रातो रक्त कोशिकामाथि आक्रमण गर्न सक्छ। अनुसन्धानकर्ताहरूले F11R जीन र जाम प्रोटीनसँग सम्बन्धित अनुवांशिक परिवर्तनको विस्तृत अध्ययन गरेका छन्। यो एन्टीजेन अधिकांश मानिसका रातो रक्त कोशिका र प्लेटलेट्सको सतहमा पाइने खबरमा उल्लेख छ। वैज्ञानिकहरूका अनुसार नयाँ रक्त समूह प्रणालीको पहिचानपछि दुर्लभ रक्त समूह भएका बिरामी र सम्भावित रक्तदातालाई डीएनए परीक्षण मार्फत पहिचान गर्न सहज हुनेछ। यसले विशेष गरी दुर्लभ एन्टीबडी भएका बिरामीलाई उपयुक्त र सुरक्षित रगत तथा प्लेटलेट उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अब खेल खबर। जापानमा चलिरहेको भीषण एसियाली खेलकुद अन्तर्गत महिला कराते एकल काटा विधामा नेपालकी सानुमाया थिङ पराजित भएकी छिन्। तोयोहाशी जिम्नेसियममा बिहान भएको महिला एकल काटा विधाको अन्तिम स्वरूप प्रतिस्पर्धामा सानुमायालाई कोरियाकी चु हाउनले 5-0 पराजित गरेकी छन्। यस्तै उसो खेलाड़ी विजय सिंजारी मगरको प्रदर्शन पनि अपेक्षा अनुसार भएन। सोझै फाइनल भएको पुरूष चान क्वान विधामा मगर 1900 नम्बरमा रहेका छन्। 21 खेलाड़ी सहभागी यो विधामा मगरले मात्रै 2 खेलाड़ीलाई पछि पारेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको 212 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाड़ी चल्न थालेपछि चाप बढ़्यो। तत्कालका लागि वैकल्पिक व्यवस्था गरिए पनि दीर्घकालीन समाधान खोज्नुपर्ने। कुनै चमत्कार नभए अब कांग्रेस विभाजनको डिलमा पुगेको नेता खड्काको भनाई। 15 महाधिवेशन अन्तर्गत आज 31 जिल्लामा ओडा अधिवेशन हुँदै। धौलागिरी हिमाल आरोहणका लागि टोली आधार शिविरमा पुग्न थाले। रसुवा बाढेपछि मुस्ताङमा पर्यटक घटे। मानिसमा 49 औं रक्त समूह प्रणाली पत्ता लाग्यो। दुर्लभ एन्टीबडी भएका बिरामीलाई सुरक्षित रगत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा। र विश्व एसियन गेम्स अन्तर्गत करान्तिकी सानुमाया पराजित। उसुका विजय 19 औं स्थानमा। 212 बजेको नेपाल खबर सकियो। 203 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै

0: अरुण अरुण
1: 97.6 MHz
0: हरपल
1: तपाईसँगै
2: श्रोता महानुभावहरू निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरूणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद।

आदरणीय श्रोता मानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो रन। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमा उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: रेडियो अरुण टाइम चेक
3: इट्स 5 PM
4: अहिले अपराह्नको 5 बज्यो।

0: अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
0: विजय लिम्बू 5.1 कुशवा हाल मलेसिया,
1: सोनिल शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
0: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
1: सरस्वता पोखरेल सैनामैना नगरपालिका 6 बुटवल,
0: जीवन फावेन सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
1: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवासभा,
0: सूरज राई तुम्छा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
1: जुनी सम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिम भोजपुर हाल कुवेत,
0: अनिस टेम्बे लिम्बु सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
1: जुनिता चामलिङ राई फिदिङ नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत,
0: कृष्ण तामाङ 5 नगरपालिका 6 वाना हाल साउदी अरब,
1: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
0: साइली सुनिया कुलम मकालु गाउँपालिका 6 शङ्खुवासभा,
1: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
0: सपना तामाङ मोक्तान 5 नगरपालिका 7 वावन शङ्खुवासभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
0: विस्तल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवासभा हिमाल साउदी अरब,
1: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवासभा,
0: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवासभा हाल कतार,
1: सुनिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवासभा,
0: दिलसराई देउमाई नगरपालिका 1 इलाम,
1: र ठुङ्गाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवासभा।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक सांगीतिक लोक अभिवादन कार्यक्रम लोक चौतारीको पर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण लोक पारखी मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाईमा पनि सदाझै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। लेख बेसीको धन रेडियो अरू 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलैको लागि हाम्रो पात्रो नेपाली पात्रो अलिफिम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ।

अनि विशेष गरी रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुन्न सक्नुहुनेछ। आशा गर्छु तपाईँ यो समय हामीसँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र यो कार्यक्रम आउने गर्दछ हप्ताको छ दिन फरक बार अनि फरक बसाईको साथमा तपाईँसँग हामी जोडिने गर्छौं। विशेष गरी हामी आइतबारदेखि शुक्रबारसम्म छ दिन तपाईँसँग रहन्छौ अनि यो कार्यक्रमलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ, सो उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रममा जोडिनको निम्ति हाम्रो स्टुडियोको मोबाइल नम्बर 9840468823 नम्बर खुला भइसकेको छ। आज आइतबारको दिन के गर्छौं त भन्ने कुरा कति धेरै साथीहरूलाई त थाहा छ, जस्तो कार्यक्रम नियमित रूपमा सुन्दै आइरहनु भएको छ। केही साथीहरू नयाँ हुन सक्नुहुन्छ, आज पहिलोपटक कार्यक्रम सुन्ने अवसर मिलेको होला तपाईँलाई, होइन? यदि त्यसो हो र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने तपाईँले पनि कार्यक्रमको फर्म्याट अनुसार चाहिँ जोडिन सक्नुहुन्छ। आज भने चाहिँ विशेष गरी पूर्वेली भाका हामी सुन्नेछौँ तपाईँको आवाजबाट अनि तपाईँको लागि पनि मिठा मिठा पूर्वेली भाकाहरू सुनाउनेछौँ। आइतबारको दिनमा भने हामीले वाट्सएप कलबाट पनि तपाईँलाई जोड्छौँ, तर जो चाहिँ प्रवासमा हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ र अब वाट्सएपबाट जोडिन चाहनुहुन्छ, भाकोसारी गर्न चाहनुहुन्छ, कुनै पनि पूर्वेली भाका गुनगुनाउन चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुन्छ। अनि सँगै फेसबुक लाइभबाट सुन्ने साथीहरू, फेसबुक लाइभको कमेन्ट बक्स पनि तपाईँको निम्ति खुल्ला छ। कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, कसरी सुन्दै हुनुहुन्छ, त्यहाँबाट पनि सहभागिता जनाउनुहोस्। तपाईँलाई मैले फेसबुक लाइभको कमेन्ट बक्सबाट पनि समेट्ने कोसिस गर्नेछु भन्दै 9840468823 लाइन खुल्ला भइसकेको छ, फोन गर्दै रहनुहोस्। अहिले मैले कार्यक्रमको आरम्भ गर्न चाहन्छु यो निकै नै सुमधुर पूर्वेली भाकाबाट। यो भाका गाईघाट बजार दुई, यो मिठो भाका छ, तपाईँको निम्ति राख्छु। सुन्दै रहनुहोस् र फोन पनि डायल गर्दै रहनुहोस्।

0: हजुर, गायिका त बजार यो निकै नै मिठो भाका तपाईँको लागि कार्यक्रमको आरम्भमा राखे मैले। पक्कै पनि यो मिठो भाका सुनेर तपाईँले पनि भरपूर मात्रामा मनोरञ्जन लिनुभयो नै होला। र यो कार्यक्रममा फोन गर्नको लागि 9840 68 68 23 नम्बर खुला भइसकेको छ। आज पूर्वेली भाका सुन्ने अनि सुनाउने बसाई हो, तपाईँसँग भलाकुसारी नै गर्न चाहन्छु। यदि बेला साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट आउनु भएको छ, उहाँलाई म ढिला नगरिकन स्वागत गर्छु। नमस्ते हजुर। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ?
1: हेलो नमस्ते, नमस्कार।
0: नमस्ते नमस्ते, वरुणजी आउनुभयो, तपाईँ यात्रामा हुनुहुन्छ कि कसो? पानी परिया छ, म त पुरै गाडीमा हिँडिराख्नु भयो कि जस्तो लाग्यो है। अनि के छ अहिले के गर्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: कार्यक्रम त सुन्न त सुन्दैछ, यहाँ पानी परेर टिस्ट भएर अहिले त मैले म रेडियो अफ गरिदिएँ।
0: ए ला, ठिक छ ठिक छ, जोडिनु भयो, खुसी लागेको छ वरुणजी। आज पूर्वेली भाका सुन्ने सुनाउने बसाइ हो, हामी ढिला नगरिकन भाका तर्फै लाग्छौ नि त है।
1: हुन्छ, म पूर्वेली
0: हस् हुन्छ, नसुर गर्नुहोस्।
1: हुन्छ,

0: आहा, यो निकै नै मिठो आवाज तपाईँको मिठो भाग गाउनुभयो। बेसी गाईको घोट झन् मेरो झन् राम्रो पिपल पाते उठाइ हस्। तपाईँलाई धेरै धेरै धन्यवाद छ यो मिठो भागको निम्ति। अब साथीहरू सम्झिन सक्नुहुन्छ वरुणजी
1: अनि अहिले जो तपाईँले प्रोग्राम सुनेर बसिराख्नु भएको छ उहाँहरूलाई, अनि विशेष त मेरो प्रिय साथी आशिष लेन बस्ने बहिनी हिमालय प्रवीण निमा, हाम्रो ढकाई धर्मराज रोमन मुक्तान तामाङ सुबेली आकाश राई, अनि हाम्रो सरस्वता पोखरेल पनि सुन्दै हुनुहुन्छ होला, अनि सञ्चालित सुनिल शर्मिला, अनि हाम्रो सुनु सुन्ता सुन्ता सुनु सानो कमला लगायत धेरै साथी हुन्छ सबै सबैलाई अब बस्ने कि, त्यहाँदेखि हाम्रो कृष्ण तामाङलाई पनि है त बाई बाई।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो भोजपुरबाट वरुण सञ्चले राई, उहाँले आउँदा आउँदै एउटा मिठो भाका गाउनुभयो जुहारी। विशेष गरी उहाँले मिठो फुलवेली भाकाहरू गाउनुहुन्छ, आज पनि मिठो भाका सुनाउनुभयो। अब पालो तपाईँको हो, तपाईँ धेरै साथीलाई जोड्न चाहन्छु। अबको छ बजेसम्म तपाईँसँग नि रहन्छु, र जो प्रवासमा हुनुहुन्छ, प्रवासमा रहनुहुने साथीहरूले सुनिरहनु भएको छ भने र कार्यक्रममा सहभागिता गर्न चाहनुहुन्छ भने वाट्सएप नम्बर खुल्ला रहेको छ 9840868823। यति बेला साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट पाउनु भएको छ उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? चामलिङ निर्माला भोजपुरको किमालुङबाट बोल्दै हुनुहुन्छ। अनि के छ तपाईँको खबर, आराम हुनुहुन्छ? हजुर मलाई पनि एकदम ठिक छ है, आराम छ निर्मलाजी, सबै ठिकठाकै छौँ, सबै ठिकठाक छौँ, आराम छौँ, सन्चै छौँ होइन। अनि यो समय के गर्दै हुनुहुन्छ, कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन हाम्रो निर्मलाजीले?
2: अहिले भर्खरै हाम्रो गुरुले प्रतिभा राख्दै हुनुहुन्थ्यो, म पनि भर्खरै मेलोमा आएको हो कि, अनि त्यही भएर भर्खरै रेडियो अन गरेको, अनि वरुणले हाम्रो प्रतिभा राख्नुभयो
0: आशाबाट। भनेपछि आजको मेलो भ्याउनु भयो, के मेलो गर्दै हुनुहुन्छ, के काम गर्दै हुनुहुन्छ आज भोलि?
2: हाम्रोतिर त त्यही घुम्नु, गाउँ घरमा कहिल्यै काम बस्नु, तिमी कुटेरकुटहरू गर्नु, अलैँची बारी मुठा घाँसहरू काट्नु, त्यस्तै नै छ भन्नुपर्छ।
0: ए ल ठिक छ, अलैँची टिपन टापन चाहिँ सक्नु भयो? ए भनेपछि तपाईँकोतिर अलैँची चाहिँ हुन्न? ए भनेपछि भर्खर भर्खर चाहिँ त्यसमा लगानी गर्नु भएको छ, त्यसले चाहिँ उत्पादन दिने बेला भइसके छैन? ए ल ठिक छ ठिक छ, हुन्छ, जोडिनु भयो, खुसी लाग्यो निर्मलाजी। अब हामी ढिला नगरिकन तपाईँको आवाजबाट एउटा पूर्वेली भाका सुन्छौँ।
2: हुन्छ, त्यति धेरै काम
0: गर्दैन, थाहा भएन, म फेरि ल सुरु गरिहाल्नुहोस्।

0: 妈呀，
1: हस् हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ यो मिठो भाकाको लागि। अब साथीहरू सम्झिनुहोस् न,
0: साथी सम्झाउनु हुँदाखेरि तपाईँ अनि अरू मिसन मिटाएको लागि पनि बन्दै गीत सुनाउँदै सम्झाउँछु। अनि यही छ मेरो छोरी मनिषा शेर्पाको लागि, मेरो केही साथीहरू

0: वार्तालाई सानो कमला भन्नुभयो अनि त्यस पछाडिबाट हामी शान्ति लिम्बूलाई पनि धेरै सम्झिन्छु अनि त्यस पछाडि दिनुष तामिङलाई हुनुहुन्छ अनि भावना मगरलाई पनि धेरै सम्झन्छु सुनिल शेर्पा हुनुहुन्छ अब नम्रता शेर्पा हाम्रो दिदीतिर हुनुहुन्छ नम्रतालाई पनि अब धेरै नै सम्झिन्छु नम्रता भन्न चाहन्छु साथीहरू त अब धेरै नै हुनुहुन्छ जो जति साथीहरूले प्रोग्राम सुन्नु भएको छ छैन सबै साथीहरूको लागि अनि त्यसरी बहिनी रिमा खामी जो जति साथीले प्रोग्राम सुन्नु भएको छ छैन मन कुमारी कान्ति पनि रामीलाई पढौँ जो जति प्रोग्राम सुन्नु भएको छ सबै
1: नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो उहाँले धेरै भन्दा पनि धेरै साथीहरूको नाम लिँदै व्यवसायबाट सोध्नु भएको छ पालो तपाईँको हो तपाईँ धेरै साथीहरूलाई जोड्ने कोसिसमा छु र वाट्सएपबाट पनि प्रवासी मनहरूलाई जोड्न चाहिँ हामी चाहन्छौ यति बेला साथी हुनुहुन्छ वाट्सएपबाट जोडिनु भएको छ कहाँबाट आउनु भयो उहाँलाई म स्वागत गर्छु नमस्कार हजुर हजुर लोक साङ्गीतिक अभिवादन सेवाहरूको बोल्दै हुनुहुन्छ कुन ठाउँबाट मलेसियाबाट लिम्बु विजय भन्ने मान्छे आउँदै हुनुहुन्छ अनि के छ यहाँको खबर आराम हुनुहुन्छ विजयजी
2: एकदम आरामै छु रुमतिर बसाइ छ प्रोग्राम सुन्दै बसिरहेको छु फेसबुक लाइभबाट भन्दै
1: भनेपछि आज रुमतिरै हुनुहुन्छ आज तपाईँको छुट्टी हो ठिक छ खुसी लाग्यो जोडिनु भएको छ अनि कार्यक्रम पनि सुन्दै हुनुहुँदो रहेछ खुसी लाग्यो जोडिनु भएको छ आज हामीले पूर्वेली भाकाहरू सुनिरहेका छौँ तपाईँको आवाजबाट पनि एउटा भाका सुनौ न है हुन्छ ल जति सक्नुहुन्छ त्यति गाउन सक्नुहुन्छ ल हुन्छ कोसिस गर्नु
2: माथि है पर्यो त्यो शक्ति छुम्छ चल बिचौ मरू

0: यति नै भन्नु पर्यो
1: हुन्छ आएन आउँदिन भन्नुभयो तर पनि मिठो भाका गाउनु भयो यहाँले तपाईँलाई धेरै धेरै धन्यवाद छ यो मिठो भाकाको निम्ति अब साथीहरू सम्झिनुहोस् अनि हामी छुट्टिन्छौ
0: हुन्छ साथीहरू सम्झिनु पर्दा त अब धेरै लामो समयपछि लोकसहकारी कार्यक्रममा फोन लाग्नु सफल भएको छ सर्वप्रथम त रेडियो अरुण लगायत अब रमा मिसले नै विशेष सम्झना बज्ने गीतमा मारी
1: गर्नु होला हस् धन्यवाद छ हस् नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई मलेसियाबाट लिम्बू विजयाले फोन गर्नुभयो उहाँसँग म छुटे पालो तपाईँको हो तपाईँ पनि हामीलाई सुनिरहनु भएको छ भने फोन गर्न सक्नुहुन्छ सिधा सम्पर्क गर्नुहोस् नेपालभित्रै रहनुहुने साथीहरूले र प्रवासमा रहनुहुने साथीहरूले वाट्सएप मार्फत सहभागिता जनाउन सक्नुहुन्छ यति बेला वाट्सएपबाटै अर्को साथीको आगमन भएको छ स्वागत गर्छु नमस्ते हजुर हजुर दर्शन नमस्कार को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट मिलन कार्की हाल दुबई भन्नुभयो तपाईँको नेपाल घर तेह्रथुम भन्नुभयो है ए ला ठिक छ खुसी लाग्यो अनि के छ त यहाँको खबर आराम हुनुहुन्छ
2: एकदम आराम कुशल मनी अहिलेसम्म चाहिँ बाँच्छ यसको दुःख सुख चलिरहेछ अब सन्डे छुट्टीको दिन यस्तै आराम गर्ने त्यही छ
1: ल सधैँभरि आराम कुशल रहनुहोस् यस्तै खबर सुन्न पाऊ खुसी लागेको छ आज हामी मिलनजीको आवाजबाट पनि एउटा पूर्वेली भाका सुन्छौ नि है ल सुरु गर्नुहोस् ल 3 2 1 सुरु

0: हस् हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ। छुट्टो मिठो भाका गुनगुनाउने कोसिस गर्नुभयो मिलनजी। अब साथीहरू सम्झिनुहोस् न, अनि हामी छुट्टिन्छौ।
1: मेरो नाम सुनेर बस्नु सम्पूर्णलाई सम्झना भन्न चाहन्छु। विशेष गरेर एकजना साथीहरूको नाम दिनु पर्दाखेरि सन्ता सनिता सेठ, जिदेन कार्की, धमन कार्की लगायत मेरो नाम सुपरचित परिचित सम्पूर्णलाई भन्दै अझै दिदी गरेको छु। तिमीको हस्त नमस्ते।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो मिलन कार्की, नेपाल घर तिरथुम। हाल हामीलाई दुवैबाट फोन गर्नुभयो र छुटिनु भएको छ। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ, सँगै फेसबुक लाइभबाट पनि धेरै साथीहरूले सुनिरहनु भएको छ, कमेन्ट बक्सबाट सहभागिता जनाइरहनु भएको छ। अम्बिका मगरले हेलो गुड आफ्टरनुन नाना, सेवा सुन्दैछु, सन्तै हुनुहुन्छ भन्नुभएको छ, एकदमै सम्झिन्छु। अनि हजुरको खाजा भयो कि नै भन्नुभएको छ, खाना भइसक्यो। इट्स मी अम्बिका मगर फ्रम उदयपुर, राइट नाउ यूएई। प्रोग्राम सुन्दैछु, सबैलाई सम्झेको छु भन्नुभएको छ। हस् अम्बिकाजी, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। विजय मादेन हुनुहुन्छ, विजयजीले लोकप्रिय कार्यक्रम लोक चौतारी प्रोग्रामलाई माया साथ सपोर्ट गरिदिनुहोला है सबैजनालाई, मिस यू भनेर लेख्नु भएको छ। विजयजीलाई विशेष धन्यवाद छ। त्यसै गरेर नानु प्रीति हुनुहुन्छ, हेलो हाई गुड आफ्टरनुन है हजुरमा, म चाहिँ धनकुटाबाट नानु प्रीति लिम्बू हो, सबैलाई सम्झेको छु भनेर लेख्नु भएको छ। त्यसै गरेर राजविरही काइला हुनुहुन्छ, लोकअभिवादन नमस्कार रमा सिस्टर, म इटहरी घरबै हाल मलेसियाबाट, सबैमा मिठो सम्झना छ भनेर लेख्नु भएको छ। मुस्कान सुमिन कला बराइली हुनुहुन्छ, उहाँले पनि सबैलाई सम्झिनु भएको छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को साथी हुनुहुन्छ लक्ष्मण मगर, मगरजीले लेख्नुहुन्छ हेलो नमस्कार हजुर रमा, मिस के छ खबर, म चाहिँ तिनजुरी मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाखे बास्तै धनकुटा हाल मलेसियाबाट सुन्दैछु, सबैलाई सम्झना गरे है भन्नुहुन्छ। हस्त तपाईँलाई पनि विशेष धन्यवाद भन्दै म फोन कल तर्फ लाग्छु। यति बेला साथी लाइनमा हुनुहुन्छ, नमस्कार हजुर।
2: नमस्कार,
0: को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? सुनिता कुलुङ बोल्दै हुनुहुन्छ, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ सुनिताजी? हजुर मलाई पनि एकदम ठिक छ, आराम छु, सन्चै छु है। अनि यहाँले कार्यक्रम सुनिरहनु भएको छ नि होइन?
2: मैले अघि सुरुवात सुनाएको सुनेको थिएँ, अहिले रिकर्ड ट्राई गर्दैछु, सुन्न पाएको छैन भनौँ न।
0: ए अहिले चाहिँ सुन्न पाउनु भएको छैन, कल पनि ट्राई गर्नु पर्यो नि त होइन? र ठिक छ, आउनुभयो, खुसी लाग्यो। आज पूर्वेली भाका सुन्ने सुनाउने बसाई, तपाईँको आवाजबाट पनि एउटा पूर्वेली भाका सुन्छौँ, सुरु गर्नुहोस्।
2: थोरै गाउँतिर आउन चाहिँ आउँदैन।
0: हुन्छ ल, सुरु गर्नुहोस् न।
2: हुन्छ।

0: घामै चाहिँले नमर्नु नबाँच्न बारेमा अहिले हाँस्ने हाल धेरै धेरै धन्यवाद छ। अब भने साथी सम्झिनु सुनिताजी अनि हामी छोडिन्छौ। थ्याङ्क यू सो मच, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ।
1: अनि साथी धेरै हुनुहुन्छ जुन चाहिँ महादेवी सुनेर बस्ने सम्पूर्णलाई पत्नी भएको सुन्दै गएर नमस्ते सुझाइ।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्छ सुनिताजी, हामीलाई फोन गर्नुभयो र उहाँसँग म सुनिसकेकी छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँ धेरै साथीहरूलाई जोड्ने जमर्को गरिरहेकी छु। अबको छ बजीसम्म तपाईँसँग रहन्छु। नेपालमा रहनुहुने साथीहरूले सिधा सम्पर्क गर्नुहोस् र प्रवासमा रहनुहुने साथीहरूले वाट्सएपबाट सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला साथी हुनुहुन्छ वाट्सएपबाट आगमन भएको छ, कहाँबाट गर्नुहुन्छ स्वागत गर्छु। नमस्कार हजुर। हजुर नमस्कार, लोक अभिवादन को बोल्दै हुनुहुन्छ? हजुरको शुभ नाम हजुरकै मुखारा बिन्दुबाट सुनाऊ है त। मलेसियाबाट राज्य आउनुभयो के छ हजुर, आराम हुनुहुन्छ नि? हुन्छ, खुसी लाग्यो जोडिनु भएको छ। अनि के छ त्यताको मौसम कस्तो छ अहिले? त के छ आज त तपाईँको ड्युटी पनि छैन होला होइन?
2: हजुर आज ड्युटी छैन, जस पानी परेर एकदम अब दिनै पनि पानी पर्दैछ।
0: ठिक छ ठिक छ, हुन्छ। अब हामी ढिला नगरिकन भाका नै सुन्छौँ। आज सबै साथीहरूले भाका सुनाइरहनु भएको छ। अब तपाईँको आवाजबाट पनि हामी एउटा पूर्वेली भाका सुन्छौँ है त।
2: हुन्छ
0: लसुर गर्नुहोस् न।

0: यो जगनी लक्षमालाई गाउँकै माया गाउँकै तिर्यो गाउँकै माया गाउँकै तिर्यो साउने बेला फुलेर पनि खेतै बोलायो कि खेतै खेतै बोलायो कि लैलै खेतै बोलायो कि नुनको भरि बोकेर
1: निकै मजाले गुनगुनाउनु भयो होइन, अझै पनि सुन्न मन थियो किनभने मिठो आवाज थियो तपाईँको, मिठो भाग गाउँदै हुनुहुन्थ्यो। ठिक छ, थोरै भुलिनु भयो तर पनि मिठो गाउनु भयो, यहाँलाई विशेष धन्यवाद छ यो मिठो भागको निम्ति। अब पनि साथीहरू सम्झिनुहोस् न, त्यही हो अब कहिले काहीँ त्यस्तै भइहाल्छ होइन, तर पनि मिठो गाउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। हुन्छ अब साथी सम्झिनुहोस् न।
0: हुन्छ अब साथीहरू सुन्नु भएको सबैभन्दा पहिला त लगायत हाम्रो रेडियोहरू पऱ्यो होला नि त, अब कतै घटा सुनाइदिनु होला भन्न चाहन्छु। अनि त्यसै गरी अब साथीहरू सम्झिनु पर्दा हाम्रो लिम्बू देशहरू हुन्छ, त्यस गरी अस्मिता चुलदासी कामदार हुनुहुन्छ, हाम्रो परम चन्द्रलाई पनि धेरै धेरै सम्झना भन्न चाहन्छु। अनि त्यस गरी राजघरी मगर हुन्छ, सिकल सरिना हुन्छ, कृष्ण तामाङ गरौँ, अनि सानमा शेर्पा हुनुहुन्छ, सुनिल शेर्पा, सुनिता चामलिङ हुन्छ, त्यसै गरी सुनिता तिमी हुन्छ, सुरज दाई हुन्छ, शिक्षा राई, अनि सरु छेत्री हुन्छ, सुकुता नाथिनी हुनुहुन्छ, अनिता घालिना चामलिङ, दुवान थापेन हुनुहुन्छ, मिडिया प्रेमी निमु शेर्पा, सपना तामाङ हुनुहुन्छ, मुक्तान हुन्छ, त्यसै गरी सन्तोष काफले, हाम्रो सुजन थापा लगायत के पनि मलाई राज गिराई कहाँलाई भनेको हुन्छ, अनि हाम्रो गीता पराजीलाई पनि एकदम धेरै धेरै सम्झना भन्दै चाहिँ बाबा नमस्ते।
1: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो राज विरही काइँदा, हामीलाई फोन गर्नुभयो मलेसियाबाट, मिठो पूर्वेली भाका मजाले गुनगुनाउँदै व्यवसायबाट सुनिनु भएको छ। अब पालो तपाईँको हो, तपाईँ धेरै साथीहरूलाई जोडिसके मैले मिठो भाका पनि सुनाउनुहुन्छ। फेसबुक लाइभ मार्फत रिमा थामीले सुनिरहनु भएको छ, मेनुका गुङबा तामाङले पनि हामीलाई सुन्दै हुनुहुन्छ, अनि सुरज राई तुम्छा हुनुहुन्छ, सुरजजीले पनि हेलो हजुर सेवा, म सुरज राई तुम्छा, भोसुर घरमै हाल मलेसियाबाट हो सुन्दैछ कार्यक्रम भन्नुभएको छ, अहिलेको समयमा ड्युटी जाँदैछु भन्नुभयो। ओके ल, धेरै धेरै धन्यवाद छ। प्राय शुक्र यो आइतबार धेरै साथीहरूको विदा हुँदो रहेछ, सुरजी चाहिँ ड्युटी नै जाँदै हुनुहुँदो रहेछ है। आमा शेर्पाले पनि सबैलाई सम्झिनु भएको छ, जिना जनम राई हुनुहुन्छ, जिनाजीले पनि भोसुरबाट बस्ने गीत सबैलाई सुनाउँदै सम्झेको छु भन्नुभएको छ, सुनिता कुलुङले पनि सुनिरहनु भएको छ, धेरै साथीहरू हुनुहुन्छ फेसबुक लाइभबाट जोडेर सुनिरहनु भएको छ, जुनिता चामिङले सबैलाई सम्झिनु भयो, कृष्ण तामाङले पनि सबैलाई सम्झना गर्नु भएको छ, सुनि भुजेल हुनुहुन्छ सुन्दैछु है म पनि अडियो लाइभ मार्फत भन्नुभएको छ, त्यसै गरेर सुरेन्द्र बानिया हुनुहुन्छ, सुरेन्द्र जी हुनुहुन्छ उहाँले नेपालगंज बाँके हाल चाहिँ भरतपुर चितवनको मिलनचोकदेखि कार्यक्रम सुनिरहेको छु, सबै मित्रमा मिठो सम्झना छ भन्नुभएको छ। हुन्छ सुरेन्द्र बानिया, तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु, र अब पनि कार्यक्रममा तपाईँको निम्ति अर्को एउटा मिठो भाग राख्न चाहन्छु, यो भाग पश्चात फेरि पनि तपाईँसँग नै भलाखुसारी गर्नको निम्ति फर्केर आउने नै छु, अहिले भने शम्भु राई र सत्यकला राईले गाउनुभएको आलो दम्चना भाग सुन्दै रहनुहोस्।

0: हजुर, यो निकै नै मिठो बाटो बस्छ। तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। शम्भु राई अनि सत्यकला राईको आवाजमा सजिएको यो निकै नै मिठो लोकप्रिय भाका तपाईँको निम्ति मैले प्रस्तुत गरी कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई सुनिरहनु भएको छ। पाला तपाईँको हो। हप्ताको छ दिन तपाईँसँग जोडिँदै गर्दा फरक बार फरक बसाईको साथमा तपाईँसँग रहँदै आएका छौं। आज आइतबार बसाई पूर्वेली भाका सुन्ने अनि सुनाउने बसाई सँगै प्रवासमा रहनुहुने साथीहरूलाई पनि वाट्सएपबाट हामीले जोडिरहेका छौं। यति बेला म फोन कलतर्फ लाग्छु। साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को आउनु भएको छ? स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो, नमस्कार।
0: नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? ओखलढुङ्गाबाट सोनिम शेर्पाको आगमन के छ? यहाँको खबर सन्चै हुनुहुन्छ सोनिमजी?
1: मेरो खबर सबै ठिकै छ, सन्चै छु। पानी परिरहेको छ, त्यस्तै छ, दिसो दिसो भइरहेको छ। तपाईँको के छ
0: गर्यो? मेरो पनि एकदम ठिक छ, आराम छु, सन्चै छु। भनेपछि ओखलढुङ्गामा पानी परिरहेको छ, मौसम चिसो छ है? हाम्रोतिर त आज त एकदमै मजाले घाम लाग्यो होइन, पानी चाहिँ परेन, मजाले घाम लाग्यो, मौसम एकदमै ठिक छ अहिले भनेको झनै राम्रो छ। अनि यहाँले कार्यक्रम त पक्कै पनि सुन्दै हुनुहुन्छ होला होइन? ए ला, ठिक छ ठिक छ, हुन्छ, खुसी लाग्यो। अब हामी ढिला नगरिकन भाका तर्फै लाग्छौ। आज कुन भाका लिएर आउनुभयो हाम्रो लागि?
1: हुन्छ, म थोरै ट्राई गर्छु ल।
0: हुन्छ ल, सुरु गर्नुहोस्।
1: हुन्छ,

0: ए
1: लाचिक छ, आफ्नो चाहिँ एकदमै बढी ख्याल गर्नुपर्छ। काम भन्ने कुरो त पछि पछि गर्दा पनि हुन्छ नि माझी, स्वास्थ्यको एकदमै ख्याल गर्नु होला भन्न चाहे। अनि आज कार्यक्रम चाहिँ सुन्न पाउनु भएको छ कि छैन, कामतिर हुनुहुँदो रहेछ? ए लाचिक छ, उसो भए अब तपाईँले गाएको पनि हामीले सुन्नु पर्यो नि त। हुन्छ, सुरु गर्नुहोस् त।
0: दुई चार वचन बोलौ कि कान्छु त्यो मन दिनलाई, तिमीलाई भनिन्छ।

0: हजुर हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ यो मिठो भाकाको लागि। अब साथी सम्झिनुहोस् निमाजी,
1: हजुरको लागि अनि आज जन्मदिन मनाउनु नाना मनिकालाई जन्मको धेरै धेरै शुभकामना, भोलि रोजीको जन्मदिन छ, अग्रिम शुभकामना सबैलाई सम्झना बस्ने गीत अनि बाँकी कल्चर बाई
0: हस् नमस्ते बाई बाई। साथी निमा शेर्पा काठमाडौँबाट आउनुभयो, उहाँसँग म छुटे। अब समयले पनि नेटो काट्नै लागिसक्यो। अन्त्यमा एकजना साथी वाट्सएपबाट जोडिनु भएको छ, कामाटोको हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार हजुर, हेलो, नमस्ते नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? राई पिके राई मोरङकेराबारी घर हाल मलेसियाबाट आउँदै हुनुहुन्छ, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ पिकेजी? ड्युटी सकेर आउनुभयो र बस्नु भएको छ। यो खास मलेसियामा रहनुहुने केही साथीहरूले चाहिँ आइतबार छुट्टी हुन्छ भन्नुहुन्छ, केही साथीहरूको चाहिँ अब ड्युटीतिरै छु भन्नुहुन्छ। खास त्यहाँ चाहिँ अब कम्पनी अनुसार फरक फरक हुने हो कि, या त आइतबार पुरै फरक पुरै छुट्टी हुने ओटी गर्नुहुन्छ कि कसो हो भन्नुहोस् त?
1: म त सेक्रेटरीमा हो, हाम्रो त हाम्रो त छुट्टी हुँदैन, हाम्रो त दिनमा 12 घन्टा महिनामा त्यसै दिन गर्नुपर्छ सेक्रेटरी, कम्पनी लाइनमा भनेको चाहिँ सन्डे सन्डे छुट्टी हुन्छ
0: भन्नुपर्छ। ल ठिक छ, हुन्छ, आउनुभयो, खुसी लागेको छ पिकेजी, समय छोटो छ, एउटा भाग सुनिहाल्छौ नि त हामी।
1: हुन्छ, अब खासै अब गाउनु त त्यति साह्रो आउँदैन, र पनि अब कार्यक्रम पनि फर चाहिँ अब छोटो मिठो भए पनि गाएर
0: हुन्छ, ल सुरु गर्नुहोस्।
1: कर्तहीले हो चाहिँदैन सम्पत्ति दिला, हो चाहिँदैन

0: तपाईँलाई धेरै धेरै धन्यवाद। मिठो मिठो भाका पुरानो भाका मजाले गाउनु भयो। अब साथीहरू सम्झिन छोटो मिठो समय थोरै छ।
1: भोजपुरतिर हुन्छ अमिता प्रेम डान्स भन्नु दुर्गा कटल उमेश सामलिङ राजले म बस्नु पर्छ गुरुङ लगायत मेरो नामसँग पछि साथीहरूलाई
0: नमस्ते बाई बाई। साथी हुनुहुन्थ्यो राई पिके राई मोरङ केराबारी घर हाल चाहिँ हामीले प्रवास मलेसियाबाट फोन गर्नुभयो। अब पनि थप साथीहरूलाई लिन सक्दिन, समयले नेटवर्क काट्नै लागिसकेको छ। यति बेला डेनिस मादिहाङ देवानले पनि हामीलाई बिर्तामर झापाको मित्र हाल रोमानियाबाट सुनिरहनु भएको छ। बसन्त राई हुनुहुन्छ, बसन्तजीले कतारबाट सुन्दै हुनुहुन्छ, उहाँको घर भोजपुरको दोभा नै हो, सबैलाई सम्झना गर्नु भएको छ। सागर गिरी हुनुहुन्छ, सागरजीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ झापाबाट, सबैलाई सम्झिनु भएको छ। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ हामीलाई अश्मी सोताङले पनि सुन्दै हुनुहुन्छ, सुजता घिमिरेले पनि दर्शन नमस्कार दिदी हजुर म सुजता घिमिरे चैनपुरबाट कार्यक्रम सुन्दैछु भन्नु भएको छ। विष्णु कुमार तामाङ हुनुहुन्छ माधीबाट कार्यक्रम सुनिरहनु भएको छ, धेरै खुसी लागेको छ।

विवान हुनुहुन्छ, उहाँले पनि आई मिस यू अल भन्नुभयो। जय कोलुङले नमस्कार सेवा, हजुर म पनि छँदैछु मलेसियाबाट। घर मेरो सिलिचुङ, गाउँपालिका दुई बाला हो, सबैमा मिठो माया सम्झना है भन्नुभयो। संगीता गोङबाले पनि सबैलाई सम्झिनु भएको छ। भावना चामलिङले पनि मोरङबाट कार्यक्रम सुनिरहनु भएको छ। गीता पराजुली घिमिरी हुनुहुन्छ, उहाँले पनि शङ्खुवासभाबाट कार्यक्रम सुन्दै सबैलाई न्यानो माया सुमधुर सम्झना है भन्नुभएको छ। अनि त्यसै गरेर लक्ष्मण माइला नासिरिङ फेसबुक आइडी भएको साथीले नमस्ते भन्नुभयो। लौ नमस्ते है तपाईँलाई पनि। अर्को साथी शुक्रराज रसाई निर्दोष हुनुहुन्छ, पाँच थर हिलिहाङ साथ घर भई हाल फिल्म चार्टबाट कार्यक्रम सुनिरहनु भएको छ। शीतल पवन तामाङले पनि हेलो नमस्ते नाना भन्नुभएको छ, नमस्ते है। अनि त्यसै गरेर सम्झना रोमाङसाले पनि सुनिरहनु भएको छ। रञ्जना बाहिङ राईले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ मकालुबाट। त्यसै गरेर सुरेश राणा मगरले सबैलाई सम्झे भन्नुभएको छ। त्यसै गरेर सानुमाया शेर्पा हुनुहुन्छ, सानुमायाजीले पनि पाँच खबनको मित्र हालको वेदबाट सुनिरहनु भएको छ। राई दिवुच सनिसा उहाँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। लगायत धेरै धेरै साथीहरूका सम्झना सन्देशहरू प्राप्त छन् कमेन्ट बक्सबाट। समयले नेटो काटिसकेको छ, सबै सबै साथीहरूलाई एकमुष्टमा विशेष धन्यवाद भन्न चाहन्छु। समय अभावको कारणले तपाईँलाई मैले सबै साथीहरूको चाहिँ कमेन्ट बक्समा प्राप्त मेसेजहरूलाई लिन सकिन। आजको कार्यक्रमलाई केही साथीहरूले शेयर गरेर साथ दिनुभएको छ। रिमा थामीले पनि माया गरेर शेयर गर्नुभएको छ। राजबिरही काइलाले पनि कार्यक्रमलाई शेयर गर्नुभयो। त्यसै गरेर सुनिता कुलुङले आज धेरै भन्दा पनि धेरै ग्रुपहरूमा शेयर गरेर साथ दिनुभएको छ, विशेष धन्यवाद छ। लिम्बु विजयले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ, यहाँलाई विशेष धन्यवाद भन्दै। अनि विजय मादेन सम्भवतः उहाँकै दुईटा आइडी हुन सक्छ जस्तो लागेको छ। लिम्बु विजयजीले धेरै शेयर गर्नुभएको छ धेरैवटा ग्रुपमा, यहाँलाई पनि विशेष धन्यवाद छ। अनि यतिजेलसम्म हामीलाई सुनेर साथ दिने, कार्यक्रममा सहभागिता जनाउने, फोन गर्ने, फोन प्रयास गर्ने, सँगै आजको मात्रै नभएर यो कार्यक्रमलाई चाहिँ प्रायोजन गरेर हामीसँग सहकारीमा जोडिने सम्पूर्ण लोकपारखी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा यो सुमधुर भाका तपाईँको निम्ति छोड्दै जान्छु। हस्त नमस्कार, शुभ सन्ध्या।

0: गहिराईसम्मको सावधानी अपनाउन विज्ञको सुझाव।
1: मध्यपहाड र तराईतिर केन्द्रित हुन्छ यो। फलबाडी आउने ठाउँहरू, पहिरो झर्ने ठाउँहरू, यात्राहरूमा चाहिँ अलिक बढी सावधान आवश्यक छ।
2: भोटेपछि बाढीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। खोज उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई राष्ट्रपाको निर्देशन।
0: विद्यालय शिक्षाको नयाँ पाठ्यक्रममा नैतिक शिक्षा, जलवायु जोखिमदेखि एआईसम्मका विषय समेतमा सुझाव। समय अनुसार शिक्षण विधि र मूल्याङ्कनमा समावेशिता अपनाउनु पर्ने।
2: अमेरिकालाई इरानसँगको युद्ध महँगो बन्दै अहिलेसम्म 66.74 खर्ब रूपियाँ भन्दा धेरै खर्च।
0: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई हरायो। महिला क्रिकेटमा स्वर्ण पदकका लागि भारत र श्रीलंका खेल्ने।
3: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 01 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। मौसमविदहरूले आउँदो 8 गते बिहिबारदेखि 5 दिनसम्म अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन सुझाव दिएका छन्। बंगालको खाड़ी र अण्डमान सागर आसपास विकसित भइरहेको निम्नचापीय प्रणालीका कारण मौसमविदले नेपालमा पनि अत्यधिक वर्षाको चेतावनी दिएका हुन्। मनसूनले हावा र पश्चिमी वायुको टकरावले गर्दा यसपटकको मौसमी अवस्था गम्भीर बन्न सक्ने विज्ञहरूको अनुमान छ। पानी पार्ने प्रणालीको मार्ग र गति स्पष्ट भइ नसकेको भए पनि ठूलो पानीको सम्भावना अत्यधिक जल तथा मौसम विश्लेषक नमिन्द्र दाहालले बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार कतिपय ठाउँमा 400 देखि 741 मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ। यो भनेको धेरै क्षति पुर्याउन सक्ने अवस्था हो। भारतको उत्तर पश्चिमबाट आउने सुखा हावाले यो प्रणालीलाई नेपालतर्फ धकेल्ने हुँदा पूर्वदेखि पश्चिमसम्मै लगातार र झरीको रूपमा पानी पर्ने जोखिम देखिएको छ। नेपालमा विशेष गरी असोज 10 गते यसको प्रभाव सबैभन्दा बढ़ी देखिने विज्ञहरूले औंलाएका छन्। जल तथा मौसम विज्ञान विभागले पनि केही बेर अगाडि सूचना निकालेर प्रणालीको असर नेपालमा पर्ने तर कति पर्छ भन्ने अहिले टुंगो नभएको बताएको छ। महाशाखाका अनुसार थप अध्ययन भइरहेको छ भने अहिले नै कति पानी कहाँ पर्छ भन्ने यकिन गर्न भनिसकिएको छैन। महाशाखाले निकालेको सूचना अनुसार छिट्टै नै यसबारेमा थप जानकारीहरू दिइनेछ। विगत केही वर्ष यता असोजमा पानी परेकाले ठूलो जनधनको क्षति गरेको इतिहास छ। त्यसैले असोज 8 देखि 12 गतेसम्म अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र पाकेको धान बाली जोगाउन किसानहरूलाई उच्च सतर्कता अपनाउन मौसमविदहरूले अपील गरेका छन्। आम नागरिकलाई नआतिन तर हदैसम्मको सावधानी अपनाउन उनीहरूको सुझाव छ। साथी हृदय रिमालले जल तथा मौसम विश्लेषक नमिन्द्र दाहालसँग आउँदो बिहिबारदेखि प्रवेश गर्न लागेको मौसमी प्रणालीको प्रभाव र यसका लागि अपनाउनु पर्ने सावधानी बारे कुराकानी गर्नुभएको छ।
1: जुन बंगालको खाडीमा नयाँ चक्रवात उठिरहेछ यस्तो समयमा उठिरहन्छ कि पश्चिम उत्तरतिर आउँदै गर्दाखेरि नेपालकोलाई प्रभावित पार्दैछ त्यो भनेको मतलब यसको केन्द्रमै पर्छ भन्ने त होइन तर त्यसको साइडमै पनि पर्छ नेपाल वर्षा धेरै हुने सम्भावना छ
7: यस्तो खालको प्रणालीको विगत कस्तो छ हामीसँग अनुभव अथवा यो सामान्यतया आउने जाने तर यसको अब जोखिम चाहिँ रहन्छ भन्ने हिसाबले मात्रै बुझ्ने कि
1: नियमित घटनाभित्रै पर्छ तर नियमित घटनामा पनि अब कुनै अलिक ठुलो घटना भन्ने हुन्छ अब यो ठुलोभित्र पर्छ कि त्यसभित्र अलिक बढी प्रभाव छोडेर जाने घटना हो यो
7: अब हामीले भर्खरै एउटा विनाशकारी ठुलो बाढी भएको अवस्था छ त्यहाँ प्रभावितहरू पनि बसिराख्नु भएको छ होल्डिङ सेन्टरमा यही समयमा यदि यो वर्षा भयो भने यो कुन क्षेत्रमा बढी हुने सम्भावना देखिन्छ
1: अहिलेको यसको हेर्दाखेरि अब विभिन्न मोडलहरूले विभिन्न खालका परिदृश्यहरू अगाडि ल्याउँछन् होइन तर समग्रमा पूर्वदेखि पश्चिमसम्म नै यसको असर पर्ने देखिन्छ दक्षिण केन्द्रित छ यो पहाडतिर धेरै मास्टरसम्म जाँदैन पहाडमा धेरै ठुलो पानी पर्ने भन्दा पनि अलिकति मध्य पहाड र तराईतिर केन्द्रित हुन्छ यो धेरै त तराई चुरे मावर आसपासमा धेरै केन्द्रित हुने गर्छ देखिन्छ अनि अर्को चाहिँ अब यसको प्रगति अगाडिको बाटोबाट थाहा हुन्छ कुनैले चाहिँ यो पश्चिममा अलिक धेरै पानी पार्न देखाइरहेछ कुनैले मध्य भागमा कुनैले पूर्व भागमा अब कुन सहयोग भन्नको लागि चाहिँ हामीले औसत रूपबाटै हेर्ने गरेका छौँ औसत हेर्दाखेरि जस्तो नेपालको लुम्बिनी क्षेत्र प्रदेशहरूमा चाहिँ जताबाट होइन पानी धेरै नै पर्छ भन्ने छ कुन गतिमा हिँड्छ भन्नेले पानी कस्तो असर पार्ने हुन्छ जस्तो अलि बिस्तारै हिँड्यो भने धेरै दिनसम्म पानी परिरहने हुन्छ झरी वर्षाको कुरा भयो छिटो गतिमा बढ्यो भने पानी एकदम धेरै पार्ने तर छिटो बिदा हुन्छ अब त्यो छिटो गतिमा बढेकोले चाहिँ धेरै क्षति गर्छ बिस्तारै धेरै दिन वर्षा गरायो भने त्यो वर्षा भइसक्दाखेरि पानी पनि बढ्दै जान्छ त्यो अलिक स्थिर हुन्छ अब यसको गति चाहिँ अलि नजिकबाट निहाल्ने प्रयास भइरहेछ साह्रै स्पष्ट भएको छैन भोलि पछिसम्म यसको स्पष्टता आउँदै जान्छ तिहार चाहिँ यो सुरु हुने हुनाले हामीले त्यतिखेरसम्म योभन्दा अझ स्पष्ट र के गर्दा सुरक्षित हुन सकिन्छ भन्ने कुरा चाहिँ भन्न सकिन्छ
7: आम नागरिकले यसबाट सचेत रहने कुरा त स्वाभाविक नै भयो धान लगभग भित्राउने समय पनि आउँदैछ यसमा चाहिँ किसान विशेष गरी कृषि क्षेत्रमा कस्तो सावधानी अप्नाउनु जरुरी छ के असरको सम्भावनालाई आकलन गर्न सकिन्छ
1: यो अलि अगाडि नै आएको हुनाले अहिले धान भित्राउन धेरै हतार पनि छैन होला अब कति ठाउँ अलि अगाडि पनि धान तयार हुन्छ तर त्यो यति भित्राउने हतार हुने अवस्थामा त नहोला पनि र त्यति त्यो समय

0: समयमा भित्रानी हो बाली हो भने चाहिँ त्यो त्यसलाई नचलाउनु राम्रो हुन्छ, किनभने अब त्यो पानी पर्ने भने चाहिँ किसानहरूले आफै बुझ्नुहुन्छ होइन। अहिले सावधानी भनेर चाहिँ विशेष गरी पानी भलबाढी आउने ठाउँहरू, पहिरो झर्ने ठाउँहरू गर्दाखेरि यात्राहरू यातायातको कुराहरूमा चाहिँ अलिक बढी सावधान अप्नाउनु पर्यो। जहाँ पहिलेदेखि भल पहिरोहरू वर्षाको जोखिम बढिरहेको छ त्यो क्षेत्रबाट चाहिँ टाढा बस्नु, सावधानी हुनु चाहिँ आवश्यक छ। कुन रूपमा प्रस्तुत हुन्छ त्यही अनुसार हाम्रो तयारी गर्नुपर्ने हुन्छ। तराई क्षेत्रमा अलिकति बढी डुबान, जहाँ पानी पर्छ यसले बढी नै डुबान हुने गरी पर्ने सम्भावना 500-700 मिलिमिटर एकैदिन होइन, दुई तिन दिनमा त्यति पानी पार्ने सम्मको भएको हुनाले 500-700 मिलिमिटर धेरै पानी हो, त्यो महिना दिनभरि पर्ने पानी हो, त्यो दुई तिन दिनमा पर्दाखेरि त्यसले डुबानहरू लगायतको क्षति गर्न सक्छ, त्यसमा हामी सचेत रहनुपर्छ।
1: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विश्लेषक नमिन्द्र दाहाल। नेपाल दर्पणमा खबरकै सिलसिला, भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 1436 पुगेको छ। नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासीबाट ती शवहरू निकालिएका हुन्। फेला परेका मध्ये डीएनए नमूना लिएर 1292 शवको व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। यस्तै रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेका 24 जनाको शव नुवाकोट ल्याएको प्रहरीले जनाएको छ। हिजो सेनाको हेलिकप्टर मार्फत विदुर नगरपालिका 6 मा रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवको पहिचानका लागि खम्बा क्याम्प पुग्न प्रहरीले परिवारजनलाई आग्रह गरेको छ। यसैबीच भोटेपछि बाढ़ी पछिको उद्धार, राहत तथा पुनर्निर्माणलाई थप प्रभावकारी बनाउन सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सरकारलाई निर्देशन दिएको छ। आज केन्द्रीय कार्यालयमा बसेको रासोपा सचिवालय बैठकले खोज उद्धार र राहतका काममा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको हो। बैठकमा सरकारका प्रतिनिधिले बाढ़ी पछिको अवस्था र भइरहेका कामबारे ब्रिफिङ गरेका थिए। प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले पहिचान हुन नसकेका शवको शीघ्र डीएनए परीक्षण गरी पीड़ित परिवारलाई राहत उपलब्ध गराउन जोड़ दिएको छ। साथै बेपत्ता नागरिकको अवस्था तत्काल यकिन गर्न र आवश्यक परे कानूनी व्यवस्था मिलाएर भए पनि सहजीकरण गर्न आग्रह गरिएको छ। गएको भदौ 10 गतेको भोटेकोशी बाढ़ीपछि स्थगित गरिएका आफ्ना पार्टी गतिविधिहरू आजदेखि पुनः सञ्चालन गर्ने निर्णय पनि रासोपाले गरेको छ।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले असोज 8 गतेदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै न आतिन तर हदैसम्मको सावधानी अपनाउन बिगेको सुझाव, भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 पुग्यो, खोज उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई रासोपाको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर, विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका क्रममा मूल्य मान्यता र नैतिक शिक्षा, एआई तथा सूचना प्रविधि, सिप मुलुक र

0: सिपमूलक र व्यावहारिक शिक्षाका साथै बुक फी र ब्यागलेस डे जस्ता विषयमा बढ़ी सुझाव प्राप्त भएका छन्। यस्तै समय अनुसार पाठ्यक्रम र शिक्षण विधि र मूल्यांकनमा समावेशिताका विषय पनि सुझावका रूपमा आएका छन्। परिमार्जित पाठ्यक्रमका पाठ्य पुस्तक भन्दा बाहिरका सन्दर्भ सामग्रीका आधारमा सृजनात्मक सिकाई र जलवायु परिवर्तन अनुकूलनलाई समेट्न सरकारवालाहरूले जोड़ दिएका पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरूषोत्तम घिमिरेले बताउनुभयो। यो सुझावहरू सातै प्रदेशका 28 जिल्लाका 51 ठाउँमा पुगेर कक्षा कोठामै शिक्षक र विद्यार्थीहरूसँगको अन्तर्क्रिया तथा अनलाइन माध्यमबाट संकलन गरिएको हो। केन्द्रका निर्देशक घिमिरेका अनुसार सातै प्रदेशका सामाजिक विकास मन्त्रालय, पालिका र विद्यालय सहित 20,000 भन्दा बढ़ी सरकारवालाबाट यी सुझावहरू प्राप्त भएका छन्। अहिले पनि वेबसाइट मार्फत शिक्षक, विद्यार्थी, अभिभावक र नीति निर्माताबाट लगातार सुझावहरू आइरहेका उहाँले जानकारी दिनुभयो। प्राप्त सुझावहरूलाई वर्गीकरण गरी प्राध्यापक बालचन्द्र लुइटेल संयोजकत्वको कार्यदलले आउँदो माघभित्र अन्तिम मस्यौदा तयार पार्नेछ। त्यसपछि शिक्षा मन्त्री अध्यक्ष रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद र मन्त्री परिषदबाट स्वीकृत गराउने प्रक्रिया अघि बढ़नेछ। कार्यदलले अन्तिम मस्यौदा तयार पारेर राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको स्वीकृतिपछि पाठ्यक्रम र पाठ्य पुस्तक निर्माणको चरणमा प्रवेश हुनेछ।
1: एमाले नेतृत्व पुनर्गठनको विषय स्थगित गरेर प्रदेशहरूबाट आएका सुझावलाई प्रतिवेदनको अनुसूचीमा राख्ने भएको छ। उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको कार्यदल बैठकले एउटै प्रतिवेदन केन्द्रीय सचिवालयमा पेश गर्ने निर्णय गरेको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्मा अरियालले बताउनुभयो। थापा र महासचिव शंकर पोखरेलले फरक फरक प्रतिवेदन लेख्नु भएको थियो। पोखरेलले नेतृत्व पुनर्गठनका लागि ओली तयार हुनुपर्ने बताउनु भएको थियो भने थापाले त्यसलाई बेमौसमी बाजा भन्नुभएको थियो। बदलिदो जनमनोविज्ञान, पार्टीले सामना गरिरहेका चुनौती र एमालेलाई एकताबद्ध बनाएर अघि बढ़ाउने विषयमा गम्भीर छलफल भएको अरियालले बताउनुभयो। यसैबीच केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। बैठकमा कार्यदलको प्रतिवेदन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने अरियालले बताउनुभयो। बैठकमा अध्यक्ष केपी शर्मा ओली सहित सचिवालय सदस्यहरू सहभागी छन्।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजोदेखि शुरू भएको वड़ा अधिवेशन आज दोस्रो तथा अन्तिम दिन पनि चलिरहेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार अधिवेशनको पहिलो दिन हिजो देशका 43 जिल्लाका 3,396 वड़ामा अधिवेशन सम्पन्न भएको छ। पहिलो दिन अधिवेशन भएका वड़ाहरूबाट नयाँ वड़ा कार्य समिति र क्षेत्रीय प्रतिनिधिहरू सर्वसहमत तथा मतदान प्रक्रिया मार्फत चयन भइसकेका छन्। आज दोस्रो दिन बाँकी रहेका 31 भन्दा बढ़ी जिल्लाका वड़ाहरूमा अधिवेशन भइरहेको छ। बाढ़ी पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ बाहेक अन्य सबै जिल्लाका वड़ाहरूमा आजै रातिसम्ममा वड़ा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयनको काम सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ। अधिवेशन स्थलहरूमा बिहानैदेखि कार्यकर्ताहरूको उल्लेख सहभागिता र उत्साह देखिएको छ। वड़ा अधिवेशनमा देउवा पक्ष सहभागी नभएको भए पनि सबैजसो वड़ामा अधिवेशन भइरहेको छ र धेरैजसो कांग्रेस कार्यकर्ताहरू सहभागी भएका छन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले पार्टी संसद र सरकार बीचको सम्बन्ध बलियो बनाएर लैजानुपर्ने बताउनु भएको छ। आज बसेको राष्ट्रपा सचिवालय बैठकमा बोल्दै उहाँले यी तीन निकायबीच अन्यश्रित सम्बन्ध रहेकाले एकीकृत भएर जान निर्देशन दिनुभएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले नेता, सांसद र समर्थकहरूलाई अनुशासित बन्न समेत आग्रह गर्नुभयो। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय झण्डा नराखिएको भन्दै उठेको विवादबारे राष्ट्रपाले प्रष्टीकरण दिएको छ। पार्टी प्रवक्ता जगदीश खरेलले औपचारिक द्विपक्षीय संवादका क्रममा डिजिटल डिस्प्ले र टेबल दुवै ठाउँमा नेपालको झण्डा राखिएको दावी गर्नुभयो। भारतीय वित्त मन्त्रीको कार्यकक्षमा भएको सामान्य भेटको तस्विरलाई लिएर भ्रमणको उपलब्धिलाई ओझेलमा पारण नहुने भन्दै प्रवक्ता खरेलले झण्डाको विषय प्राविधिक मात्र भएको र भ्रमण निकै उपलब्धिपूर्ण रहेको दावी गर्नुभयो।
0: जनमत पार्टीको अध्यक्षमा डाक्टर सीके राउत निर्विरोध निर्वाचित हुनुभएको छ। अध्यक्ष पदका लागि राउतको मात्रै उम्मेद्वारी परेकाले उहाँ निर्विरोध हुनुभएको हो। तर विधान अनुसार उहाँले 20% थ्रेस होल्ड मत भने प्राप्त गर्नुपर्नेछ। वीरगंजमा यही असोज 9 र 10 गते हुने दोस्रो महाधिवेशनले 17 पदाधिकारी सहित 151 सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ, जसमध्ये अध्यक्ष बाहेक बाँकी पदका लागि 10 गते मतदान हुने कार्यक्रम छ। यसअघि 2077 चैतमा भएको प्रथम महाधिवेशन अधिवेशनबाट पनि राउत अध्यक्षमै निर्वाचित हुनुभएको थियो। स्वतन्त्र मधेस अभियान चलाएका राउत 2075 फागुनमा सरकारसँग 11 बुधे सहमति गर्दै मूलधारको राजनीतिमा आउनुभएको हो।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद डाक्टर अमरेश कुमार सिंहले मधेसलाई द्वन्द्वको मैदान बन्न नदिन भन्दै छठपछि मेची महाकालले पदयात्रा गर्ने घोषणा गर्नुभएको छ। आज जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले जात धर्म र राजनीतिको नाममा समाज विभाजित भइरहेको दावीसहित एकता कायम गर्न आफूले पैदल यात्रा गर्न लागेको बताउनुभयो। गाड़ी वा रथ नभई पैदलै गरिने यस यात्रामा आफूले भाषण कम गर्ने र नागरिकका समस्या धेरै सुन्ने सांसद सिंहले बताउनु भएको छ। विशेष गरी युवा पलायन, किसान र मजदूरका समस्या, व्यापारिक मन्दी तथा सीमावर्ती नागरिकले भोग्नु परेका शास्तिबारे उहाँले प्रत्यक्ष जानकारी दिनुहुनेछ।
0: सुनसरीको देवानगंजमा गोली लागेर घाइते भएका 24 वर्षीय नीरज कुमार यादवको शल्यक्रिया गरी गोली निकालिएको छ। हिजो बेलुका हरिनगरबाट घर फर्किने क्रममा बीपी चोकमा रहेको लक्ष्मी नारायण मन्दिर अगाडि यादवमाथि गोली प्रहार भएको थियो। कमरमुनीको दायाँ तिग्रामा गोली लागेका उहाँको विराटनगरमा रहेको नोबल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घटना लगत्तै प्रहरीले देवानगंज दुईका विष्णु कुमार यादव र जयकृष्ण यादवलाई पक्राउ गरेको छ। युवतीको विषयलाई लिएर युवकहरूबीच भएको विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
1: गएको पुष महिना यता देशभर डेंगी संक्रमितको संख्या 5000 नआएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार गएको पुष 17 गतेदेखि भदौ 30 गतेसम्म 5238 जनामा डेंगी संक्रमण देखिएको हो। 74 जिल्लामा डेंगी पुष्टि भएको छ। महाशाखा अनुसार झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की र दाङ लगायत जिल्लामा संक्रमण तीव्र रूपमा बढ़िरहेको छ। विशेष गरी वर्षा र त्यसपछिको समयमा डेंगी संक्रमण थप बढ़न सक्ने भएकाले डेंगी साले लामखुट्टेको वासस्थान र प्रजनन स्थलको निरन्तर निगरानी र वास स्थान व्यवस्थापन गर्न सबैले सजगता र सचेतना अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै सरकारले साउन भदौ र असोज महिनालाई डेंगी सचेतना 3 महिने अभियानका रूपमा पनि सञ्चालन गर्दै आएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कृषि मन्त्र नार्कसँग
3: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: पाखो एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
2: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेपाल पीडियाट्रिक सोसाइटी नेपासले प्राकृतिक विपद तथा आपतकालीन अवस्थामा शिशुको पोषण र स्वास्थ्य सुरक्षाका लागि आमाको दूध नै सर्वोत्तम आहार भएकाले यसको विकल्प नखोज्न आग्रह गरेको छ। सोसाइटीले एक सुझाव पत्र जारी गर्दै विपदका बेला पनि स्तनपानलाई नै निरन्तरता दिन परिवार र समुदायको सहयोग आवश्यक पर्ने जनाएको आमाको मृत्यु वा बेपत्ता भएको, गम्भीर बिरामी परेको वा धाई आमा समेत उपलब्ध नभएको विशेष र संवेदनशील परिस्थितिमा मात्र स्वास्थ्य कर्मीको सल्लाहमा बोतलको बट्टाको दूध प्रयोग गर्न सकिने सोसाइटीको भनाइ छ। बट्टाको दूध बोतल र दूधदानीको आम रूपमा जथाभावी वितरण गर्दा शिशुको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले यस्ता गतिविधि रोक्न बाल रोग विशेषज्ञ डाक्टर रामहरि चापागाईले आग्रह गर्नुभएको छ। सोसाइटीले आमाको दूध प्रतिस्थापन गर्ने वस्तु नियन्त्रण ऐन 2049 र सम्बन्धित राष्ट्रिय नीतिहरूको पूर्ण पालना गर्न सम्बद्ध सबै पक्षसँग जोरदार माग गर्नुभएको छ।
5: मनास्लु क्षेत्र संरक्षण आयोजनाले मनास्लु हिमालको आदर्श शिविर क्षेत्रमा अनशनरत युवाहरूलाई अनशन फिर्ता लिन आग्रह गरेको छ। मनास्लु क्षेत्र संरक्षण आयोजना का प्रमुख अनिल प्रसाईले आन्दोलनको नेतृत्व गरिरहेका धावा नुरबु लामालाई पत्र पठाउँदै युवाहरूले उठाएका गम्भीर विषयप्रति ध्यान आकर्षण भएको जनाउनु भएको हो। स्थानीय खानेपानी तथा सिंचाईको स्रोत संरक्षण, विद्यालयको पाठ्यक्रममा जलवायु शिक्षा र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको माग सम्बोधन गर्न आयोजना गम्भीर रहेको पत्रमा भनिएको छ। आयोजनाले हिमाल र हिमाली समुदायको संरक्षणका लागि सँगसँगै काम गर्ने प्रतिबद्धता पनि जनाएको छ। 11 जना युवाहरूले जलवायु परिवर्तनका असर न्यूनीकरण र हिमाल विस्फोटको जोखिम लगायतका विषयमा प्रश्न उठाएका छन्। गोरखाको चुनडुम्री गाउँपालिकाका युवाहरूले अस्ति शुक्रबारदेखि 4,900 मिटरको उचाइमा आमरण अनशन शुरू गरेका हुन्।
6: सरकारले साउन 1 गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स अर्थात सवारी दर्ता प्रणाली मार्फत गाड़ी चालक अनुमति पत्र छपाएको काम शुरू गरेको छ। पहिलो चरणमा मध्य प्रदेशका 3,801 वटा लाइसेन्स छपाई गरी वितरणका लागि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाई सम्बन्धी समस्या समाधानका लागि यो नयाँ प्रणाली लागू गरिएको हो। नयाँ प्रणाली अनुसार सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्नेछ। त्यसपछि सुरक्षण मुद्रणले लाइसेन्स छपाई गरी हुलाकबाटै सम्बन्धित कार्यालयमा पठाउने व्यवस्था मिलाएको छ। यसबाट नयाँ लाइसेन्स लिन र नवीकरण गर्ने प्रक्रिया थप छिटो तथा सहज हुने विश्वास मन्त्रालयले लिएको छ।
5: परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरण सम्बन्धी कूटनीति प्रयासलाई संस्थागत रूपमा प्रभावकारी बनाउन पहिलो पटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावलाई ध्यान दिएर अहिलेको आवश्यकता अनुसार मन्त्रालयले यो शाखा स्थापना गर्ने निर्णय गरेको मन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ।
6: नेपाल दर्पणमा अब विदेशको खबर। इरानसँग चलिरहेको युद्धमा अमेरिकाको खर्च बढेर 43 अर्ब 60 करोड़ अमेरिकी डलर अर्थात 66 खर्ब 75 अर्ब रूपियाँ भन्दा धेरै पुगेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले अमेरिकी सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो अनुमान अनुसार यही सेप्टेम्बर 3 सम्ममा इरान युद्धमा यति धेरै अमेरिकी सैन्य खर्च भएको समाचार संस्था एपीले जनाएको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरान विरूद्ध सैन्य कार्यवाही शुरू गरिएता युद्धको आर्थिक भार निरन्तर बढ़िरहेको छ। पछिल्लो विवरण अनुसार अमेरिकी सेनाको कुल खर्च मध्ये सबैभन्दा बढ़ी हिस्सा हतियार तथा क्षेप्यास्त्रमा भएको छ। हतियारको खर्च मात्रै 28 अर्ब 10 करोड़ अमेरिकी डलर पुगेको छ। पछिल्लो विवरणमा अमेरिकी सेनाले सबैभन्दा धेरै प्रयोग गरिरहेका हतियार मध्ये प्रतिरक्षात्मक क्षेप्यास्त्र पनि प्रमुख रहेको उल्लेख छ। विशेष गरी विपक्षीका क्षेप्यास्त्र रोक्न प्रयोग हुने प्याट्रियट र थार्ड प्रणालीका क्षेप्यास्त्रको माग बढ़ेको छ। युद्धका कारण अमेरिकी क्षेप्यास्त्र भण्डारणमा समेत दबाव परेको अमेरिकी अधिकारीहरूले बताएका छन्। युरोपमा अमेरिकी तथा उत्तर एटलान्टिक सन्धि संगठन नेटोका अधिकारीहरूले क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको अभावलाई अत्यन्त गम्भीर अवस्थामा पुगेको बताएका छन्। अमेरिकी रक्षा मन्त्रालयको तथ्याङ्क अनुसार युद्धका क्रममा अहिलेसम्म 18 अमेरिकी सैनिकको ज्यान गएको छ भने अरू 830 भन्दा धेरै सैनिक घाइते भएका छन्। इरान युद्धको प्रभाव अमेरिकी सैन्य खर्चमा मात्र सीमित छैन, युद्धले तेलको मूल्य, अन्तर्राष्ट्रिय बजार तथा क्षेत्रीय व्यापारमा समेत असर पारेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानलाई 3-0 को सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जित्यो। अब नेपालले 9-12 स्थानका लागि हङकङसँग खेल्नेछ। नेपाल पदक जित्ने होडबाट बाहिरिसकेको छ। नेपाल समूह चरणमा जापान र इण्डोनेसियासँग सोझो सेटमा पराजित भएको थियो भने थियो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो। गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो।
6: यस्तै एसियाली खेलकुद अन्तर्गत महिला कराटेको कुनुते विदामा नेपालकी एरिका गुरूङ पदकविहीन भएकी छिन्। नागोयामा भएको 68 केजी माथिको काश्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाकी मुस्तफा निदा अहमदसँग 8-7 अंकले पराजित भइन्। एरिका गएको संस्करणको एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्ने खेलाड़ी हुन्। यस्तै 60 केजी मुनिको प्रतिस्पर्धामा नेपालका मीनबहादुर तामाङ काश्य पदकबाट चुकेका छन्। तामाङ साउदी अरेबियाका अल्बासेर एसएबीसँग 2-0 पराजित भए। त्यस्तै 55 केजी मुनि नेपालका राकेश मानन्दर पनि काश्य पदक जित्न असफल भएका छन्। मानन्दर मलेसियाका कालियेना सुन्दरमसँग 9-1 को फराकिलो अन्तरले पराजित भए। यसै गरी कराटेमा 68 केजी तौल समूहमा नेपालकी निरूपा दुङले भोलि क्वार्टर फाइनलमा खेल्दैछिन् भने टीम काता तर्फको खेल पनि भोलि नै हुनेछ।
5: र एसियाली खेलकुद अन्तर्गत नै महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका खेल्ने भएका छन्। आज भएको पहिलो सेमी फाइनलमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेट र भारतले बंगलादेशलाई 114 रनले हराउँदै फाइनलमा पुगेका हुन्। पाकिस्तानले दिएको 178 रनको लक्ष्य श्रीलंकाले 17 ओभर 5 बलमा 2 विकेट गुमाएर भेट्टाए। यस्तै भारतले दिएको 196 रनको लक्ष्य पछ्याएको बंगलादेशले 15 ओभर 4 बलमा 81 रन बनाउँदा सबै विकेट गुमायो। अब स्वर्ण पदकका लागि भारत र श्रीलंका बीचको खेल पर्सि मंगलबार हुनेछ। यस्तै तेस्रो स्थानका लागि बंगलादेश र पाकिस्तान बीचको खेल पनि त्यही दिन हुनेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
6: असोज 8 गतेदेखि नेपालमा अत्याधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै, नआतिन तर हदैसम्मको सावधानी अपनाउन विज्ञको सुझाव।
5: भोटेपछि बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। खोज उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई राष्ट्रपतिको निर्देशन।
6: विद्यालय शिक्षाको नयाँ पाठ्यक्रममा नैतिक शिक्षा, जलवायु जोखिमदेखि एआईसम्मका विषय समेट्न सुझाव। समय अनुसार शिक्षण विधि र मूल्यांकनमा समावेशिता अपनाउनु पर्ने।
5: अमेरिकालाई इरानसँगको युद्ध महँगो बन्दै, अहिलेसम्म 66.74 खर्ब रूपियाँ भन्दा धेरै खर्च।
6: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई हरायो। महिला क्रिकेटमा स्वर्ण पदकका लागि भारत र श्रीलंका खेल्ने।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। आउँदो बिहिबारदेखिको सम्भावित वर्षालाई ल्याउने जोखिम घटाउने उपायहरू खोज्न थालौं।

0: अरू 97.6 MHz हरपल तपाईं सँगै।
1: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
2: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
1: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
2: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
1: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
2: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
1: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
3: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
4: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
5: मनोकामना सुनचाँदी पसल,
6: चैनपुर 6 चोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली। मोबाइल 98 63 44 98 15 38 77 75।
7: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98 626 33 964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
8: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ,
9: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
8: औ लु, समस्याको समाधान भनेकै म हो,
10: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
8: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्थ्यो झुसेले।
9: लुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
10: लु अब त्यहीबाट जाने
8: लाखे सल्लाह देखेर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ होङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
11: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 525 51 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
12: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल बारी खर्कैको नारन्जो बारी।
13: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने।
1: लाखे सल्लाह दिएको के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154094, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

अवस्था नरहेको महाशाखाको भनाई, साउदीको राजधानीमा ब्यालिस्टिक क्षेपयस्त्र प्रहार गरेको हुथीको दावी र एसियाली खेलकुदमा एरिका गुरूङ पदक देखे। अरूण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि हाम्रो पात्रो मोबाइल एप्लिकेशन अनि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सकिन्छ। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1436 पुगेको छ। नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहुर, नवलपरासीबाट ती शवहरू निकालिएका हुन्। फेला परेका मध्ये डीएनए नमूना लिस्ट 1292 शवको व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। यसैबीच रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेकोमा 24 जनाको शव नुवाकोट ल्याइएको प्रहरीले जनाएको छ। हिजो सेनाको हेलिकप्टर मार्फत विदुर नगरपालिका 6 रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवको अझै पहिचान हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डीएसपी इकवाल हवारीले बाढ़ी पछि सम्पर्कविहीन भएका आफन्तको शव हुन सक्ने भन्दै पहिचानका लागि खम्बा क्याम्प पुग्न परिवारजनलाई आग्रह गर्नुभएको छ। भोटेकोशी बाढ़ीपछिको उद्धार, राहत तथा पुननिर्माणलाई थप प्रभावकारी बनाउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले सरकारलाई आग्रह गरेको छ। आज केन्द्रीय कार्यालयमा बसेको रासपा सचिवालय बैठकले खोज उद्धार र राहतका काममा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको हो। बैठकमा सरकारका प्रतिनिधिले बाढ़ीपछिको अवस्था र भइरहेका कामबारे ब्रिफिङ गरेका थिए। प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले पहिचान हुन नसकेका शवको शीघ्र डीएनए परीक्षण गरी पीड़ित परिवारलाई राहत उपलब्ध गराउन जोड़ दिएको छ। साथै बेपत्ता नागरिकको अवस्था तत्काल यकिन गर्न र आवश्यक परि कानूनी व्यवस्था मिलाएर भए पनि सहजीकरण गर्न रासपाले आग्रह गरेको छ। गएको भदौ 10 गतेको भोटेकोशी बाढ़ीपछि स्थगित गरिएका आफ्ना पार्टी गतिविधिहरू आजदेखि पुनः सञ्चालन गर्ने निर्णय पनि रासपाले गरेको छ। मौसम पूर्वानुमान महाशाखाले यही असोज 8 गतेदेखि 12 गतेसम्म ठूलो वर्षाको सम्भावनाबारे सूचना निकालेर जानकारी गराएको छ। महाशाखाले आज निकालेको सूचनामा बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणाली अझ बलियो बन्दै पश्चिम उत्तर पश्चिमतर्फ सर्दै गएको उल्लेख छ। यस प्रणालीका कारण नेपालमा समेत वर्षा हुन सक्ने भए पनि वर्षाको जोखिम कति हुने र कहाँ त्यसको सम्भावित असरको बारेमा अहिले नै यकिन गर्न नसकिने महाशाखाका मौसमविद रोजन लामिछानेले जानकारी दिनुभएको छ। महाशाखाले यो प्रणालीको निरन्तर निगरानी गरिरहेको र अन्य विकसित हुँदै जाँदा थप सूचना सार्वजनिक गर्ने जनाएको छ। स्थित यमनको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा तथा लाल सागरको तटीय क्षेत्रका ऊर्जा केन्द्रहरूमा ड्रोन र ब्यालिस्टिक क्षेपयस्त्र आक्रमण गरेको बताएको छ। साउदी अधिकारीहरूले शनिबार रियादतर्फ प्रहार गरेको एउटा ब्यालिस्टिक क्षेपयस्त्रलाई निस्तेज गरिएको बताएका छन्। थप आक्रमण भए वा नभएको र त्यसमा मानिसहरू परे वा नपरेको उनीहरूले पुष्टि नगरेका बीबीसीले जनाएको छ। इरान समर्थित हुतीहरूले जुलाई यथा साउदी अरबमाथि बढ़ाएको आक्रमणपछि शनिबार पहिलो पटक साउदी राजधानीमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको थियो। यसअघि गएको एक हप्तामा साउदी अरबले यमनभरि 300 हवाई आक्रमण गरेको हुतीका सैन्य प्रवक्ता हैया अल सारे आलेको आरोप छ। हुथीले पछिल्ला महिनामा कैयौं पटक साउदी अरबमाथि आक्रमण गरिरहेको छ। हुथी र साउदी समर्थित सरकारी फौज बीचको लड़ाईमा शनिबार 48 जनाको ज्यान गएको समाचार संस्था एएफपीले जनाएको छ। यद्यपि यो विवरणको आधिकारिक कुरामा पुष्टि भएको छैन। पछिल्लो आक्रमणपछि साउदी अरब र ईरान समर्थित हुथी विद्रोहबीच थप द्वन्द
थप द्वन्द तीव्र हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ।

अमेरिकी विदेश मन्त्रालयले सैन्य दण्ड बढ़न सक्ने भन्दै मध्य पूर्व बाहिर रहेका अमेरिकी नागरिकलाई यस क्षेत्रमा भ्रमण वा यात्राबारे गम्भीरतापूर्वक पुनर्विचार गर्न आग्रह गरेको छ। यसैबीच अमेरिकाले साउदी अरबलाई सम्भावित खतराबाट जोगाउन सहयोग गर्ने उद्देश्यले 24 अर्ब 30 करोड़ डलर मूल्यका 48 F-35 लडाकू विमान बिक्री गर्न स्वीकृति दिएको छ। र अन्त्यमा खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला कराटेको कुमिते विधामा नेपालकी एरिका गुरूङ पदकविहीन भएकी छिन्। नागोयामा भएको 68 केजी माथिको काँस्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाकी मुस्तफा दिना अहमदसँग 8-7 अंकले पराजित भइन्। एक समयसम्म अग्रता बनाएकी एरिका अन्तिम समयमा 2 अंक गुमाउँदा पदकविहीन भएकी छिन्। एरिका गएको संस्करणको एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्ने खेलाड़ी हुन्। यसपटक उनीबाट स्वर्ण पदकको समेत अपेक्षा गरिएको थियो। यस्तै 60 केजी मुनिको स्पर्धामा नेपालका मीनबहादुर तामाङ काँस्य पदकबाट चुकेका छन्। तामाङ साउदी अरेबियाका अलबासिर एस

अरुण खबरको अन्त्यमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। घटेको सिपाहीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। खोज उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई राष्ट्रसभाको आग्रह। न्यून चापीय प्रणालीको असर अहिले नै यकिन गर्न सक्ने अवस्था नरहेको महाशाखाको भनाई। साउदीको राजधानीमा ब्यालिस्टिक क्षेपयस्त्र प्रहार गरेको हुथीको दावी। र एसियाली खेलकुदमा एरिका गुरुङ पदक विजेता। हवस् त अरुण खबर अहिलेलाई यति नै। अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 बजे पुनः उपस्थित हुने नै छु। रेडियो अरुण सुन्दै रहनुहोस्। रमा बिदा हुन्छु। नमस्कार।

0: विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
1: 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
0: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
1: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
0: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 शेयर लाभांश तथा संरक्षित पूँजीको फिर्ता सम्बन्धमा
0: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
1: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
0: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा
1: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
0: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
1: र विविध
0: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
1: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
0: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
1: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
0: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525-3191, 029-570-191, 98422-93388 र 98525-53354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा। डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना। इस चैनपुर सब डिभिजन कार्यालय चैनपुरको B-067 नामक फलामे डाटा हराइरहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो

0: सूचना प्रसारण गरिएको छ। उक्त फलामे टारमा फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेला पार्नुहुने महानुभावले उक्त टाँचा डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु हुन अनुरोध छ। साथै उक्त टाँचा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ। डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर।
1: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाइरहेछ, झिक्न जा।
2: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
3: ल ल आमा, म तँ गए तँ आए।
2: होइन, आजै आइपुग्छस् र।
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
4: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ संखुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852045-741।
5: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। उपहारका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ चलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 9861-43-460।
6: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
6: औ लु, समस्याको समाधान भनेकै म हो,
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
7: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: लु अब त्यहीबाट जाने,
6: लाखै सल्लै देखेर के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
0: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98621443460।
1: लाउरेहरू
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
1: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोल्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
1: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
3: अब त्यहीबाट जाने
2: लाखै सल्लाह दिएको के पाक त बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रुप प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
5: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि,
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया
6: ए लु, जताउन जानुपर्छ काका।
5: जान त जानु, तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
4: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाल सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नक्का, नाक, कान, घाँटी, दम, पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुबनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
8: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
4: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
8: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल, चैनपुर 7.13 लाइन, सम्पर्क नम्बर 0295712692, फोन नम्बर 9843345019।
9: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862639464। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
10: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
11: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन।

0: 不用这个，
1: 不用这个，
0: 我那个。

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814771118 र 9867123900। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जानु
2: लाखेकर के पाक्क बोले मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कता पनि किन्नु छ।
7: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछ त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
6: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 9840069782।
5: डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना। यस चैनपुर सब डिभिजन कार्यालय चैनपुरको B20067 नामक फलामे डाटा हराइरहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त फलामे डाटा फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेला पार्नुहुने महानुभावले उक्त डाटा डिभिजन वन कार्यालय सङ्खुवा सभा, चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु हुन अनुरोध छ। साथै उक्त डाटा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ। डिभिजन वन कार्यालय सङ्खुवा सभा, चैनपुर सब डिभिजन वन कार्यालय चैन।

0: युनिसा तामाङ, धर्मदेवी नगरपालिका 4, मामलिङ संखुवा सभा,
1: निशान युङहाङ, भाङसेबुङ गाउँपालिका 3, इलाम
0: थुल्दाई, श्रीराम दाहाल, चैनपुर नगरपालिका 11, लोहाकोट संखुवा सभा,
1: राज बिरही काइला, इटहरी सुनसरी, हाल मलेसिया,
0: निरुसा खालिङ राई, चैनपुर नगरपालिका 9, भित्रे संखुवा सभा,
1: देवराज राई, चैनपुर नगरपालिका 10, नेवारी संखुवा सभा, हाल काठमाडौँ,
0: हिमाल चामलिङ राई, सभा पोखरी गाउँपालिका 2, ज्यामिरे संखुवा सभा, हाल मलेसिया,
1: सुजन कुलुङ राई, सिलिचोङ 1, बैसिन्दा संखुवा सभा, हाल कतार,
0: जुनिता चामलिङ राई, फिदिम नगरपालिका 5, सरसिउला केराबारी 5, हाल कुवेत,
1: विजय लिम्बु, पाँच खपन नगरपालिका 1, कुसुवा संखुवा सभा, हाल मलेसिया,
0: सन्तोष यखा, चैनपुर नगरपालिका 11, लोहाकोट संखुवा सभा, हाल कुवेत,
1: प्रदेशी ललित बल, भोजपुर 1, भाङराङ भोजपुर, हाल साउदी अरब,
0: विश्वजित जिनी, धर्मदेवी नगरपालिका 2, तामाफोक संखुवा सभा, हाल कतार,
1: नवीन गुरुङ, पाँच खपन नगरपालिका 9, संखुवा सभा, हाल मलेसिया,
0: शुक्रराज यखा, चैनपुर नगरपालिका 10, खराङ संखुवा सभा,
1: गजेन्द्र जिमी, चैनपुर नगरपालिका 11, लोहाकोट संखुवा सभा,
0: सन्तोष काफले, सदानन्द नगरपालिका 8, दिङला भोजपुर।

गुड इभिनिङ अनि नमस्कार। कार्यक्रम क्षति पारेको पर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको व्यवसायमा भने म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम क्षति पारेको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz को रेडियो तरंग सँगै अनलाइनमा तपाईले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाटै केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलिफेम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट हामीलाई यति बेला सुन्न सक्नुहुन्छ भने तपाईले रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको आशा गर्छौ। यो समय तपाई हामीसँगै हुनुहुन्छ। यो रात हामी तपाईसँग अबको 9 बजेसम्म रहन्छौ। कार्यक्रम क्षति पारेको बसाईलाई तपाईले सुन्दै आइरहनु भएको छ। हप्ताको 3 दिन आइतबार बुधबार र शुक्रबार ठिक यही समयबाट अबको 9 बजेसम्म तपाईसँग रहन्छौ। र विशेष गरी यो बसाईमा हामी तपाईँका सम्झना सन्देशहरूलाई चाहिँ लिने गर्छौं। जो जति साथीहरूले कार्यक्रमलाई सुनिरहनु भएको छ, कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने तपाईँले फोन गर्नु हाम्रो स्टुडियोको मोबाइल नम्बर 98 40 68 68 23 नम्बर तपाईँको निम्ति खुल्ला भइसकेको छ। अनि जो साथीहरू चाहिँ प्रभासमा हुनुहुन्छ, तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ, आफ्ना आफन्तजन प्रियजनको लागि मिठो सम्झनाको कसरी छोड्न चाहनुहुन्छ भने हामीलाई तपाईँले वाट्सएप मार्फत फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ। वाट्सएप नम्बर पनि सोही नम्बर हो, यानि कि 98 40 68 68 23 नम्बर तपाईँको लागि खुल्ला रहेको छ। अनि फेसबुक लाइभबाट सुन्नुहुने साथीहरू पनि हुनुहुन्छ। फेसबुक लाइभबाट यदि हामीले सुनिरहनु भएको छ भने लाइभको कमेन्ट बक्स तपाईँको लागि खुल्ला छ। त्यहाँबाट पनि हामीलाई कहाँ कहाँबाट कसरी कुन कुन माध्यमबाट सुन्दै हुनुहुन्छ मेसेज मार्फत अर्थात भनौं कमेन्ट बक्स मार्फत आफ्ना मेसेजहरू पठाउन सक्नुहुनेछ। हजुर, कार्यक्रम क्षति पारेको बसाई तपाईँले सुनिरहनु भएको छ र यो बसाईमा तपाईँसँग कुराकानी गर्नेछु अनि तपाईँको लागि केही सुमधुर गीत संगीतहरू पनि तपाईँको निम्ति राख्नेछु। अब पनि म ढिला नगरिकन तपाईँलाई नै जोड्न चाहन्छु। आजको लागि पहिलो साथी फोन लाइनमा आइसक्नु भएको छ।

0: सम्पर्क टुटेको छ। तपाईँ पनि सुनिरहनु भएको छ भने 9846 68 68 23 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा, कहाँबाट को आउनुभयो स्वागत गर्छु। हेलो, हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट?
1: हजुर, म आशिष नैन काठमाडौँबाट।
0: आशिष नैन काठमाडौँबाट बोल्दै हुनुहुन्छ, अनि के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ आशिषजी?
1: हजुर एकदम ठिक ठाक छु, यति बेला चाहिँ अब कामबाट रुमतिर आइपुगेँ
0: हो। रुमतिर आइसक्नु भयो?
1: हजुर आइसकेको, रेडियो सुन्दै थिएँ अनि यसो
0: खुशी लाग्यो यहाँले सम्झिनु भएको छ। अब तपाईँले आफ्ना सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ।
1: थ्याङ्क
0: यू सो मच।
1: अनि मुनाम सुजना मुखिया हर्पल अनि सबै सुखानी नाम सुरिका सबै साथीहरूलाई सम्झना सुताती सुरक्ष पनि हाल्दै।
0: नमस्ते छुट्याउ साथी हुनुहुन्थ्यो आशिष नैन काठमाडौँबाट फोन गर्नुभयो, उहाँसँग म छुट्टी पालो तपाईँको हो। यो रात्रिकालीन प्रहर तपाईँसँग जोडिरहेको छु, अबको 9 बजेसम्म तपाईँसँग रहनेछु। धेरै भन्दा पनि धेरै साथीहरूलाई जोड्ने कोसिसमा छु। यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा, कहाँबाट आउनुभयो स्वागत गर्छु। हेलो नमस्ते।
2: हेलो नमस्ते, नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? भोजपुरबाट वरुण चञ्चली राई बोल्दै हुनुहुन्छ, अनि के छ यहाँको खबर, आराम हुनुहुन्छ? आराम हुनुहुन्छ है, ल खुसी लाग्यो। कार्यक्रम त पक्कै पनि यहाँले सुन्दै नै हुनुहुन्छ होला। हजुर मैले खाना खाइसके होइन, हामी सबैको खाना भइसक्यो, अब कार्यक्रम पश्चात चाहिँ आराम लिनुपर्छ ज्यानलाई होइन। अनि तपाईँको सम्झना सन्देश आज कसको लागि?
2: विशेष गरी त अब तपाईँलाई नि गुड नाइट शुभेच्छा पनि मिठो मिठो कामना भन्न चाहन्छु।
0: हस् धन्यवाद,
2: मस्त वेलकम। अनि त्यसै गरी बहिनी हिमा राई अनि अहिले भर्खरै फोन गर्ने हाम्रो आशिष जैन बस्तीलाई पनि गुड नाइट भन्न चाहन्छु। अनि ढकाल धर्मराज, सुनि लिम्बु, प्रवीण मगर, धार्मीमा शेर्पा, सुनिता कुलुङ, सुनु स्मिता, हाम्रो सानो कमला, अश्री सोताङ हुनुहुन्छ, पूर्वेली आकाश राई, सरस्वता पोखरेल, कमला मुखिया, मुना मुखिया, रोमन मुक्तान तामाङ, कृष्ण तामाङ, अनि सोनिम शेर्पा, सुरज श्रेष्ठ, सुशील ग्रन्थले, राजु रेकाइना, अनि रैनी राजकला हुनुहुन्छ, एक्सन विराट, सरिना गुरुङ, रतन लामा, सन्तोष काफ्ले, मन्दिर काफ्ले, हिना गुरुङ, सन्तरी कुलुङ शर्मिला, हाम्रो ईश्वरी म्याहङ, राज भले, अनि त्यसै गरी हाम्रो सचिन न्याङ हुनुहुन्छ, काली कमला वनएम, श्रीराम पहाल लगायत धेरै साथी हुनुहुन्छ, जो जति साथीहरूले प्रोग्राम सुन्न बसिरहनु भएको सबै सबैलाई एकदम गुड नाइट शुभेच्छा पनि भन्दै दिन्छु ल।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभयो वरुण चञ्चले भोजपुरबाट आउनुभयो, उहाँसँग म छुटे पालो तपाईँको हो। तपाईँ धेरै भन्दा पनि धेरै धेरै साथीहरूलाई जोड्ने जमर्कोमा छु। यति बेला अर्को एकजना साथीको आगमन भएको छ, वाट्सएप मार्फत कल गर्नुभएको छ, कहाँबाट को आउनुभयो उहाँलाई स्वागत गर्छु। हेलो नमस्ते। हजुर नमस्ते, गुड इभिनिङ, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट?
3: म यता उदयपुर गाईघाटको
0: सन्चली टिकाराम भन्ने मान्छे बोल्नुभयो। तपाईँको घर उदयपुर गाईघाट, हाल चाहिँ मलेसियाबाट भन्नुभयो? हजुर, अनि के छ तपाईँको खबर, आराम हुनुहुन्छ?
3: हजुर एकदमै ठिकै छु, ड्युटीबाट आएँ त अनि खाना साना खाएँ त हजुरहरूलाई सुन्दै बसिरहेको छु भनौँ न।
0: ए ड्युटी सकाउनु भयो, खाना साना खाएर मजाले रेडियो सुन्न पाउनु भएको रहेछ, हुन्छ आउनुभयो, खुसी लागेको छ। अब आफ्नो आफन्त झन् इष्टमित्र साथीभाइहरूको लागि केही सम्झना सन्देशहरू छन् भने राख्न सक्नुहुन्छ?
3: हुन्छ, सुरुमा हजुरको लागि अनि सिधै छोरीको सन्देश सुनेर बस्नु भने सबै सबैलाई, अनि मेरो गाईघाट उदयपुरमा रहनु भने सबै फ्यामिलीको लागि, अनि त्यसपछि मेरो प्यारो साथी राईजा सङ्लग्नको पत्नी घर सम्लेख छु, लगायत चञ्चलीसँग सबैलाई, अनि निमा शेर्पा भाइ, अनि धेरैजना हुनुहुन्छ, सबै सबैलाई भन्दै

0: हस्तो नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो चञ्चल टिकाराम उदयपुरको मित्र हाल प्रवास मलेसियाबाट हामीलाई फोन गर्नुभयो. उहाँसँग म छुटिसकेकी छु, पालो त पाएको हो. यति बेला अर्को साथी हुनुहुन्छ, उहाँ पनि वाट्सएपबाट नै जोडिनु भएको छ. कहाँबाट को आउनुभयो स्वागत गर्छु. हेलो नमस्ते. हजुर नमस्ते, गुड इभिनिङ. को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? पाँच कमनको मित्र हालको वेदबाट सम्झिनु भयो सानु माया शेर्पा. के छ यहाँको खबर? आराम हुनुहुन्छ? हजुर मेरो पनि एकदम ठिक छ, आराम छु, सन्चै छु है. अनि कार्यक्रम त सुन्दै हुनुहुन्छ होला नि है सानु मायाजी? ए ल ठिक छ ठिक छ. हुन्छ अब आफ्नो आफन्तजन इष्टमित्रहरूको लागि सम्झना गर्नुहोस् न त.
1: मेरो पाँच घन्टी आउनुहुन्छ, प्यारिमानीलाई मिस गरेको भन्न चाहन्छु. अनि छोरा तेमा छोरी देवमालाई मिठो सघाउने गाउँमा साथै मिठो माछ भन्न चाहन्छु. अनि बहिनीले जे पनि मिसेर हामी राजुलाई सेलिब्रेट छ. हामी राजुलाई गएर अन्डा छोड्यो रोटी गरे कृष्ण तामाङ मेरो विजय गाई नानी ल्याउनु. अनि सुनिङ शेर्पा कृष्ण तनाथी मेरो मात्रै. अनि जीवन भावेन सबलाई तामाङबाट मिडिया प्रेमी र हिँड्छ जोसरै
0: नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो सानु माया शेर्पा. हामीलाई मैले कुवेतबाट फोन गर्नुभयो, सरी मलेसियाबाट हुनुहुन्थ्यो पाँच कमनको मित्र. उहाँसँग म छुटे, पालो तपाईँको हो. यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा, कहाँबाट को आउनु भएको छ स्वागत गर्छु. हेलो नमस्ते. हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? अञ्जना धनकुटाबाट. ओहो अञ्जनाजी, तपाईँ त धेरै हराउनु भएको थियो. म त हामीलाई माया मार्नु भएछ सोचेको थिएँ. कता हुनुहुन्छ धनकुटा? धेरै हुनुहुन्छ ए, त्यही त निकै समय अगाडि अहिले हिलेतिर बसोबास छ मेरो भन्ने कुरोसम्म चाहिँ भएको थियो हाम्रो है. अनि के छ अहिले, के गर्दै हुनुहुन्छ? अहिले पनि काम धेरै हुनुहुन्छ? ओहो ल, अनि रेडियो सुन्न त्यति पाउनुहुन्न कि कसो हो आज भोलि? ए ल ठिक छ, हुन्छ आउनुभयो, खुसी लागेको छ. अब सम्झिनुहोस् साथीभाइहरू.
1: अनि अर्को चाहिँ हुन्छ तामाङ हुनुहुन्छ, उसको पुरानालाई धेरै सम्झना गर्न चाहे. अनि एउटा अर्को दिदी हुन्छ चन्द्र राई हुनुहुन्छ, अनि रेवत राई हुनुहुन्छ, अनि त्यसपछि प्रवीण हुनुहुन्छ, निवादन हुनुहुन्छ, अनि सन्तोष हुनुहुन्छ. अनि धेरै चाहिँ अब प्रोग्राम सुनेर बस्नु सम्पूर्ण साथीहरूलाई गुड नाइट दिएको पनि है.
0: नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो अञ्जना राई धनकुटाबाट हामीलाई फोन गर्नुभयो. उहाँसँग म छुटे, धेरै भन्दा पनि धेरै साथीलाई जोड्ने जमर्को गरिरहेकी छु. म फेरि पनि साथीलाई जोड्न चाहन्छु. यति बेला वाट्सएपबाट एकजना साथीको आगमन भएको छ, कहाँबाट को आउनुभयो स्वागत गर्छु. हेलो नमस्ते. हजुर गुड इभिनिङ, नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? कुवेतबाट सुस्मिता नाछिरिङ आउँदै हुनुहुन्छ. के छ यहाँको खबर? आराम हुनुहुन्छ नि सुस्मिताजी? ठिक छ ठिक छ, हुन्छ. रेडियो पनि सुन्दै हुनुहुँदो रहेछ, फोन लाउनु भएको छ. अब सम्झिनुहोस् आफ्नो आफन्तजन इष्टमित्र साथीभाइहरूलाई.
1: हामी जान्छौँ विश्वकप काममा राख्नु पर्दाखेरि यति मिठो बोल्नुहुन्छ तपाईँले गुड नाइट तपाईँ मिन गर्न चाहन्छु अनि अनि साथीहरू भन्नुपर्दाखेरि अस्ति पनि फोन गर्नुहुन्थ्यो क्यारिङ चान्दुमाया शेर्पा पनि भन्न चाहन्छु अनि अश्विन सुताङ अनि मैले हुन्छ सुरेन्द्र बाङ अनि साथीहरू भन्नुपर्दाखेरि सुरज सुराई तुङचाङ अनि लिङ्गु विजय कृष्ण तामाङ र सूर्य ताइला अनि कृष्ण राई अनि सन्देश राई अनमल छेत्री अनि राई असफल आयोसँग पनि धेरै सम्झेको छु साथी भन्न चाहन्छु अनि साथीहरू त धेरै हुन्छ अनि त हुनुहुन्छ साथी हुनुहुन्छ अनु शेर्पा उहाँलाई पनि गुड नाइट सुझाव पनि भन्न चाहन्छु र माइजू हुनुहुन्छ पुष्पाञ्जली राई उहाँलाई पनि गुड नाइट सुझाव पनि माइजू भन्न चाहन्छु र जति पनि मलाई सुस्मिता नाथीले मलाई चिन्नुहुन्छ सम्पूर्णलाई गुड नाइट सुझाव पनि भन्न चाहन्छु ल
0: हस् नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो सुस्मिताना छिरिङ हामीलाई फोन गर्नुभयो साथीसँग म सुनिसकेकी छु यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनबाट आउनुभएको छ कहाँबाट को आउनुभयो उहाँलाई म स्वागत गर्छु हेलो नमस्ते
2: हेलो रात्रिकालीन नमस्कार
0: हजुर रात्रिकालीन नमस्कार को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट सपना तामाङ पाँच खबरबाट बोल्दै हुनुहुन्छ के छ तपाईँको खबर आराम हुनुहुन्छ सपनाजी
2: हजुर मेरो खबरहरू ठिकै छ अनि आरामै छु भन्नुपर्छ हो अहिले त टाइममै सुधै खाना खाएर प्रोग्राम सुन्दै थिएँ कल ट्राई गर्दै लागिहाल्यो
0: ए खाना त खाइसक्नु भएछ कार्यक्रम सुन्दै हुनुहुन्थ्यो भने चाहिँ अब आराम गर्ने बेला पनि हुनै लागिसक्यो क्यारे होइन
2: हजुर हजुर पक्कै पनि
0: ए ल ठिक छ ठिक छ अब साथीहरू सम्झिनुहोस् है दाम
2: हुन्छ फर्स्टमा त अब हजुर लगाएर ट्रेटी गरौँ होल इन्डिया टिमलाई नै गुड नाइट सुझाव पनि भन्न चाहन्छु हुन्छ साथीहरू हुनुहुन्छ प्यारी दिदी युनिसा तामाङ अनि बहिनी चन्द्रमाया तामाङ दिल्का राई भावना मगर गुनिता चामलिङ सम्झना रुम्बाङ मिडिया प्रेमी निमु शेर्पा सुराज राई तुम्सा राजु राई काइरा हाम्रो कृष्ण तामाङलाई नि मिठो सम्झना होला चाहन्छु अनि सानो कमल अब साथीहरू त धेरै हुनुहुन्छ मलाई सपना भनेर चिन्नु नै सबै सबैलाई गुड नाइट सुझाव पनि भन्दै गएर नमस्ते बाई बाई
0: हस् नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो सपनाजी पाँच खबरबाट फोन गर्नुभयो उहाँसँग म छुटिसके अब पालो तपाईँको हो यति बेला वाट्सएपबाट साथी हुनुहुन्छ हेलो नमस्ते हजुर नमस्ते को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट अनलभ सुजन थापा बोल्दै हुनुहुन्छ हाल मलेसियाबाट के छ नि तपाईँको खबर सन्दै हुनुहुन्छ हजुर मेरो खबर एकदम ठिक छ खानपान भइसक्यो है अब कार्यक्रम सकिसके पश्चात चाहिँ आराम गर्ने हो अनि यहाँले कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ अब साथीहरू सम्झिनुहोस् न
3: विशेष गरी हजुरले एकदम गुड नाइट शुभ पनि अरुण एफएम मोदी एकदम गुड नाइट शुभ पनि भन्न चाहन्छु अनि अघि भर्खरै फोन गरिदिनुहुन्थ्यो हाम्रो सुस्मिताना छिरिङ अनि हाम्रो सानोमाया शेर्पा अनि हाम्रो वरुण चञ्चले राईलाई एकदम गुड नाइट शुभ पनि भन्न चाहन्छु अनि साथीहरू सम्झिनु भयो त हाम्रो राजगिर काइला हुनुहुन्छ अनि शिशिर चञ्चले कृष्ण तामाङ अनि हाम्रो भाइ निमा शेर्पा अनि काली कमला वनेन अनि हाम्रो राजकला रैनी अनि अश्विनी सोताङलाई पनि एकदम गुड नाइट शुभ भन्न चाहन्छु अनि हाम्रो पनि सुनिता कुरुङ अनि हाम्रो सबिना तामाङ यो विजय सरलाई पनि एकदम गुड नाइट शुभ भन्न चाहन्छु अनि हाम्रो राजीव श्रेष्ठ पूर्वी आकाश राई अनि हाम्रो अनुसार लिम्बू माया शेर्पा अनि हाम्रो मुख्यता हुनुहुन्छ पुष्पाञ्जली राईले पनि गुड नाइट शुभ पनि धेरै धेरै सबैजना एकदम सबैलाई सम्झिरहेको छु भन्दाखेरि नमस्ते बाई बाई गुड नाइट
0: हस् नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो अनलभ सुजन थापा हामीलाई फोन गर्नुभयो उहाँसँग म छुटे धेरै भन्दा पनि धेरै साथीलाई जोड्ने जमर्कोमा छु सँगै फेसबुक लाइभबाट पनि हामीलाई धेरै साथीहरू सुनेर साथ दिइरहनु भएको छ लाइभको कमेन्ट बक्सबाट पनि उत्तिकै साथीहरूले सहभागिता जनाउँदै हुनुहुन्छ सम्पूर्ण साथीहरू जसले लाइभबाट सुन्दै हुनुहुन्छ लाइभको कमेन्ट बक्सबाट सहभागिता जनाइरहनु भएको छ। तपाईँलाई विशेष धन्यवाद छ। केही साथीहरूले आजको कार्यक्रमलाई शेयर पनि गरेर साथ दिइरहनु भएको छ। सम्पूर्णलाई हार्दिक नमन, विशेष धन्यवाद भन्दै फेरि पनि म फोन कल तर्फ नै लाग्न चाहन्छु। यति बेला साथीहरू हुन्छ लाइनमा, स्वागत गर्छु। हेलो, नमस्ते। हेलो,
2: नमस्ते। गुड इभिनिङ।
0: को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? सिम्पल सरिना गुरुङ मोरङको काने पोखरीबाट। के छ तपाईँको खबर? आराम हुनुहुन्छ?
2: मेरो खबर एकदमै राम्रो छ, म एकदमै आरामै छु। बोली सुनाउनुहोस् न, तपाईँलाई कस्तो छ?
0: हजुर, मलाई पनि एकदम ठिक छ, आराम छु, सन्चै छु, समग्रमा सबै ठिकठाकै छौ है। अनि सरिनाजी, मोरङतिर चाहिँ कतिको गर्मी छ हो आज भोलि?
2: आजको दिन खासै गर्मी छैन है, बिहान खेर चाहिँ मजाले घाम लागिरहेको थियो, तर दिउँसो पखादेखि चाहिँ एकदम धुमधुम भएको कारणले गर्दाखेरि अहिले चाहिँ शीतलै छ भन्नुभएको छ।
0: ए ल, ठिक छ ठिक छ, हुन्छ। अब साथीहरू सम्झिनुहोस्।
2: हस् हुन्छ, फर्स्ट ठिक भएपछि चाहिँ हजुरलाई गुड नाइट शुभरात्रि भन्न चाहन्छु। अनि बिहान पाटी हुन्छ राज गरिनुभयो, राई के राई सुरक्षा राई हुन्छ राज बिटा बिटाइला, हाम्रो मास्टिका बस्ने सूर्य लामा, अनि धेरै साथी हुनुहुन्छ मिडिया प्रेम राई, अनिसा जुवा पत्र, विविता कामलिङ राई, अनि हर प्रदेशी गगनतिर छुने शमशेर लिम्बू, पुर्कुलियाका चाहिँ भूमिका राई तामाङ लगायत धेरै साथीहरू हुनुहुन्छ। सम्पूर्ण साथीहरूलाई मिस यु, गुड नाइट, शुभरात्रि भनेर ठुलो राई।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो सिम्पल सरिनाजी मोरङको काने पोखरीबाट, हामीलाई फोन गर्नुभयो, उहाँसँग म छुटिसकेकी छु। कार्यक्रम क्षितिज पारेको बसाई तपाईँ सुनिरहनु भएको छ र यो बसाईमा तपाईँका सम्झना सन्देशहरूलाई चाहिँ हामीले सम्झाल्ने गर्छौ, अनि तपाईँको लागि केही सुमधुर गीत संगीतहरू पनि सुनाउने गर्छौ। अहिले भने कार्यक्रममा एउटा मिठो गीत सुनाउन चाहन्छु, थानेश्वर गौतमको आवाज रहेको गीत रहेको छ, गजल गीत हो, तिम्रा याद गीत रहेको छ, सुन्दै रहनुहोस्।
4: सपनीमा आई मुठु रेटेर जान्छन् तिम्रा यादहरू मलाई भेट।

0: हजुर, तिम्रा यादहरू मलाई भेटेर जान्छन्। साँच्चीको मिठो गीत थानेश्वर गौतमको आवाजमा रहेको यो गजल गीत तपाईँको निम्ति मैले कार्यक्रममा प्रस्तुत गरे। यो गीत सुनेर पके पनि तपाईँले इन्जोय लिनुभयो, यो गीत मन पराउनु भयो नि होला। अब तपाईँ धेरै साथीहरूसँग जोडिन मन छ, अझै पनि लगभग आधा अवधि समय त हामीले व्यतीत गरिसकेका छौं। अबको 9 बजेसम्म तपाईँसँग रहँदै गर्दा अन्य थुप्रै साथीहरूलाई जोड्न चाहन्छु। यति बेला साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को आउनु भएको छ उहाँलाई ढिला नगरिकन स्वागत गर्छु। हेलो नमस्ते। हेलो नमस्ते हजुर। हजुर नमस्ते, को बोल्नु भएको ठाउँबाट? लोहाकोटबाट ठुल दाइ श्रीरामजी आउँदै हुनुहुन्छ। यहाँले त फोन लाग्दैन भनेर कति धेरै गुनासो गर्नुहुन्थ्यो, आज त सम्भवतः यो कार्यक्रममा तपाईँको त पहिलो पटक कल लाग्यो हो कि कसो हो? हजुर, हाम्रो खबर त अब तपाईँले हामीलाई सुनि नै रहनु भएको छ भने त त्यति धेरै मैले भनिरहनु पनि नपर्ला, हामी एकदमै ठिकठाक छौँ, समग्रमा सबैलाई आरामै छ। अनि के छ भयो तपाईँको, सुनाउनुहोस् के गर्दै हुनुहुन्छ?
1: अहिलेको समय खासै त्यस्तो छैन है, अब त्यही हो कार्यक्रम सुन्नु बस्नु त्यही हो
0: भनेपछि मजाले कार्यक्रम सुनेर साथ दिइरहनु भएको रहेछ।
1: आकाश सफा छ है
0: हजुर,
1: अब जुन जुन मेरी रात छ एकदम रमाइलो छ भन्नुपर्छ
0: पक्कै पनि। यहाँले आज फोन लगाउनलाई कतिको सङ्घर्ष गर्नुभयो होला भनिदिनुहोस् न।
1: हजुर,
0: आज फोन लगाउनलाई कतिको सङ्घर्ष गर्नु पर्यो तपाईँले?
1: एकदम कष्ट गरे फोन लाग्दा चाहिँ अब धेरै श्रोताहरूलाई चाहिँ अब कल लगाउनु साथीहरूलाई पन्छाउँदै आएको थिएँ, बल्ल बल्ल फोन लागेको छ, एकदम खुसी लागेको छ भन्नुपर्छ।
0: ओके ल, ठिक छ, तपाईँलाई मात्रै होइन हामीलाई पनि उत्तिकै खुसी लाग्छ होइन, किनभने यो कार्यक्रम मात्रै नभएर हाम्रो रेडियोलाई अत्यन्तै माया गर्ने साथी जसले चाहिँ एकदमै हामीलाई माया गर्नुहुन्छ, हरेक किसिमबाट कहिलेकाहीँ सल्लाह सुझाव पनि दिनुहुन्छ, हाम्रो शुभचिन्तकहरूसँग यसरी बोल्न पाउँदा हामीलाई पनि खुसी लाग्छ। हुन्छ, आज जोडिनु भयो खुसी लागेको छ, अब सम्झिनुहोस् आफन्तजन इष्टमित्र साथीभाइहरूलाई।
1: हजुर, पक्कै पनि त यसरी कार्यक्रम चलाइरहनु भएको छ, हजुरलाई पनि एकदम गुड नाइट सुरक्षा पनि भन्न चाहे। त्यसै गरी हामी मैले सिपियर हुनुहुन्छ हाम्रो राजदीर क्यानेडा सरलाई एकदमको सम्झना, सुशित सञ्चार सुरक्षा हुनुहुन्छ त्यो सम्झना भन्न चाहे। र त्यसै गरी धेरै साथीहरू हुनुहुन्छ, स्काई आइडी सर हुनुहुन्छ, उहाँलाई पनि एकदम सम्झना भन्न चाहे। र नेपालतिरै हुनुहुन्छ हाम्रो साथीहरू, हाम्रो बरुण सजुले राई सरलाई पनि एकदम मिठो सम्झना, गुड नाइट भन्न चाहे। र जति पनि साथीहरू कार्यक्रम सुनेर बसिरहनु भएको छ उहाँहरू सबै सबैलाई एकदम रूपमा मिठो सम्झना, गुड नाइट भन्दै बिदा हुन्छ।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो लोहाकोटबाट हामीलाई ठुल्दै श्रीराम दाहालले फोन गर्नुभयो, सबै सबैलाई सम्झिँदै व्यवसायबाट सुनिसक्नु भएको छ, विशेष गरी यो कार्यक्रमको मुख्य प्रायोजक पनि हुनुहुन्छ, आज उहाँसँग कुराकानी गर्न पाउँदा निकै खुसी लागेको छ। सम्भवतः उहाँले पनि भन्नुभयो निकै खुसी व्यक्त गर्नुभयो, ठिक छ, अन्य थुप्रै साथीहरूलाई जोड्नु छ। यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई पनि म स्वागत गर्छु। हेलो नमस्ते।
2: हेलो नमस्ते।
0: नमस्ते हजुर, नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? मन्जु थापा भन्नुभयो, कुन ठाउँबाट हो मन्जुजी? कलङ्कीबाट। अनि के छ मन्जुजीको खबर, आराम हुनुहुन्छ? मेरो पनि एकदम ठिकठाक छ, आराम छु, सन्चै छु, म मात्रै नभएर हामी रेडियो अरुण होल इन्टरनेट टिम एकदमै ठिकठाक छौ मन्जुजी। अनि यहाँले कार्यक्रम कुन माध्यमबाट सुन्दै हुनुहुन्छ? फेसबुक लाइभबाट सुन्नु भएको छ, खुसी लाग्यो। हुन्छ, अब साथीहरू सम्झिनुहोस् मन्जुजी।
2: हुन्छ सम्झना र सुन्दै शरीर राख्न पर्दा एकदमै तपाईँको त मिठो आवाजमा भाग मिठो नपाए तपाईँलाई एकदम मिठो सम्झना मिठो माया एकदमै टाइट गर्न चाहन्छु। मिठो सम्झना मिठो माया हरेक प्रोग्रामहरूको एकदमै सुन्दरताको शुभकामना व्यक्त गर्न चाहन्छु। यति बेला सुन्दै हुनुहुन्छ हाम्रो आशिष मेललाई एकदम मिठो सम्झना मिठो माया एकदमै गुड नाइट भन्न चाहन्छु। हाम्रो ढकालाई सुन्दै हुनुहुन्छ होला, उहाँलाई पनि सम्झिराखेको छ गुड नाइट भन्न चाहन्छु। यदि हाम्रो हुनुहुन्छ सपना खड्का पनि
0: ओके नमस्ते साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभयो काठमाडौँ कलङ्कीबाट हुनुहुन्थ्यो। उहाँसँग म छुटे धेरै धेरै साथीहरूलाई सम्झिँदै व्यवसायबाट सुनिसक्नु भएको छ। यति बेला अर्को साथी हुनुहुन्छ वाट्सएप मार्फत जोडिनु भयो, स्वागत गर्छु। हेलो नमस्ते, हजुर नमस्ते नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? कृष्ण तामाङ के छ तपाईँको खबर, सन्जय हुनुहुन्छ कृष्णजी?
3: एकदम ठिकठाक छ, भर्खर ड्युटी आएको, यसो प्रोग्राममा कल गर्नु पर्यो भनेर गरेको, लागि पनि
0: हाल ठिक छ, खुसी लाग्यो। अनि कार्यक्रममा जोडिनु भएको छ यहाँले, लाइभबाट पनि उत्तिकै साथ दिनुहुन्छ होइन, मैले पनि निहालिरहेको हुन्छु। अब यो व्यवसायमा हामीले कमेन्ट रिड आउट गर्न नपाए तापनि हामीले टक्क अगाडि डेस्कटपमा चाहिँ ककसले कमेन्ट गरिरहनु भएको छ, ककसले लाइभ सेयर गर्दै हुनुहुन्छ भनेर त हामीले हेरिरहेका हुन्छौँ। हुन्छ कृष्णजी, अब साथी सम्झिनुहोस् न।
3: सर्वप्रथम दाजु नै, अनि त्यसै गरी हाम्रो सुमिता याखा मिस पनि हुनुहुन्थ्यो उहाँलाई पनि, अनि त्यसै गरी कुवेततिर हुनुहुन्छ मामु जुनिता चामलिङ, अनि पापा हुनुहुन्छ जीवन फाबे, अनि हाम्रो बाजे हुनुहुन्छ लिम्बु विजय, अनि बोजू हुनुहुन्छ मिना चामलिङ, अनि बुर्दिल सराई, सुनिता कुलुङ, अस्मी सुताङ, अनि हाम्रो सरस्वता पोखरेल, अनि हाम्रो राजवीर काइला सर, कविता राई, सुजन थापा, हिमा राई, वरुण चञ्चले, अनि त्यसै गरी हाम्रो हुनुहुन्छ सानुमाया शेर्पा, अनि सोनिम शेर्पा, समीक्षा शेर्पा, सुमिता नासिरिङ, अनि आशिष नेन बस्नेत, धकल धर्मराज, अनि धेरै हुनुहुन्छ हाम्रो सानु कमला, धेरै साथीहरू हुनुहुन्छ लगायत मलाई कृष्ण तामाङ भनेर चिन्नुहुने सबैलाई मिस गरिरहेको छु भन्ने बिदा हुन चाहन्छु। अब भाइ
0: ओके नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभयो साउदीबाट कृष्ण तामाङ, उहाँको घर संखुवा सभा वहाँ हो, उहाँसँग म छुटे अन्य धेरै साथीहरूलाई जोड्न चाहन्छु यो व्यवसायमा। यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा आउनु भएको छ, कहाँबाट आउनुभयो स्वागत गर्छु। हेलो नमस्ते, नमस्ते, को बोल्दै हुनुहुन्छ? सुनो सुनिता बेतिनीबाट आउनुभयो, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ?
4: हजुर एकदम ठिकठाक छु, भर्खरै खाना खाएर अनि भर्खरै प्रोग्राम सुन्दै थिएँ, यस कल पनि लगाउन सफल भयो भनौँ न। अनि हजुर खबर के छ, हजुर पनि आराम हुनुहुन्छ होला नि? होइन
0: हजुर म त ठिकै छु, आरामै छु होइन, अनि समग्रमा हामी सबै ठिकै नै छौँ, त्यही हो सबै राम्रै छ। सुनिताजी यहाँले कार्यक्रम सुनिरहनु भएको रहेछ होइन, खुसी लाग्यो जोडिनु भएको छ। अब साथीहरूलाई सम्झिनुहोस् न त।
4: हुन्छ, विशेष त हजुर लगायत हाम्रो अरिणय फिमिका तिमीलाई एकदम मिठो सम्झना शुभरात्रि शुभ पनि भने, अनि मेरो घर फ्यामिलीमा सम्पूर्णलाई एकदम शुभरात्रि। आजको दिनमा जन्मदिन परिरहेको थियो नाना मनिकाको, जन्मदिनको शुभकामना। भोलिको दिनमा जन्मदिन परिरहेको छोरी रोजीलाई अग्रिम जन्मदिनको शुभकामना। अब धेरै साथीहरू हुन्छ यस कार्यक्रमलाई माया गरेर सुन्ने सबैले एकदम मिठो सम्झना गुड नाइट शुभ सपना शुभरात्रि भन्दै सुन्छु ल। नमस्ते, बाई
0: नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो सुन सुनिता, हामीलाई बेतिनीबाट फोन गर्नुभयो, उहाँसँग म छुटे अन्य थुप्रै साथीहरूलाई जोड्नु छ। यति बेला अर्को साथी हुनुहुन्छ व्हाट्सएप मार्फत आउनुभयो, हेलो नमस्ते, हेलो नमस्ते, हजुर हजुर दर्शन नमस्ते, को बोल्दै हुनुहुन्छ?
5: हजुर म अनमोल छेत्री, घर ताप्लेजुङ हालको वेदेखि म बोल्दैछु।
0: अनमोल छेत्री तपाईँको घर ताप्लेजुङ हालको वेदबाट भन्नुभयो, अनि के छ अनमोल जीको खबर खबर आराम हुनुहुन्छ?
5: एकदम आराम कुशलै छु भन्नु, सबै ठिकै छ। अनि हजुरको के छ नि?
0: हजुर, मेरो पनि एकदम ठिक छ, आराम छु, सन्चै छु है। अनि यहाँ कुवेत पुग्नु भएको कति भयो अनमोलजी?
5: 11 जति भयो।
0: 11 महिना?
5: हजुर।
0: भनेपछि एक वर्ष पुग्नै लागिसकेछ है। अब प्रदेशको ठाउँमा आफ्नो पनि अलि बढी ख्याल गर्नुपर्ने हुन्छ। यहाँले कार्यक्रम सुनिरहनु भएको छ?
5: हजुर, सुन्दै
0: थियो। हुन्छ हुन्छ, तपाईँलाई जति खुसी लाग्छ हामीलाई पनि उति नै खुसी लाग्छ। हुन्छ, अब साथीहरू सम्झिनुहोस् त अनमोलजी।
5: असन्जा साथीहरू भन्नुपर्दाखेरि सफलता यता तापले चम्पेर हुनुहुन्छ, मम्मी दिदी अनि बहिनी दादा, उहाँलाई धेरै मिस गरिरहेको छु भन्नुपर्छ। यता कुवेतिर हुनुहुन्छ मेरो एकदम गुटुको मान्छे दिदी गेल्छ, धेरै मिस गरेको छ सानी भन्छ। अनि सुस्मिता नामछिरी, सानुमाया शेर्पा, तीर्थ राज, रचाइ तुम्छ, रोसा भट्टिया तापलोजुन, सन्ध्या थमा, सन्ध्या गुरुङ लगायत मलाई तिनी सम्पूर्ण फ्यानलाई गुड नाइट भन्न चाहन्छु।
0: नमस्ते साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभयो अनमोल छेत्री, कुवेतबाट जोडिनुभयो, उहाँसँग म छुट्टी पालो तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ। हेलो, नमस्ते। हेलो
6: हेलो, गुड इभिनिङ। नमस्ते।
0: हजुर नमस्ते, गुड इभिनिङ। को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट?
6: हजुर, नेपाल गल्पुरबाट रतन गर हालबाट, म पूर्वेली अन्जान असफल आयुष राई।
0: पूर्वेली अन्जान असफल आयुष राई आउनुभयो, के छ तपाईँको खबर खबर? सन्चै हुनुहुन्छ?
6: हजुर, म लगायत एकदमै फिटिङ फाइन छ मेरो खबर भन्नुपर्छ। हजुर लगायत त्यो फुल लिमिटको खबर के छ, सन्चै हुनुहुन्छ?
0: हजुर, हाम्रो खबर त एकदम ठिकठाक छ, आराम छौ, सन्चै छौ। अब साथीहरू सम्झिनुहोस् न है।
6: हुन्छ, पछि पनि विशेष त सांस्कृतिक पारीको शुभ सन्देशहरू राख्नु पर्दाखेरि नेपालतिर रहनुहुन्छ, पूर्वतिर सुनतिर मेरो बुबा बुनुपछि सम्झना दादा निशान दिदी बिमला भन्दा बिमलाई पनि मिठो माया सम्झना भन्न चाहन्छु। तपाईँ पटल चाहिँ मिठो बोल्नुहुन्छ, स्वेट भइसकेर अनि हजुर टेक्निकलमा हामीले मिठो रेडियो अरुण सुनेर बस्ने नै कतिवटा मिठाहरू हुनुहुन्छ, सबैजनालाई मिठो सम्झना भन्न माया भन्न चाहन्छु। साथीहरू हुनुहुन्छ मुठु प्रेम, मुठु आशिष, मुठु सन्देश चामलिङ, धेरै सम्झना प्लस माया चाहन्छु। र साथीहरू हुनुहुन्छ प्यारी साथी निरुता चामलिङलाई र मलाई सम्पर्क मिठो प्रेमीलाई अनि सदन्ता सुफिया सरितालाई, हाम्रो सिम्पल सरिना पुष्पाञ्जलीलाई, सुस्मिता माथिरिङ, सानुमाया शेर्पालाई धेरै सम्झना प्लस माया भन्न चाहन्छु। र साथीहरू हुनुहुन्छ प्यारी साथी हाम्रो तीर्थलाई, हाम्रो रोलपाली स्वच्छ मगर विश्वमा फाङ्गै रूपिस्तामाथि रोसम्पलाङ्गै दिदी भूमिकालाई दादा सुन्नुभयो, खिलाउँदा धेरै सम्झना माया लाभदेखि राख्नुहुन्छ। हाम्रो शिरत राई सुम्पा, हाम्रो उमेश तामाङ हुनुहुन्छ, हाम्रो लिम्बू विजय, अनि त्यसै गरी कृष्ण तामाङलाई पनि धेरै सम्झना प्लस माया। हाम्रो राष्ट्रिय अधिकारीलाई हुनुहुन्छ लिखिता लिम्बू कपाल भएछ, पछि सुरेन्द्र श्रेष्ठ, राज तामाङ, राज कुमार गुरुङ, सीता भण्डार, सीता लिम्बू, शान्ता श्रेष्ठ, चिन्दीवान त्यही मामा रतन चेम्चेङ, योगिनी माङ लिम्बू, रन्तिताई, नीता बान्तावा, हाम्रो अनुमल छेत्री हुनुहुन्छ, अमन लिम्बू, लक्ष्मण
0: लिम्बू,
6: सबैलाई
0: साथी हुनुहुन्थ्यो पूर्वेली असफल अन्जान आयुष राई आउनु भएको थियो। निकै धेरै साथीहरूको नाम लिस्ट लिएर आउनु भएको रहेछ। सम्झिँदै सम्झिँदै छुट्नु भएको छ, अब पालो तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ। हेलो, नमस्ते।
7: नमस्ते हजुर।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ?
7: हजुर, म भोजपुरखाटमा वसतलाबाट भविन्द्र राई।
0: भोजपुरखाटमाबाट भविन्द्र राई बोल्नुभयो, के छ तपाईँको खबर भविन्द्रजी? त्यही त है, लामो समय पश्चात कल गर्नुभयो यहाँले, हुन्छ, खुसी लागेको छ। अब साथीहरू सम्झिनुहोस् न।
7: विशेष त अब फर्स्ट अफ अल त हजुरलाई नै अब विशेष सम्झना भन्न त है होइन, अब धेरै लङ टाइम पछि फोन लागिरहेछ, हजुरलाई नै अब एकदम सम्झना भन्नै अनि त्यसै गरेर यहीँ हुनुहुन्छ, अब रात्रिकाले के राख्नु पर्ने हो, शुभकामना सन्देश होला होइन
0: साथीहरू सम्झिनुहोस् न। अब तपाईँको आफन्तजन साथीहरू चाहिँ जो तपाईँबाट धेरै टाढा हुनुहुन्छ भने उहाँहरूलाई तपाईँले सम्झिरहनु भएको छ, बोल्न चाहनुहुन्छ भने अथवा उहाँलाई केही सन्देश छ भने चाहिँ सम्झिन सक्नुहुन्छ।
7: ए हुन्छ, अब विशेष अब लङ टाइम भनेको त कोभिडतिर हुन्छ बहिनी सुस्मिता नाछिरिङ, अनि मरौतिर हुनुहुन्छ बहिनी दुर्गा, अनि यहीँ हुनुहुन्छ काका कीर्ति, अनि आन्टी सङ्गीता अनि बाबा नै हुन्छ विद्वान अनि बहिनी वर्षा लगायत अब मेरो घर परिवारतिर मेरो कीर्तना अनि नानी दिक्का दिक्षण निरज अब सबैलाई चाहिँ एकदम अब सम्झिरहेको छु भन्न चाहन्छु है त
0: हुन्छ ल छुटौँ है त भविन्द्रजी भोजुरबाट फोन गर्नुभयो उहाँसँग म छुट्टी कार्यक्रम क्षतिज बारीको बसाई तपाईँ सुनिरहनु भएको छ मीडिया प्रेमी साथीहरूले संयोजन गर्नुभएको यो कार्यक्रममा धेरै भन्दा धेरै साथीहरूलाई जोड्नेछु धेरै साथीहरूसँग कुराकानी गरिसके धेरै साथीहरूले आफ्ना आफन्तजन प्रियजनहरूलाई सम्झना गरिरहनु भएको छ यो बसाईबाट र तपाईँको लागि केही समधुर गीत संगीतहरू पनि सुनाउनुपर्छ फेरि पनि अर्को एउटा मिठो गीत सुनाउन चाहन्छु थानेश्वर गौतमको आवाज नै रहेको जुन किरीको पछि लाग्दा अबको यो गीत त्यति बेला तपाईँको निम्ति

0: हजुर, जुन किनेको पछि लाग्दा जुन छोटे छ, यो निकै नै मिठो गीत तपाईँकै निम्ति प्रस्तुत गरे। आज मैले विशेष गरी थानेश्वर गौतमका गीतहरू तपाईँलाई सुनाए। विशेष गरी यो गीतहरू तपाईँलाई पनि मन पर्यो होला, मजाले सुन्नुभयो नै होला जस्तो लाग्छ मलाई। अब मैले थोरै समय बाँकी छ, केही साथीहरूलाई जोड्न चाहन्छु। यति बेला साथी हुनुहुन्छ फोन लाइनमा, कहाँबाट आउनु भएको छ उहाँलाई नै म स्वागत गर्छु। हेलो, नमस्ते। साथी हुनुहुन्थ्यो लाइनमा, उहाँसँग मैले कुराकानी गर्न सकिनँ, साथी बाहिरिनु भयो फोन लाइनबाट। यति बेला वाट्सएपबाट अर्को एकजना साथीको आगमन भएको छ, कहाँबाट को हुनुहुन्छ स्वागत गर्छु। हेलो, नमस्ते। हेलो, नमस्ते। हजुर हजुर, नमस्कार। को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट?
1: हेलो
0: हेलो, मेरो आवाज सुन्नु भएन हजुरले? कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुरको शुभ नाम भन्नुहोस् त।
1: हजुर, म चाहिँ पक्कै पनि भन्नुपर्छ है, मिलन कार्की, नेपाल घर चाहिँ तेह्रथुम छत्तर भाइ, हाल चाहिँ दुबईबाट भन्नुपर्छ सिस्टर।
0: ए, नेपाल घर छत्तर हो, हाल चाहिँ दुबईबाट बोल्दै हुनुहुन्छ मिलनजी। के छ यहाँको खबर, आराम हुनुहुन्छ मिलनजी?
1: एकदम आराम, कुशल मङ्गल, अहिलेसम्म बाँच्छ कि छ, दुःख सुख चलिरहेछ भन्नुपर्छ सिस्टर।
0: ल, सधैँभरि आराम रहनुहोस्, त्यस्तै खबर सुन्न पाइयोस्। अब अहिले भने साथीहरू सम्झिनुहोस् न है मिलनजी।
1: हस् हुन्छ, सर्वप्रथम सम्झना सन्देश राख्नु पर्दा त सर्वप्रथम हजुरलाई एकदमै मिठो माया सम्झना भन्न चाहन्छु, त्यसै गरेर प्राविधिक मित्र लगायत रेडियो अरू सम्पूर्णलाई सम्झन चाहन्छु। त्यसै गरेर एक दुईजना साथीहरूको नाम लिनु पर्दाखेरि हाम्रो ताप्लेजुङ घर भाइ हाल कुबेरतिर रहनुहुने काली कमला भने, त्यसै गरेर पाँच थरतिर रहनुहुने हाम्रो एकल यात्री पाँच थरे दाईलाई सम्झन चाहन्छु। त्यसै गरेर हाम्रो अनिल शेर्पा, जितेन कार्की, झमक कार्की लगायत मेरो नामसित चित परिचित सम्पूर्णलाई भन्दै हजुर दिदीबाट छुट्टिन्छु। हस्त, नमस्ते, टेकर बाबाई।
0: ओके, नमस्ते, टेकर बाबाई। साथी हुनुहुन्थ्यो उहाँसँग म छुटे, मिलन कार्की आउनु भएको थियो कार्यक्रम क्षितिज पारेको बसाई तपाईँ सुनिरहनु भएको छ। फेरि पनि अर्को साथी वाट्सएपबाट नै जोडिनु भयो, स्वागत गर्छु। नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट?
2: हजुर, म बाह्र कोटाङ घर भए हालको दिदी छ
0: सन्दीपा। अनि के छ तपाईँको खबर, सन्जय हुनुहुन्छ? मेरो पनि एकदम राम्रो छ, आराम छ, सन्चै छु म लगायत हामी रेडियो होल इन्टायर टिम एकदमै ठिकठाक छौ। अनि तपाईँले अब साथीले सम्झिनुहोस् न है, समय पनि धेरै छैन।
2: हुन्छ, फसमाले मिठो भर्षा कार्यक्रम चलाउने हजुरको लागि, टेक्निसियन मित्रको लागि, र नेपालतिर हुने मम्मी भाइलाई पनि मिठो माया सम्झना छ है भन्छु, अनि यतै सोचेर हुने नाना बहिनी भन्छु, साथीहरू त नभए धेरै हुनुहुन्छ, कोही कसैलाई पनि बिर्सेको छैन, मिठो माया सम्झना छ है, र मलाई सन्देश दिनु छ पाइन्छ भनेर चिनाउने नचिनाउने सबैलाई सम्झिरहेको छु भन्दैछु।
0: हस्, नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो उहाँसँग पनि म छुटी, कार्यक्रम क्षितिज पारेको बसाई हो, तपाईँ सुनिरहनु भएको छ। समय धेरै छैन, अब केही साथीहरूलाई जोड्न सक्छु कि जस्तो लागेको छ। यति बेला अर्को एकजना साथी हुनुहुन्छ फोन लाइनमा आउनु भएको छ, कहाँबाट को हुनुहुन्छ स्वागत गर्छु। हेलो, नमस्ते।
3: नमस्ते,
0: नमस्ते। को बोल्नु भएको, कुन ठाउँबाट? अस्मि सोताङ आउनुभयो खातबारीबाट, के छ तपाईँको खबर?
3: मेरो खबर एकदम ठिक छ, यहाँ छुट्टी गएर फोन ट्राई गरेर आएको थिएँ, आँखा चाहिँ झन्नै चिम्ली आएको छु, फोन लाग्दा पो हो भनेर
0: उठिपाएँ। ल हुन्छ, अब समय पनि छोटो छ, हामीले पनि बिदा माग्ने बेला भइसकेको छ, साथीहरू सम्झिनुहोस् न है अस्मिजी।
3: हुन्छ, फर्स्टमा त्यति नै छोएछ, प्रोग्राम सञ्चालन गर्नुहुन्छ हजुर लगायत रेडियो अहिले निगमिन्टा टिमलाई गुड नाइट सुरक्षा पनि भन्न चाहन्छु। अनि है जस्तो रिक्सा लिम्बू, अनि त साथीतिर हुन्छ मेरो हजुर नाम लिम्बू, अनि केही साथीहरूको नाम लिनु पर्दा एकदमै प्यारी साथी हाम्रो सानो शशिका किराती, सुनिम शेर्पा, दिलसराई, मुना हिजुङ, सुनिता गुरुङ, सुनिता याखा लिम्बुखिङ, सम्झिनी सस्तता पोखरेल, आचार रञ्जन, माधव ढुङ्गेल, सुशील चन्तले, राजुले गाला, रिम्बू विजय, कृष्ण तामाङ, आशिष बस्नेत, वरुण चन्तले, ढकाल धर्मरा, सुशिया मुकला, मिसिङ रेवा, सुरत राई हुन्छ, नाना हुनुहुन्छ, सुनि सुनिता, भूमिका राई, बहिनी बिमा थानै, पूर्वी यादव राई, सरमा आले, सन्तोष कार्ले, लविस्टार सन्तोष, सपना मक्तान तामाङ, मिडिया प्रेमी निमु, सुस्मिता नाथरिङ, जीवन फालेन, अब धेरै साथीहरू हुनुहुन्छ है, दादाहरूजना गजालीमा गठ, ठुल्दा श्रीरन्थल, अब धेरै साथीहरू हुन्छ, कति पनि साथीहरूले जुन जुन माध्यमबाट प्रोग्राम सुनिराख्नु भएको छ, सम्पूर्ण साथीहरूले समीर आज कसैलाई पनि बिर्सेको छैन। छिटिन्छु ल, बाई बाई।
0: नमस्ते, बाई बाई। साथी अस्मित सोताङ खादबारीबाट आउनुभयो, उहाँसँग म छुटिसकेकी छु। अन्तिम एकजना साथी जोड्छु, वाट्सएपबाट आउनु भएको छ। नमस्ते हजुर। हजुर सेवा, रात्रिकालीन नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? भोजपुर घर मलेसियाबाट सुरज राई तुम्छा आउनुभयो, के छ तपाईँको खबर? सन्चै हुनुहुन्छ?
4: हजुर, मेरो खबर एकदम ठिक छ, सन्चै छु अहिलेको समयमा।
0: ओके ल, हुन्छ, अब समय पनि थोरै छ, हामीले बिदा माग्ने बेला भइसकेको छ, साथीहरू सम्झिनुहोस् न।
4: हुन्छ, आजको कार्यक्रम क्षितिज बारी मार्फत मेरो सम्झना सन्देश राख्नुपर्दा फर्स्ट म हजुरलाई अनि रेडियो होल युनिटलाई नै मिठो सम्झना सहित गुडनाइट्सको छ पनि, अनि केही साथीहरूको नामै लिङ्क पर्दो सर हुनुहुन्छ तीर्थ राई, रोमन मुक्तान तामाङ, योगेनी म्याङ लिम्बू, अभागी छिरिङ योन्दन, पूर्वी आकाश राई सर, रन्जित राई, लिङ्गु विजय, राजवीर राई काइला, अनि भाइ बिपिन रुन्दाली र कृष्ण तामाङ सर हुनुहुन्छ, अनि शेर्पा अस्मी सोतङ, राजकला कुलुङ, अनुसा दीक्षित राई, सानुमाया शेर्पा, काली कमला ओलिम लिम्बू, ईश्वरी माङ, प्रतिमा ईश्वरसी, अनिता नकुक, सुनिता कुलुङ, सरस्वता पोखरेल हुनुहुन्छ भने सुस्मिता नाथ छिरिङ लगायत मलाई चिन्नुहुने सबै सबैलाई, सपना तामाङ मोक्तान लगायत मलाई चिन्नुहुने सबै सबैलाई भन्दै हजुरको बसाइबाट छुट्टिन्छ। हस् त, नमस्ते, शुभरात्री।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो सुरज राई तुम्सा, भोजुर घर भइहाल मलेसियाबाट हामीलाई फोन गर्नुभयो र यो बसाइबाट सुनिसक्नु भएको छ। अब पनि कार्यक्रमबाट मैले पनि विदा मागेर जाने बेला भइसकेको छ। त्यसर्थ यति दिनसम्म सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, अनि विशेष गरी आजको कार्यक्रमलाई स्योर गर्नुहुने साथीहरू हुनुहुन्छ मिलन कार्की, अनि राजविरही काइना, सुनिता कुलुङ, लिम्बू विजय, हर्फलको साथी समीक्षा, युनिसा चामलिङ राई, नवीन गुरूङ, अनि त्यसै गरी रिमा थामी लगायतको साथीहरूले आजको कार्यक्रमलाई शेयर गरेर साथ दिनुभएको छ। सबै सबै साथीहरूलाई मुष्टमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र आजको कार्यक्रममा हामीलाई यति दिनसम्म सुनेर साथ दिने कार्यक्रममा चाहिँ फोन गरेर सहभागिता जनाउने सबै सबै साथीहरूलाई विशेष धन्यवाद छ। सामाजिक सञ्जाल फेसबुक लाइभबाट सुन्ने अनि कार्यक्रममा शेयर गर्ने अनि त्यसै गरेर कमेन्ट बक्सबाट सहभागिता जनाउने तपाईँलाई पनि विशेष धन्यवाद। र यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै फेरि पनि छुटिएर जाँदै गर्दा थानेश्वर गौतमकै आवाज सरेको योगी तपाईँको निम्ति सोध्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुतामा बिदा चाहन्छु। हवस् त, नमस्कार, शुभरात्रि, शुभ अवसर।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्बत 2083 साल असोज 5 गते सोमबार भाद्र शुक्ल दशमी 21 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: निजामती कर्मचारीलाई सुविधा दिएरै अवकाशको प्रस्ताव। मनसून बाहिरिने बेला फेरि ठूलो पानी पर्ने संकेत। भोटेको सिबाडीमा बेपत्ताहरू जीवितै भेटिने आशा कम। मधेसमा फेरि अशान्ति मचाउने चलखेल र कार्यदलबाट गलेनन् ओली लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको भक्तपुर जन्मदेखि मृत्युसम्मको जिम्मेवारी लिने शीर्षकको शुभ समाचार।
0: भक्तपुर नगरपालिकाले समाजवादी नीति अनुसार नागरिकको जन्मदेखि मृत्युसम्मका सामाजिक आवश्यकतामा स्थानीय सरकारको जिम्मेवारी हुने अवधारणा रहेको भन्दै यसलाई व्यवहारमा उतार्न ज्येष्ठ नागरिकको हेरचाह संरक्षण र सम्मानका लागि खोप आधार निकेतन संचालनमा ल्याएको जनाएको छ। नगरपालिकाले शिशु स्याहारदेखि कलेजसम्म संचालनमा ल्याइसकेको, स्वास्थ्यका लागि खोप अस्पताल संचालन भइसकेको र अब ज्येष्ठ नागरिकको स्याहार तथा हेरचाहका लागि आधार निकेतन संचालनमा ल्याएको जनाएको छ। भक्तपुर नगरपालिका छ अन्चा पुखु पोखरी परिसरमा ज्येष्ठ नागरिकको हेरचाह तथा संरक्षणका लागि स्थापना गरिएको खोप आधार निकेतनको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायण मान बेजुक्सेले आइतबार उद्घाटन गर्नुभयो। आधार निकेतन औपचारिक रूपमा संचालनमा आउँदैछ। आधार निकेतनमा बस्नका लागि हालसम्म 20 ज्येष्ठ नागरिकले नाम दर्ता गराइसकेको कार्यक्रममा जनाइयो। त्यसमा भक्तपुर नगरपालिका वड़ा नम्बर 1-10 सम्मका रहेको कार्यक्रममा बताइएको थियो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने।
4: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। संघीय निजामती सेवा विधेयकको मसौदामा एकपटकका लागि कर्मचारीको 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेरमा अवकाश हुने व्यवस्था गरिए पनि 58 वर्ष उमेरकै सुविधा दिएर अवकाश दिने गरी प्रस्ताव गरिएको छ। उमेर 55 वर्ष पुगेका तर 30 वर्ष सेवा अवधि नपुगेका कर्मचारीलाई साबिककै व्यवस्था अनुसार 58 वर्षसम्मकै सुविधा पाउने गरी प्रस्ताव गरिएकाले अवकाश हुने कर्मचारीलाई मर्का नपर्ने भएको हो। अहिले आम कर्मचारी वृत्तमा सेवा अवधि 30 वर्ष वा उमेर 55 वर्ष कायम हुँदा 55 वर्ष उमेरको मात्र सेवा सुविधा प्राप्त हुन्छ भन्ने गलत भाष्य निर्माण भइरहेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहालले 55 वर्ष उमेर भएका कर्मचारीलाई अवकाशमा पठाउँदा 3 वर्ष थप गरेर 58 वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर नपर्ने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, एकपटकका लागि 30 वर्ष सेवा अवधि पूरा गरेका वा 55 वर्ष अवकाश हुने कर्मचारीले 58 वर्षसम्मको सुविधा पाउने भएकाले कर्मचारीलाई मर्का पर्दैन। हालको निजामती सेवा ऐनमा पनि कर्मचारीको उमेर 58 वर्ष पुगेमा अवकाशको व्यवस्था छ। प्रस्तावित विधेयकको मसौदामा निजामती कर्मचारीलाई एकपटकका लागि 30 वर्ष सेवा अवधिमा वा 55 वर्ष उमेर हदमा अवकाश हुने र त्यसपछि अवकाशको उमेर 60 कायम हुने नयाँ व्यवस्थाको प्रस्ताव गरिएको छ। मन्त्रालयले विधेयकको मस्यौदा अहिले परामर्शका लागि लोकसेवा आयोगमा पठाएको छ। नेपाल सरकारका पूर्व सचिव विमल वाग्ले निजामती सेवा ऐन 2049 नै सम्बन्धित कर्मचारीको मंजूरी बिना सेवा सुविधाको हकमा ऐन संशोधन गरी सुविधा घटाउन नमिल्ने उल्लेख भएको बताउनुभयो। त्यस्तै निजामती सेवा ऐनको परिच्छेद 8 दफा 58 कुनै पनि निजामती कर्मचारीलाई निजको नियुक्ति हुँदा तत्काल लागू रहेको तलब उपतान निर्मित्ति भरण र अन्य सुविधा सम्बन्धी सेवाका शर्तहरूमा निजको स्वीकृति बेगर निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन पनि गरिने छैन भनी व्यवस्था गरिएको छ। अहिले आम कर्मचारी वृत्तमा सेवा अवधि 30 वर्ष वा उमेर 55 वर्ष कायम हुँदा 55 वर्ष उमेरको मात्र सेवा सुविधा प्राप्त हुन्छ भन्ने गलत भाष्य निर्माण भइरहेको छ। कर्मचारीलाई अवकाशमा पठाउँदा 58 वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर नपर्ने समेत जनाइएको छ। सुविधा दिएरै अवकाशको प्रस्ताव शीर्षकमा आजको गोर्खा पत्र दैनिकमा यो खबर छ।
0: मनसून बाहिरिने बेला फेरि ठूलो पानी पर्ने संकेत शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सामान्यत असोज लागेसँगै वर्षाको क्रम घट्दै जाने र मौसम क्रमशः खुल्दै जाने अपेक्षा गरिन्छ तर यसपालि मनसून सकिने बेला फेरि ठूलो पानी पर्ने संकेत देखिएको छ। बंगालको खाड़ीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली पश्चिमी वायुमण्डलीय प्रणाली र भारतको उत्तर पश्चिमी क्षेत्रमा मनसून बाहिरिएसँगै विकसित हुने सुक्खा हावाको सम्भावित अन्तर्क्रियाले नेपालमा ठूलो पानी पर्ने सम्भावना देखिएको हो। असोज 8 देखि 12 गतेसम्म अवधि अहिले मौसमविदहरूको विशेष निगरानीमा छ। विभिन्न मौसम पूर्वानुमान मोडलहरूले यो अवधिमा नेपालका धेरै भूभागमा ठूलो पानी पर्ने देखाएको छ। केही मोडलले त निश्चित स्थानमा 400 मिलिमिटर भन्दा बढ़ी र अधिकतम 741 मिलिमिटर सम्म वर्षा हुन सक्ने सम्भावना देखाएको मौसमविदहरूको प्रारम्भिक आकलन छ। 200 मिलिमिटर भन्दा बढ़ी वर्षालाई मौसम विज्ञान विभागले अति भारी वर्षाका रूपमा वर्गीकृत गर्ने गरेको छ। यद्यपि यी प्रारम्भिक अनुमान हुन्। उनीहरूका अनुसार बंगालको खाड़ीमा विकसित भइरहेको प्रणाली अझै आफ्नो दिशा र शक्ति परिवर्तन गर्न सक्ने सम्भावना छ। चक्रवातमा परिणत हुने वा नहुने भए पनि त्यसको मार्ग कस्तो हुने र नेपाल प्रवेश गर्दा त्यसको प्रभाव कति बाँकी रहने भन्ने कुरा आगामी केही दिनको मौसमी विकास क्रमले निर्धारण गर्नेछ। यो खबर सँगै पश्चिम नेपालमा बढ़ी वर्षाको सम्भावना उपशीर्षकमा खबर छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार प्रारम्भिक अनुमानमा काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा र पश्चिम नेपालमा जस्तो ठूलो वर्षाको सम्भावना देखिएको छैन। काठमाडौँ क्षेत्रमा मध्यम खालको वर्षा हुन सक्ने र तुलनात्मक रूपमा पश्चिम नेपालमा बढ़ी प्रभाव पर्न सक्ने प्रारम्भिक संकेत रहेको उहाँले बताउनुभयो। न डराउ, न आत्याउ, सावधानी अपनाऊ र सजग रहौ मौसमविद उपाध्यायको भनाई। मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि बंगालको खाड़ीमा विकसित भइरहेको मौसमी प्रणालीलाई नजिकबाट नियाल्नुपर्ने बताउनुभयो। उहाँका अनुसार हाल उपलब्ध अधिकांश मौसम पूर्वानुमान मोडलले असोज 8 देखि 11 गतेसम्मको अवस्था गम्भीर देखाइरहेका छन्। उपाध्यायको अनुसार असोज 10 गते सबैभन्दा ठूलो जोखिम हुन सक्ने संकेत देखिए मनसून बाहिरिने बेला फेरि ठूलो पानी पर्ने संकेत शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: बाढ़ीपछि कटान स्थानीय बन्छन्, अब कहाँ जाउँ शीर्षकमा खबर छ। भोटेपछि बाढ़ीको पीड़ा बिर्सन नपाउँदै नुवाकोटको दर्शनटार र तारुकाका बासिन्दामा अर्को त्रास फैलिएको छ। त्रिशुलीको कटान बाढ़ीबाट बचेका घरखेत पनि कटानका कारण कतै विलीन हुने त होइनन् भन्ने त्रासमा त्यहाँका बासिन्दा छन्। त्यसैकारण उनीहरूको प्रश्न छ, अब कहाँ जाउँ। 3 साता अघि भोटेपछि हुँदै त्रिशुलीमा बाढ़ी आयो, हजारौंको ज्यान गयो, अरबौंका भौतिक संरचना क्षणभरमा ध्वस्त भए। बाढ़ीको पीड़ा बिर्सन नपाउँदै त्रिशुली नदीले नुवाकोटको दर्शनटार र तारुकका बेसीमा तीव्र कटान गरियो। भइरहेको छ। निरन्तरको कटानले स्थानीय दिनरात त्रासमा बाँच्न बाध्य छन्। त्रिशुलीले तारकेश्वर गाउँपालिका दुई र चार वडामा निरन्तर कटान गरिरहेको स्थानीय बताउँछन्। बारीबाट पीड़ित मानवीय बस्ती समेत जोखिममा परेका छन्। स्थानीयका अनुसार दर्शनटार, सुहारा, खैरेनी, तारूघाट, माझी गाउँ, पिल मटार गाउँ कटानका कारण जोखिममा परेका छन्। तारकेश्वर चार दर्शनटारका 11 घर पूर्ण रूपमा क्षति पुगेको र 29 घर जोखिममा रहेको वडा अध्यक्ष हरि पौडेलले जानकारी दिएका छन्। उनका अनुसार बाढ़ीले 300 रोपनी खेतीयोग्य जमीन समेत कटान गरिसकेको छ। त्यस्तै तारकेश्वर दुई, तारूका घाट, माझी गाउँ र पिल मटार गाउँमा बाढ़ीले कटान गर्दा 37 घर जोखिममा परेका छन्। दुवै वडाका बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको स्थानीयको भनाई छ। त्यस्तै नुवाकोटको विदुर नगरपालिका चार, बसमार्ग स्थित पूर्वी भेग पनि त्रिशुली नदीको बाढ़ीले कटान गर्दा जोखिममा परेको छ। घर पसल तथा व्यावसायिक भवन रहेका जमीन कटान हुन थालेपछि स्थानीय चिन्तित छन्। रसागढ़ी हुँदै भुटेकोशीबाट त्रिशुली नदीमा भदौ 10 गते आएको प्रलयकारी बाढ़ीपछि त्रिशुली नदीको बाढ़ बढ़ेर तारकेश्वर गापाको दर्शनटार र तारूका क्षेत्रमा कटान तीव्र हुँदै गएको छ। त्रिशुली नदीले दर्शनटार र तारूक बेसी क्षेत्रमा निरन्तर तीव्र कटान गरिरहेको छ। विदुर नगरपालिका चार, बस पार्कको पूर्वी भेगमा समेत घर पसल र व्यावसायिक संरचना जोखिममा छन्।
0: भटेकोशी बाढ़ी छैन जीवितै उद्धारको आशा शीर्षकमा मध्याह दैनिकमा खबर छ। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरूङभित्रबाट 24 जनाको शव निकालिएको छ। जलविद्युत करिडोरका सुरूङमा खोजी कार्य चलिरहँदा 3 सातासम्म परिवारले जीवितै उद्धारको झिनो आशा राखेका थिए, तर अब त्यस्तो सम्भाव्य क्षेत्र करिब करिब सकिएको छ। भटेकोशी विनाशकारी बाढ़ी आएको 25 दिनपछि उद्धार कर्मीको ध्यान शव खोजी र उत्खननमा केन्द्रित हुन थालेको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीपछि माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा कार्यरत ठूलो संख्याका कामदार सम्पर्कविहीन भएका थिए। आयोजनाका अनुसार बाढ़ी आउनु अघि त्यहाँ 1433 जना कामदार कार्यरत थिए। तीमध्ये 936 जना सम्पर्कमा आएका छन् भने 492 जना अझै सम्पर्कविहीन रहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार माथिल्लो त्रिशुली एकको सुरूङभित्र आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ। खोजीका क्रममा फेला परेका मानव अंग तथा शव निकाल्ने काम भइरहेको छ। त्रिशुली तीन एको सुरूङ तथा पावर हाउस क्षेत्रमा समेत खोजी जारी छ। त्रिशुली तीन बीमा नेपाली सेना सहितको संयुक्त टोलीले एक्जाभेटर र लोडर प्रयोग गरी पावर हाउस रहेको स्थानमा उत्खनन गरे पनि हालसम्म केही फेला नपरेको जनाइएको छ।
2: भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क 10 अघि नै पुननिर्माण शीर्षकमा खबर छ। भोटेकोशी बाढ़ीले क्षतविच्छेद पारेको सड़क सम्पर्कलाई आगामी 10 अघि नै पुनर्स्थापित गर्न सड़क विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढ़ाएका छन्। दशैंको समयमा नागरिकहरूको आवत जावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यातायात संचालन गर्न विशेष प्राथमिकता दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले 10 अघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। हजारौं नागरिक विस्थापित भएका र अरबौंको क्षति भएको यस प्राकृतिक विपदपछि दशैंको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सड़क विभाग र सुरक्षाकर्मीको टोली औरात र खटिएका छन्। सड़क विभागका प्रवक्ता शुभराज नेपालीले दशैं लगायतका चाढ़पर्व शुरू हुनु अघि नै भोटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्जाल सञ्चालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको जानकारी दिनुभयो। उहाँले अवरूद्ध सड़कहरूमा अस्थायी रूपमा भए पनि मुख्य सड़क वा वैकल्पिक सड़क भएर दशैं अघि नै यातायात सञ्चालन गर्ने समेत बताउनु भएको छ। दशैं लगायत चाढ़पर्व शुरू हुनु अघि नै भोटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्चाल सञ्चालनमा ल्याइने तीव्र प्रयास भइरहेको छ। बेत्रावतीमा बेली ब्रिज निर्माणका लागि जगको काम भइरहेको छ भने स्याप्रुवेशीमा बेली ब्रिज निर्माणका लागि डिजाइनको काम शुरू भएको छ। स्याप्रुवेशी चिलिमे र माथिल्लो स्याप्रुवेशीमा बेली ब्रिज जडान गरिएपछि रसागढ़ी नाकासम्म सड़क सम्पर्क पुनर्स्थापित गर्न सहज हुने विश्वास समेत गरिएको छ। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क 10 अघि नै पुननिर्माण शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
0: चार महिना लामो रस्साकसी विवाद र ध्रुवीकरणपछि नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले सर्वसम्मत प्रतिवेदन सचिवालयमा बुझाएको छ। कार्यदलभित्र नेतृत्व पुनर्गठनको विषयमा सहमति जुट्न नसकेपछि विभिन्न चरणमा तयार भएका प्रतिवेदनलाई मिलाएर साझा प्रतिवेदन तयार पारिएको हो। यद्यपि नेतृत्व पुनर्गठनको बहस